0: मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50 मोबाइल 98 4 63 23 811।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउ न हो बुढी, फ्रेस आउँ जति भन्छ क्यारे यही त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98 1 41 11 178 98 5 60 00 778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू अन्तर्राष्ट्रिय समाचार। बेलायत सरकारले 16 वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री कियर स्मार्ट स्टामर्सले आउने क्रिसमस अगाडि उक्त कानूनलाई पारित गरी सन् 2027 लागू गर्ने तयारी गरेको बीबीसीलाई बताएका छन्। बालबच्चाहरू सामाजिक सञ्जालका कारण खुशी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजाइन गलत लाग्ने खालको भएको उहाँको भनाइ छ। प्रतिबन्ध लगाएसँगै बालबच्चासँग धेरै समय सुरक्षा र हुकिनका लागि स्वतन्त्र हुने उहाँले बताउनुभयो। सबै अभिभावक यही चाहन्छन्, उनीहरू आफ्नो छोराछोरीको भविष्य बेलायतमा अझ उज्यालो होस् र सम्मान तथा न्यायपूर्ण अवसर प्राप्त गरून् भन्ने विश्वास गर्न चाहन्छन्। उहाँले भन्नुभयो, सरकारले बालबच्चाको सुरक्षा र खुशीको मामिलामा कुनै सम्झौता गर्ने पक्षमा नरहेको पनि बताउनु भएको छ। फिफा कप 2026 अन्तर्गत समूह एसको खेलमा सोमबार राति उपाधि दावेदार स्पेनलाई नवप्रवेशी केप भेडेले गोलरहित बराबरीमा रोक्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। मेक्सिकोमा सम्पन्न खेलमा स्पेनले शुरूदेखि नै बलमाथि पूर्ण नियन्त्रण कायम गरे पनि गोल गर्न भने असफल रह्यो। खेलभर 74 मिनटमा बल आफ्नो नियन्त्रणमा राखेको स्पेनले 2300 प्रहार गर्दा 8 प्रहार लक्ष्यतर्फ गरेका थिए। तर केव भेडनका रक्षा पंक्ति र गोल रक्षकहरू उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई गोलविहीन बनाए। पहिलो पटक विश्वकप खेलिरहेका केव भेडले रक्षात्मक रणनीति अपनाउँदै आफ्नो महत्वपूर्ण 1 अंक बटुल्यो। उसले खेलमा केवल 26% बल नियन्त्रण राखे पनि स्पेनको आक्रमणलाई सफलतापूर्वक रोक्यो। खेलमा स्पेनले 10 फाउल गर्दा केव भेडेनले 1 फाउल मात्र गरेको थियो। दुवै खेलका एक खेलाड़ीले पहिलो कार्ड पाए। बराबरीसँगै दुवै टोलीले पहिलो चरणको पहिलो खेलबाट 1-1 अंक जोड़ेका छन्। स्पेनले अपेक्षा अनुसार नतिजा निकाल्न नसके पनि केव भेडेनका लागि भने विश्वकप इतिहासले महत्वपूर्ण उपलब्धि मध्ये एक मानिएको छ। खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भौतिक मन्त्री लम्सालको चेतावनी, काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु, मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिप्रति संयम अपनाउन कांग्रेस उपसभापति शर्माको आग्रह। नेकपाद्वारा सदस्यता नवीकरण अभियान शुरू, गण्डकी प्रदेशको 33 अर्बको बजेट सार्वजनिक विकास खर्चमा 20 अर्ब विनियोजन। कैलाली टेम्पो प्रकरणमा पक्राउ परेका वन कर्मचारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी। सरकारद्वारा रावल आएको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित सबै जग्गा रोका गर्न पत्रकार पोखरामा टिप्परको ठक्करले तनहुँका खत्रीको मृत्यु टिप्पर चालक शुक्ला गण्डकीका थापा बगराओ शुक्ला गण्डकी यातायात पर्ना प्राली र टेम्पोका प्रतिनिधिबीच आज बिहान छलफल हुने बेलायतमा पनि 16 वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा र विश्वकप पाण्डवाहरू सिके भेडेले स्पेनलाई रोक्यो गोलरहित बराबरीमा।

0: अवस्था लाभिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शोकला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। त्रिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल news@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी, धन्य सजिलो हुने भयो। अब त
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै साथै पुरानसँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर सोरुम डेलिगौडा त नहुँ
15: प्रोपाइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0765709704 मोबाइल नम्बर 98460 61268
14: 98560 62068

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 6 बज्यो.
4: तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ. काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
1: आज 2083 साल असार 2 गते मंगलबार, सन् 2026 जून 16 तारीक शुद्ध जेठ शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीय तिथि.
5: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.
4: आज वार्षिक उत्सव मनाउँदै गरेको दार्चुलाको रेडियो कालापानी 102.2 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
1: सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत. कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा.
4: राष्ट्रमन्त्री खनाल र चिनिया समकक्षी वान बीच बेइजिङमा भेटवार्ता. सुरक्षा, विकास तथा कनेक्टिभिटी बारे छलफल. असंलग्न नीतिमा नेपाल प्रतिबद्ध.
1: घर धन्दामा सीमित महिलाहरू उद्यमशीलताको बाटोमा. अचार, कृषि र पाककलालाई व्यवसायमा रूपान्तरण गर्दा आत्मनिर्भर बनेको भनाई.
6: पैसा भन्दा खुसी मिलेछ. पहिला चाहिँ आफूसँग पैसा झाँगे पनि बुढाएकोसँग माग्नु पर्छ. अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर.
4: अमेरिका इरान बीचको युद्ध विराम घोषणापछि राहत. युद्ध शुरू भएता पेट्रोलको खुद्रा मूल्यमा 40% वृद्धि. युद्ध विरामपछि ऊर्जा पुनप्राप्तिमा समय लाग्ने आईएमएफका प्रमुखको भनाई.
1: र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले.
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
10: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
9: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
12: फोन 0556-94-33, 4-93-555. बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
4: काया कैरनमा अब खबरको सिलसिला। खर्च कटौतीलाई प्राथमिकतामा राखेर सबैजसो प्रदेश सरकारहरूले हिजो आर्थिक वर्ष 2083-84 आय व्यय अर्थात बजेट प्रस्तुत गरेका छन्। कोशीको बजेट 40,44,98,00,000 रूपियाँ बराबरको रहेको छ। त्यसै गरी मधेस प्रदेशको 41,13,86,00,000 रूपियाँ बराबरको प्रस्तुत भएको छ। बागमती प्रदेशले सबैभन्दा धेरै 66,93,33,00,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ। त्यसै गरी गण्डकीले 32,99,99,00,000, लुम्बिनीले 37,38,45,00,000, कर्णालीले 35,39,80,00,000 रूपैयाँ बराबरको र सुदूरपश्चिम प्रदेशले 37,70,00,000 रूपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेको छ। सुदूरपश्चिममा सत्ता गठबन्धन बीच सहमति नहुँदा गैराती अबेर मात्र बजेट प्रस्तुत भयो। प्रदेश सरकारहरूले बजेटमा पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेका छन्। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ़ाएका छन्। आन्तरिक राजस्व स्रोतको सीमितता र संघबाट प्राप्त हुने अनुदान कटौतीको कारण देखाउँदै बागमती, मधेस र लुम्बिनीले बजेट घटाएका छन्। गएको वर्षको तुलनामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीले आउँदो वर्षका लागि चालूतर्फको बजेट विनियोजन घटाएका छन्। कर्णालीले भने बजेटको आकारसँगै चालू र पूँजी दुवै शीर्षक अन्तर्गतको बजेट बढ़ाएको छ। प्रदेशका आवश्यकता र सम्भावना औलाएर बजेट विनियोजन गरिएका छन्। पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै नयाँ कार्यक्रम थपिएका छन्। गौरवका आयोजनासँगै स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा परेका छन्। त्यसै गरी सूचना प्रविधि र नवप्रवर्धनका कार्यक्रम पनि प्राथमिकतामा परेका छन्। प्रदेश सरकारहरूको बजेट शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया विदेश मन्त्री वाङ यी बीच हिजो बेजिङमा द्विपक्षीय औपचारिक वार्ता भएको छ। नेपालमा पछिल्लो निर्वाचनपछि गठित सरकार र चीन सरकार बीचको यो पहिलो उच्चस्तरीय राजनीतिक सम्वाद हो। वार्तामा सुरक्षा, विकास, पूर्वाधार, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको छ। भेटपछि परराष्ट्र मन्त्री शिशिर खनालले बेजिङबाट टेलिफोनमा भन्नुभएको छ, चिनिया समकक्षीसँग औपचारिक भेटवार्ता असाध्यै सौहार्दपूर्ण भयो। दुई देशबीच का सबै विषय हामीले खुल्ला रूपमा छलफल गर्यौं। हाम्रो छलफलले दुई देशको सम्बन्ध थप सुदृढ र सुमधुर भएको छ भन्ने विश्वास छ। यसैबीच चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख मन्त्री ल्यू हाई सिंहसँगको भेटमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल सरकारका तर्फबाट एक चीन सिद्धान्तमा प्रतिबद्धता दोहोर्याउनु भएको छ। परराष्ट्र मन्त्री खनाल र सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यू बीच राष्ट्रिय स्वतन्त्र पार्टी र चिनिया कम्युनिष्ट पार्टी सीपीसी बीच सम्बन्ध विस्तारबारे समेत छलफल भएको छ। नयाँ पत्रिकामा खबर छ।
4: यस वर्ष असार लागिसक्दा पनि मनसुनी वायु नभित्रिँदा किसान चिन्तित बनेका छन्। असारसँगै धान रोपाई शुरू हुने भए पनि यसपटक ढिलो गरी मात्र मनसुन भित्रनेर कमजोर प्रणाली रहेकोले पानी कम पर्ने आकलन गरिएको छ। नेपालमा सामान्यतया जून 13 मनसुन प्रवेश गर्ने सरदर अनुमान हो। गएको वर्ष दुई हप्ता अघि नै मध्य जेठमै मनसुन भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल्निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकोले यसपटक मनसुनमा प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढ़ी हुँदा दक्षिण एसियाली मनसुन कमजोर बनेको यसअघिका तथ्याङ्क र अध्ययनले देखाएको छ। यसपटक पनि त्यही प्रक्रियाको कारण भारतमै ढिलो गरी मनसुन प्रवेश भएको छ। नेपालमा पनि अझै भित्रिसकेको छैन। मौसम विज्ञान विभागले अनुगमन गरिरहेको जनाएको छ र मनसून भित्रन अझै केही दिन लाग्ने भएको छ। दक्षिण भारतमा पानी परे पनि उत्तरतिर सुक्खा छ। नेपालमा अबको केही दिनमा मनसून भित्रिहाले पनि एकैपटक देशभर वर्षाको सम्भावना भने कम रहेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार अहिले प्रशान्त महासागरमा एल्निनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा छ। यसको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसूनी प्रणालीमा देख्ने पर्ने देखिएको छ। काया कैरनमा महिला आत्मनिर्भरता बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको
13: एउटा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: बाराही एल्मुनियम, अब यूपीबीसीको साथमा।
13: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0635414411। मोबाइल 98562 9338 र 98028 22938।
4: मनसुन भित्रिएन, किसान चिन्तामा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। घर परिवारको जिम्मेवारी सम्हाल्दै पनि मेहनत, सिप र दृढ इच्छा शक्तिका साथ आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ। हाम्रो समाजमा यस्ता धेरै महिलाहरू छन् जसले घरेलु कामसँगै खाली समयमा साना उद्यम शुरू गरेर सफलता हासिल गरेका छन्। तालिम, संस्थागत सहयोग र आफ्नै प्रयासका आधारमा व्यवसाय अघि बढ़ाइरहेका यी महिलाले आर्थिक मात्र होइन सामाजिक रूपमा पनि सशक्त बनेर अरूका लागि प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
19: ललितपुर जाउला खेलकी अञ्जु थापाले घरधन्दा र वृद्ध ससुराको रेखदेखमा सीमित आफ्नो दैनिकीलाई 4 वर्ष अघि वडा कार्यालयको उद्यमशीलता तालिम मार्फत नयाँ मोड़ दिनुभयो। उहाँ सहित टोलका दिदी बहिनीहरूले फुर्सदको समय सदुपयोग गरी झोला, साबुन, सरफ, पोते, बत्ती, धूप र खाद्य परिकारहरू बनाउन थाल्नुभयो। 5,000 रूपियाँको सानो सामूहिक लगानीबाट शुरू भएको यो व्यवसायबाट उत्पादित हुने झोला, साबुन, पोते, धूप, बत्तीको माग जावलाखेल र भनीमण्डलको हाट बजारमा उच्च छ, जसले उहाँहरूलाई श्रीमानसँग हात थाप्नुपर्ने अवस्थाबाट मुक्त गराइ आत्मसन्तुष्टि र आर्थिक स्वावलम्बन प्रदान गरेको छ।
20: घरमा हात थापेर माग्दाखेरि अब आफूलाई केही खान मन लाग्यो अथवा केही पिन्न मन लाग्यो भने ए मेरो पैसा छ नि त भनेर खुत्तर जानुमा अब कुरेर बसिरहनु, अनि अरूले अब 100 रुपियाँको सामानलाई 50 रुपियाँ दिएर 50 रुपियाँ कहाँबाट हाल्नु जस्तो हुन्थ्यो होइन, त्यो चाहिँ कम भएको छ। त्यही हो अलिकति आफूलाई आत्मसन्तुष्टि, अब जे आफूले यति गरेर सक्यो भन्ने जस्तो चाहिँ फिल हुँदो रहेछ। त्यही हो
19: 10 वर्षसम्म वैदेशिक रोजगारीमा संघर्ष गरेर फर्किएकी ललितपुर बागडोलकी मीना खड्काले 7 वर्ष पूर्ण रूपमा गृहस्थी जीवन बिताएपछि आफ्नो पाककलाको सिपलाई व्यावसायिक अचार उत्पादनमा बदल्नुभयो। कुनै औपचारिक तालिम बिना नै आफन्तहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएर शुरू गर्नुभएकी खड्काले चिकेन, सिद्रा, मूला, गुन्द्रुक, भटमास र आँपको अचारका साथै मिक्स फ्रूटको लड्डू र सेलरोटी उत्पादन गर्नुहुन्छ। उहाँका उत्पादनहरू अहिले मेडिसिटी हस्पिटल, ग्लोबल आयामी बैंक र स्थानीय स्कूलका कर्मचारीहरूमाज लोकप्रिय छन्, जसबाट उहाँले घरायसी जिम्मेवारी सम्हाल्दै मासिक झण्डै 30,000 रुपियाँसम्मको कारोबार गरी व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ।
17: मैले यो अझ पहिले गर्नुपर्ने रहेछ, किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो, हार नखाने अब कसरी हुन्छ, अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के छ। अझै यसलाई अझ ठुलो बनायो भने अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो। अब
19: खोकनाकी रत्नमाया महर्जन बाल्यकालमा विद्यालय जाने अवसर नपाएर खेती किसानी र कार्पेट बुनाई जस्ता काममा व्यस्त हुनुभयो। 14 वर्षदेखि भने ललितपुरको झम्सीखेलमा पूर्ण रूपमा महिलाद्वारा संचालित क्याफेमा आबद्ध भई स्वावलम्बनको प्रतीक बन्नु भएको छ। पाककला तालिम लिएकी महर्जन अचेल योमरी, बारा र चटामरी जस्ता मौलिक नेवारी परिकार बनाउन खप्पिस हुनुहुन्छ। घरको काम र क्याफेको 8 घण्टाको ड्यूटीलाई सँगै सन्तुलनमा राख्न सफल रत्नमायाका लागि यो कार्य पैसा कमाउने माध्यम मात्र नभई व्यक्तिगत स्वतन्त्रता, आत्मविश्वास र सुख दुःख साट्ने बलियो चौतारी बनेको छ।
6: पैसा भन्दा खुसी मिलेको छ, पहिला चाहिँ आफूसँग पैसा छैन, जाँगे पनि बुढाकोसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर।
19: ललितपुरको धापा खेलकी अम्बिका पोखरेल 11 वर्षदेखि ललितपुरकै लेले र खोकनामा गरी 82 रोपनी जग्गा भाडामा लिएर एक कृषि फर्म चलाउँदै आउनु भएको छ। वार्षिक 10-15 लाख रूपियाँ जग्गाको भाडा मात्र तिर्ने पोखरेल र उहाँको परिवारले आधुनिक प्रविधिबाट आफै बिउ बिरूवा उत्पादन गरी वर्षमा 3 लट स्ट्रबेरी, क्याप्सिकम, गोलबेडा र अकबरी खुर्सानीको व्यावसायिक खेती गर्नुहुन्छ। 4 जना स्थायी र दैनिक 10-15 जना स्थानीय महिलाहरूलाई रोजगारी दिँदै अम्बिकाका उत्पादनहरू भाटभटेनी, बिगमार्ट र कालीमाटी बजारसम्म पुग्छन्, जसले आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेको छ।
20: बाहिर निस्किन सक्नु पर्यो, जान्न पर्यो, होइन घरमै टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ। विदेशमा पनि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले, होइन धेरैलाई दुःख पनि देखेका छौँ कि हामीले कति दुःख गर्नुपर्छ, त्यो दुःख यहाँ गरे पनि यही राम्रो छ, आफ्नो परिवारसँग पनि बसिन्छ, होइन अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु, होइन आफ्नै बारेमा दुःख गरौँ। होइन
4: महिला आत्मनिर्भरता बारेको विस्तृत विषय समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि चिया किसान चिन्तामा परेका छन्। त्यहाँ चिया उद्योग हिजोदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्। चिया उद्योगीले अस्ति आइतबार बन्दको घोषणा गरेपछि नै किसान चिन्तित बनेका थिए। चियामा वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसानमा चिन्ता छाएको हो। 53 उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशन नेपालले हिजोदेखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेको थियो। त्यसै अनुसार ती उद्योग हिजोदेखि बन्द भएका हुन्।
1: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। हिजो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गएको शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनु भएको छ। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताउनु भएको कान्तिपुरमा खबर छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: चिसापानी आउनुहोस् यता हो, यता
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
0: हजुर हजुर, सेरिगाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
23: सुन, होमवर्क देखाउ त।
24: हस् टिचर।
23: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
24: टिचर, मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
23: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
25: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9850633484 र 9850607988।
1: बाँकी खबर, एसईईमा सहभागी करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1000 हाराहारीमा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए, ती मध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ। करिब 1000 विद्यार्थी को नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण तथ्याङ्क 1000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनुभयो। सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तर पुस्तिकामा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको हो। ग्रेड वृद्धि अर्थात पूरक परीक्षा अघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेड वृद्धि दिन पाउने व्यवस्था छ। एसईका करिब 1000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा कान्तिपुरमा खबर छ।
4: अब विदेशको खबर, अमेरिका इरान बीचको युद्धविराम घोषणाले मध्य पूर्वको तनावलाई केही कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै केही समय लाग्ने भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका र इरान बीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन केही समय लाग्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युद्धविराम घोषणाको स्वागत गर्दै उहाँले तेल आपूर्तिमा पुनः प्राप्त हुन समय लाग्ने बताएको कोषको वेबसाइटमा समेत उल्लेख भएको छ। हिजो अमेरिका र इरानले सबै मोर्चामा मध्य पूर्व युद्ध अन्त्य गर्न र हर्मुजको बाटो पुनः खोल्ने सम्झौताको घोषणा गरेका हुन्। यसले महीनौको हिंसा र विश्वव्यापी आर्थिक अराजकतापछिको अवस्थालाई राहत मिल्ने भएको छ। कोषले आउने जुलाई 8 आफ्नो विश्व आर्थिक समीक्षा
2: डब्ल्यूईओ को अपडेट जारी गर्नेछ र त्यहाँ वृद्धि र मुद्रास्फीति प्रक्षेपण समावेश गर्ने जनाएको छ। अप्रेलमा भएको डब्ल्यूईओ को समीक्षामा कोसले युद्धको प्रभावको कारण विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणलाई घटाएको थियो। उसले इथियोपिया, मलावी र जाम्बियामा इन्धनको अभाव भएको उल्लेख गर्दै इन्धनको उच्च मूल्यले लेसेथो, रूवाण्डा र तान्जानियाका उपभोक्तालाई खतरामा पारेको बताएको थियो। युद्ध शुरू भएदेखि पेट्रोलको खुद्रा मूल्यमा 40%सम्मले वृद्धि भएको छ र एसियाका उदयमान बजार अर्थतन्त्रहरू पनि नराम्ररी प्रभावित भएका छन्। खाड़ीका तेल निर्यात गर्ने देशहरू युद्धबाट नराम्ररी प्रभावित भए र यस वर्ष वृद्धिमा तीव्र गिरावट आएको छ भने 8 मध्ये 5 देशमा पूर्ण रूपमा संकुचन देखिएका छन्।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। साउदी अरबले खेलको पहिलो हाफको अन्तिमतिर 41 मिनटमा अब्दुल्लेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन। मियामी रंगशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो। उसले खेलको 80 मिनटमा गोल गरेपछि खेल 1-1 को बराबरीमा सकिएको छ। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन्। दुवै टोलीले अंक बाँडेका छन्। यस्तै समूह एच अन्तर्गत अमेरिकाको एटलान्टामा गैराती भएको खेलमा सन् 2010 को विश्व विजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाव दिए पनि गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकिएको हो। केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण 1 अंक दिलाए। यसैगरी समूह जी को आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम र इजिप्टले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। इजिप्टले 19 मिनटमा इमाम आसौरको गोल मार्फत अग्रता लिएको थियो तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। 1-1 गोलको बराबरी भएसँगै दुवै टोलीले अंक बाँडेका छन्। अहिले बिहान 7:15 इरान र न्यूजील्याण्डले खेल्दैछन्।
2: अब केही खबर संक्षेपमा। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहलाई सरल, पारदर्शी र सुशासनयुक्त बनाउन सेवाग्राहीहरूसँग सहयोगको आह्वान गरेको छ। प्राधिकरणले सूचना मार्फत सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले अतिरिक्त रकम वा घुस मागेमा यथेष्ट प्रमाणसहित तुरन्त जानकारी गराउन अनुरोध गरेको हो। ग्राहकहरूलाई आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गर्दै प्राधिकरणले अनियमितता विरूद्ध उजुरीका लागि फोन नम्बर र इमेलमा सिधै सम्पर्क गर्न किने व्यवस्था मिलाएको छ।
3: सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई विशेष कार्यवाही गर्ने भन्दै गएको शुक्रबार विज्ञप्ति जारी गर्यो। आइतबार सलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भनी निर्देशन दिनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट निर्माण व्यवसायीहरूलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्ने बताउँदै निर्माण क्षेत्रले माग्दै आएको मूल्य समायोजनलाई सम्बोधन गर्ने बताएको छ। तर सरकारले एकपछि अर्को गर्दै निर्माण क्षेत्रलाई धराशायी बनाउन खोजेको निर्माण क्षेत्रको आरोप छ। सरकार भने काम नगर्ने निर्माण व्यवसायलाई कानून सम्मत नै कार्यवाही गर्न सकिने बताउने गरेको छ।
2: र सरकारले स्थानीय तह अर्थात पालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गएको जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। आचार संहितामा कार्यालय समय अवधिमा मोबाइल वा कम्प्यूटर मार्फत व्यक्तिगत प्रयोजन

0: चिनिया समकक्षी वाङबीच बेजिङमा भेटवार्ता, सुरक्षा, विकास तथा कनेक्टिभिटी बारे छलफल, असंलग्न नीतिमा नेपाल प्रतिबद्ध,
1: घर धन्दामा सीमित महिलाहरू उद्यमशीलताको बाटोमा, अचार, कृषि र पाककलालाई व्यवसायमा रूपान्तरण गर्दा आत्मनिर्भर बनेको भनाई,
0: अमेरिका इरान बीचको युद्धविराम घोषणापछि राहत, युद्ध शुरू भए ता पेट्रोलको खुद्रा मूल्यमा 40% वृद्धि, युद्धविरामपछि ऊर्जा पुनप्राप्तिमा समय लाग्ने आईएमएफका प्रमुखको भनाई,
1: र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्दे तथा बेल्जियम र इजिप्टले बराबरी खेले।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको अस्ति पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन र लगत्तै भइरहेको चर्चा परिचर्चासँग यो कार्टुन सम्बन्धित छ। यहाँ मन्त्रालयको ढोका अगाडिबाट दुईजना कुराकानी गर्दै हिँड्दैछन् अनि एकजनाले भन्दैछन्, मन्त्रीज्यूको खुट्टा भाँच्नेवाला भनाई अलिचित्त बुझिन रे, अलि विस्तारै बोल्नुहोस्, सुन्नुभयो भने जिब्रो थुद्दिनु होला नि फेरि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400।
4: सूचना ए सनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
4: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
4: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी,
5: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654300377, मोबाइल नम्बर 98560443।
6: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
7: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन

0: पैसा छैन।
1: लो पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा का नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 9857061268
2: 9857062068।
7: हाम्रो मोबाइल पसल दुलीगौडामा
8: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
7: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
9: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
7: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै साङ्ग्रिला बैंक को ठीक पारिपट्टि। सम्पर्क 9856056996।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9855229038 र 9808222938।
14: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ साथ फेर,
15: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855062609999।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आऊ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असिम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811969902।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
19: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
20: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
21: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 9856620630।
20: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: शुक्ला गण्डकी एफएम 97.6।
23: तपाईँहरू नेतृत्वमा तपाईँहरू हुनुहुन्छ, पार्टी सभापति लचक हुनु पर्यो, तपाईँहरू लचक हुनु पर्यो होइन। उहाँहरूलाई पनि मिलाएर हेर्नुहोस् न अलिकति, पार्टीमा किन बाइपास गर्नु खोजे तपाईँहरूले?
24: किन बाइपास गर्ने भनेको कुरा, आउनुहोस् न 15 महाधिवेशन, निर्वाचन समिति बनिसक्यो, त्यसमा जति मान्छे राख्नुपर्छ भने राखौँ, आउनुहोस्। के अरे सदस्यता व्यवस्था संख्या, क्रियाशील संहिता, छानबिन संख्या बसौँ, कार्यविधि बनाऊ, सर्वसम्मत सबै निर्णय गर्ने भनेर कार्यविधि बनाऊ, अल्पमत र बहुमतको निर्णय नगर्ने भनेर भनौँ, अनि सबै सभापतिदेखि सबै तलैबाट वडाबाट आउने भनेर भनिसकेका छौँ। क्रियाशील सदस्यता अध्यावधि गरौँ, नयाँ क्रियाशील सदस्यता 1 गतेदेखि 20 गतेसम्म हामीले निर्णय गरिसकेका छौँ, यसलाई एउटा राष्ट्रिय अभियानका रूपमा ल्याउँ। राजनीतिक एजेन्डा त केही छैन नि,
23: उहाँहरूको भनाइ के हो त्यसो भए?
24: होइन, उहाँहरूलाई के चाहेको ल भन्नुहोस् न। अब 14 महाधिवेशनको पूर्व सन्ध्यामा हामी अब 2-3 महिनापछि 15 महाधिवेशनको प्रक्रिया सुरु हुन्छ 2 महिनापछि, अनि उहाँहरूलाई चाहिँ कसैको अनुहारै मन परेन भन्नेमा 14 महाधिवेशनतिर फर्किन सकिन्छ। हिजो अदालत निर्वाचन आयोगले निर्णय नगर्दा निर्वाचन आयोग कुर्छु भन्ने, अनि चुनाव जाँदा एउटा टिकट माग्नु लाइनमा बसेर टिकट लिने, अनि अदालतको निर्णय आउन पर्खिन्छौँ पनि भन्ने, अनि राजनीतिक एजेन्डा अहिले केही छ? अर्केरै बाहेक राजनीतिक एजेन्डा छ भनौँ न, काङ्ग्रेसलाई नयाँ दृष्टिकोण दिने, भिजन दिने, देश बनाउने एजेन्डा केही हुनु पर्यो नि त। अब पार्टी एकताका नाममा कसरी
23: अपमान गर्दा त पाइँदैन नि त भने होइन तपाईँहरूको अपमान नगर्नुहोस् न, उहाँहरूलाई सम्मान गर्नुहोस् न, सम्मान
24: आजका दिनमा जति सभापतिजीलाई हाम्रो पार्टीको सभापतिलाई गाली गर्ने कुरा मञ्चमा प्रतियोगिताका रूपमा सञ्चालन भइरहेका छन्, हामीले कहीँ कसको त्यसको प्रतिवाद गरेका छौँ? हामीलाई पनि त्यसको जवाब दिन आउँछ नि त. पार्टी एकता कारणमा सभापति जिउ गएर कसैको घरमा जुत्तामा पानी खाइदिने भाँडा माझ्ने कुरा त हुँदैन होला नि त. हुन्छ, राजनीतिक एजेन्डामा आउनु पर्यो कि. देश कसरी बनाउने, पार्टी कसरी बनाउने, हामी अभिभावक हो, यसरी तपाईँहरू अगाडि बढ्नुहोस् भनेर पो भन्ने हो. अनि चौधौँ महाधिवेशनतिर फर्किन सकिन्छ, के गर्नु पर्यो भन्नुहोस् न त. यो गर्नु पर्यो भनेर भन्नु पर्यो नि त. के छ राजनीतिक एजेन्डा? कार्य समिति अहिलेका आजका दिनमा एउटा विशेष महाधिवेशन राख्दा आइसक्यो. केन्द्रीय समिति सदस्य कमिटी बनिसक्यो, एडप्ट कमिटी बनिसक्यो. चौधौँ महाधिवेशनको त्यो कमिटीलाई हामीले चाहिँ के अरे मर्द गरेर जान सकिन्छ? त्यो विधानभन्दा ठूलो अधिकार सभापतिलाई छ. विधानभन्दा विधानको सर्वोच्चताले पार्टी चल्ने होला नि त, विधिको सर्वोच्चताले पार्टी चल्ने होला नि त. हिजो हामीले यसै चिजका लागि लड्यौँ नि त. विधानभन्दा ठूलो सभापति पनि छैन लोकतन्त्रमा. विधि ठूलो, प्रक्रिया ठूलो, पार्टीको विधान ठूलो, विधानको सर्वोच्चताले पार्टी चल्ने हो, देशको संविधानको सर्वोच्चताले आम नागरिक देश चल्ने हो भनेर हामीले भन्या हो नि.
23: सुनिल लम्सालजीले भनिसक्नु भएको छ कि, अब आदेश दिइसक्नु भएको छ, प्रहरले त गर्नुपर्छ कार्यान्वयनमा बोले.
24: होइन, अब त्यसै गरी आउनु भएको उहाँहरू नयाँ नयाँ स्टन गर्नका निम्ति आउनु भएको. राष्ट्रियताको कुरा उठिरहेको थियो, अब खुट्टा भाँच्छु भन्ने भनेर यतातिर आउने. सुनै सुने 25 वर्ष 26 वर्षको मान्छेको 20 करोड 25 करोडको सम्पत्ति थियो, त्यसलाई डाइभर्ट गर्न स्टन गर्नका निम्ति डोजर लगाउनु भयो है. अब
23: चिया उद्योगहरू निराशामा छन्, 36 वटा चिया उद्योग बन्द छन् आज इलाममा.
24: जसले यो खरे खोलाको जन्म दियो, बाढी पहिरो ल्यायो नेपालको राइतीमा, नेपाली जनतालाई आतंकित बनायो, यस्तो अल्लाहले केटाहरूको हातमा राज्य सत्ता दियो नि, तपाईँहरू त मिडियाको पनि महत्वपूर्ण
23: होइन. तपाईँहरूले पनि राम्रो गर्नु भएन नि त. 25 वटा भन्दा तपाईँहरूप्रति पार्टीहरू सुध्रिएनन्, भ्रष्टाचार बढ्यो, देश त ब्ल्याक लिस्टमा जाने खतरा.
24: भ्रष्टाचार बढेकोमा छुट्टै बहस गरौंला. 5 दिन 7 दिन लगाएर सदरमुकाम हिँड्ने, जिल्ला सदरमुकाम पुग्ने जिल्लाहरूमा मोटर बाटो पुर्याउनु कंग्रेसले गल्ती गर्यो. एउटा जिल्लामा एउटा डाक्टर थिएन, आज हरेक गाउँपालिकामा एउटा एम्बुलेन्स पुर्याउने काम गर्यो हरेक गाउँपालिकामा. त्यो काँग्रेस पुराना पार्टीहरूले गल्ती गर्यो. आज हरेक जिल्लामा प्रणालीका हरेक जिल्लामा चाहिँ 5 केजी चामलका लागि निम्ति लाठीचार्ज हुन्थ्यो, सिडिल लाठीचार्ज गर्थ्यो, कर्फ्यू लगाउँथ्यो. अनि आज घर घरमा चामलका बोरा पुगेछ, काँग्रेसले गलत गर्यो. एउटा गाउँपालिकाभरि एउटा हाईस्कुल हुन्थेन, एउटा जिल्लामा 2-3 हाईस्कुल हुन्थ्यो. आजभोलि हरेक गाउँपालिकामा 4-5 हाईस्कुल बनाएछन्. त्यो भएर हामीले गल्ती गरे होला नि त. अब जनताहरू बुझ्दैछन् नि, यो देशमा जति बस्ने अधिकार राष्ट्रपति रामचन्द्र प्रधान र प्रधानमन्त्री बालिन शाहको अधिकार छ, त्यति के अरे थापाथलीको सुकुम्बासीलाई पनि त्यति अधिकार थियो कि, उसलाई पनि राइट छ, उसलाई डोजर लाउने अधिकार छैन. यो देशमा जति बालिन शाहको छोरीलाई पढ्न पाउने, लेख्न पाउने अधिकार छ, त्यति त्यो सुकुम्बासी बस्तीमा पढ्ने बसेको बच्चा जो रुँदै रुँदै आफ्नो बाबाको काखमा आफ्नो घर के अरे मा डोजर लाउँदा रुँदै रुइरहेको छ, त्यो बच्चालाई पनि पढ्न पाउने, बस्न लेख्न पाउने अधिकार छ कि, बोल्न पाउने अधिकार छ.
23: अव्यवस्थित बसोबासहरूलाई पनि अलिकति व्यवस्थापन गर्नुपर्छ सरकारले. प्रक्रिया मिलेन होला, विधि मिलेन, पद्धति मिलेन होला,
24: होइन. यसमा उहाँहरूले नेपालमा सुकुम्बासीको वास्तविक कति छन् सुकुम्बासी, तिनलाई नेपालको कुन कुन ठाउँमा जग्गा दिने, तराईतिर दिने कि पहाड़को कुनै ठाउँ दिने कि, ती बच्चा बाल बालिकाहरू पढाइ थियो होला. आज के अरे नागार्जुनको ठाँडामा लिएर गएर थापाथेलीको सरकारी स्कूल पढ्ने बच्चाहरू, एउटा 4 वर्ष 5 वर्ष 6 वर्ष 7 वर्ष 8 वर्ष 10 वर्षको बच्चाहरूको मनोविज्ञान कस्तो भएको थियो होला हो. बालिन शाहले आफ्नो छोरीलाई जति माया गर्नुहुन्छ, ती सुकुम्बासी बस्तीमा बस्ने आम नागरिकले पनि छोरीलाई त्यति माया गर्छ. त्यसैले यो विषयमा चाहिँ हामी एकदम क्लियर छौँ. यो सरकार पूर्ण रूपमा असफल भइसकेको छ. एउटै कुरा के छ भने, यो सरकारको आयु हुन्जेलसम्म त्यस कसरी बचाउने र संविधान कसरी जोगाउने भन्ने मात्रै हामीले चिन्ता हो.
23: आशिष यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
24: तपाईँलाई पनि धेरै धेरै
23: धन्यवाद. नेपाल कंग्रेसका सहमहामन्त्री प्रकाश रोसाईले आज नै सुधा नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा. आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्.
2: समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हर विषयमा चारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
2: डिसोन फाइबर नेट।
3: यतिखेर हाम्रो बेसमा अर्थवैद्य एवं नेपाल सरकारका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपाल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ
3: डाक्टर साहब। अब प्रदेश सरकारहरूले पनि बजेट ल्याए होइन, कतिपयले मध्यरातमा पनि ल्याएका छन्, यो मलमासको कारणले पनि होला, अब साइन्स साइट हेराएर पनि ल्याए होला नि होइन। सुदूरपश्चिममा त यो राति 12 बजेपछि मात्रै बजेट आयो भन्ने कुरा आइरहेछ, अन्य प्रदेशहरूले पनि बजेट ल्याएका छन्। यो बजेटको समग्रतालाई हेर्दाखेरि चाहिँ कस्तो लाग्दैछ? हिजो अस्तिका बजेट पनि यहाँले हेर्नु भएको छ, अघिल्ला वर्षहरूका बजेटहरू, प्रदेश बजेट ल्याउने कुरामा र समुन्नत प्रदेश निर्माणको कुरामा चाहिँ कतिको सफल भएका छन् अहिले?
4: हजुर, बजेट ल्याउने कुरामा चाहिँ यिनीहरू एक रूपमा जुन देखियो त्यो ठिक हो, राम्रो हो सबै प्रदेशहरूले, तर चाहिँ बजेटमा उही पुराना कार्यक्रमहरू निरन्तरता, अलिअलि ठाउँमा खर्च कटौती गरे पनि खर्च कटौतीको खास चाहिँ प्रावधान राखिएको छैन। पुराना कार्यक्रम र योजनालाई निरन्तरता दिने भनेर सबै प्रदेशले चाहिँ नि महत्वाकांक्षी योजना पहिला पनि राखेका थिए, अहिले पनि राखेर लिएर आएका, त्यसलाई कन्टिन्युटी गर्ने भनेका छन्। अब यसो हेर्दाखेरि चाहिँ नि उहाँहरूको 60-70 भन्दा बढी खर्च हुने स्थिति देखिँदैन पर्सेन्ट, त्यसमा पनि प्रदेशको चाहिँ नि पुरै खर्चै पहिला पनि अत्यन्त न्यून हुने हो, केन्द्रकै हाराहारीको स्थिति हो बजेटकै प्रदेशको पुँजीगत खर्च। त्यस कारणले गर्दा अहिलेको ऊ हेर्दाखेरि चाहिँ नि केन्द्रले चाहिँ अलिअलि तलब बढाइदिने स्थानीय स्तरमा भन्ने त्यस्तो खालको कार्यक्रमहरू, अरू मेट्रो चलाउने बागमती प्रदेशले भनेर त्यस्ता त्यस्ता योजनाहरू राखेको छ, जुन भनौँ न एक किसिमले केन्द्र र सङ्घ प्रदेशको दोहोरिएको पनि छ। अनि अर्को चिज चाहिँ नि अब त्यहाँको जुन कार्यान्वयनको स्थिति चाहिँ नि अत्यन्त विक भा हुनाले चाहिँ नि अब उहाँहरूले ल्याउनुहुन्छ, ल्याएर चाहिँ कार्यान्वयन हुन सक्दैन।
3: अब अहिलेको अवस्थामा चाहिँ प्रदेशहरूमा जुन किसिमको अब कोशीले पनि बजेट महत्वाकांक्षी नै ल्यायो होइन, त्यसै गरी मध्य प्रदेशमा आयो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, यो प्रदेशहरूले चाहिँ आफूलाई समुन्नत बनाउन, प्रदेशहरूले चाहिँ आफूलाई अधिकार सम्पन्न बनाउन र बजेट कार्यान्वयनको पाटोमा उनीहरूको चाहिँ अपेक्षित बजेट जस्तो करबाट संकलन हुने कुराहरू होइन, केन्द्र सरकारबाट सहयोग हुने कुराहरू, आफ्नो स्थानीय तहबाट चाहिँ होइन त्यो रकम चाहिँ राजस्वका रूपमा उठाउने विषयहरूमा चाहिँ कतिको स्टेबल छन्?
4: हिजोको दिनमा पनि कर र राजस्व उठाउनेमा उहाँहरू त्यतिको र कर विभागका चाहिँ कति 200 भन्दा पनि बढी के अरे कुरा संसदमा चाहिँ नि स्थानीय सरकारको चाहिँ नि अधिकार सम्बन्धी संशोधन हुन बाँकी नै छ, कति कुराहरू संघले चाहिँ दिएको छैन। र अर्को चिज, जति अहिले बजेट बनेको छ तपाईँ के बाँड्नुहोस् भन्दा प्रदेश बनिसकेपछि जति पनि बजेट छ सबै बजेट चाहिँ नि यो सरकारको चाहिँ नि अनुदानमा चाहिँ नि आधारित भएर त्यसलाई हेरेर स्थिति हस्तान्तरणदेखि लिएर सबै यो जुन अनुदानका प्रावधानहरू छन् नि
3: डक्टर साहब, यहाँको अलिकति यो नेटवर्क कनेक्सन अलिकति कटेर आयो डक्टर साहब, अलिकति यो नेटवर्क त्यति राम्रो क्लियर आउन सकेका छैन होइन, होइन यहाँको चाहिँ अलिकति कटेर आइरहेछ यो नेटवर्कको त्यति राम्रो नभएर होला डक्टर साहब, अहिले अहिले अहिले क्लियर छ डक्टर साहब, अहिले क्लियर छ।
4: अनि होइन समस्या कहाँनिर छ भन्दा प्रदेश भनेको चाहिँ हाम्रो पहिलाको चाहिँ वित्तीय यो जुन हस्तान्तरण जुन छ नि सङ्घबाट हुने विभिन्न चार चाहिँ नि हस्तान्तरणका आधारहरूलाई हेरेर प्रदेशहरूलाई दिइन्छ जुन अनुदान, त्यही अनुदानको आधारमा चाहिँ नि उहाँहरूले आफ्नो बजेटमा बढी निर्भरता हुनुहुन्छ। त्यसले गर्दा आन्तरिक रूपमा चाहिँ नि उहाँहरू करका राजस्वका उसलाई उठाउने र त्यस सम्बन्धी परिमार्जित गरेर अहिले त्यो स्थानीय तहलाई अझै के अरे भनौँ प्रदेशलाई चाहिँ अझै मजबुत गराउनेतिर गएको जस्तो देखिँदैन, किनभने जुन रूपबाट मैले देखिरहेछु धेरै वर्षदेखि अध्ययन गर्दाखेरि हाम्रो प्रदेश चाहिँ नि कमजोर छ, आर्थिक रूपमा पनि कमजोर छ र उनीहरू क्षमताको आधारमा पनि कमजोर छ। मैले भनिनँ अहिले पनि तपाईँलाई भनौँ त्यहाँको प्रशासनिक र लेखा सम्बन्धी पनि केन्द्रमै निर्भर हुन्छ, प्रशासनिक आधार पनि, त्यसले गर्दा प्रदेश धेरै चिजले कमजोर छ। र एउटा संविधानमा प्रावधान भएको हुनाले उनीहरूले आफ्नो तरिकाले अहिले बजेट लिएर आए, समय पनि लिएर आए, अब अनुशासन पनि प्रदेशको वित्तीय अनुशासन केन्द्रको भन्दा जस्तै जस्तै भने पनि हुन्छ, त्यहाँ पनि वित्तीय अनुशासन चाहिँ नि महालेखाको रिपोर्ट नै हेरौँ हेर्दाखेरि नै ठ्याक्क देखिन्छ वित्तीय अनुशासन पटक्कै छैन प्रदेशमा पनि। त्यसले गर्दाखेरि प्रदेशको यो जुन डकुमेन्ट छ यो टोटली तपाईँको केन्द्रसँग धेरै चिजहरू मिल्ने र अलि महत्वाकांक्षी यो बजेट सबै केही हदसम्म चाहिँ पहिलाको भन्दा अब वार्षिक के अरे बजेटको आकार घटाएका छन्।
3: अनि यो प्रदेशहरू पनि यो सङ्घको मुख ताक्ने
4: बागमतीले 1 अरब घटाएर 66 अरब होइन, अब कोशीले 1 अरब यस्तै घटाएर होइन, अब तपाईँको अलिकति बढाएको छ कर्णालीतिर भनौँ। त्यस कारणले गर्दाखेरि के देखिन्छ भनेर भन्दा अब उहाँहरूको कम्पिटिसन सँगसँग छ, सङ्घलाई हेरेर उहाँहरूले बजेट बनाउनु स्थानीय रूप
3: अनि यो बजेट चाहिँ निर्माण गर्दाखेरि अब कहाँबाट पैसा आउँछ, कहाँबाट डोनेसन आउँछ, होइन कहाँबाट चाहिँ यसलाई चाहिँ फुलफिल गर्न सकिन्छ भनेर मुक्ताग्ने प्रवृत्ति छ नि त होइन डाक्टर, मुक्ताग्ने प्रवृत्ति भयो
4: होइन, अरूसँग डोनेसन छ, माथिबाट कति पैसा आउँछ त्यसलाई आधार बनाएर अरूसँग डोनेसन छ।
3: अब यो भने त के भन्ने, यो त परजीवी जस्तो भयो नि त होइन, सस्टेन भएन,
4: परजीवी जस्तो होइन, प्रदेश भनेको केन्द्रले समानीकरण सम्बन्धी चाहिँ अनुदानको व्यवस्था रोक दिने बित्तिकै प्रदेशलाई चाहिँ एकदमै ठुलो असर पर्छ, त्यसले गर्दाखेरि
3: यो त बोझ हो नि त साहब, यो राष्ट्रको लागि त होइन
4: होइन, अब के गर्ने तपाईँ कानुनै त्यो अनुसार चाहिँ उहाँहरूको तर्क के भन्दा कानुन हामीलाई स्वतन्त्र रूपमा हाम्रो चाहिँ कति संशोधन गर्नुपर्ने 200 भन्दा बढी कानुनका बुदाहरू स्थानीय निकाय के अरे सहायता सम्बन्धी सबै त्यो कानुनहरू छ, कानुनमा चाहिँ प्रदेश र स्थानीय निकायको पनि आउँछ, यिनीहरूलाई चाहिँ अब संशोधन गरेर बनाउनु पर्ने जुन अधिकार दिनुपर्ने त्यो अधिकार अहिलेसम्म भएको छैन, त्यसले गर्दाखेरि चाहिँ यो समस्या डिपेन्डेन्ट नै छ। हिजो जस्तो थियो प्रदेश हामीले बनायौं, स्थानीय निकाय बनायौं, तर सबै स्थानीय र प्रदेश निकाय प्रदेश चाहिँ केन्द्रमै आश्रित छन् र केन्द्रकै आधारमा चलिरहेछन्, त्यसले गर्दा उहाँहरूबाट केही एक्सपेक्ट चाहिँ नि तपाईँहरूले के अरे हामीले विकास सम्बन्धी निर्माण सम्बन्धी काम चाहिँ नि अहिलेसम्म गर्न सक्ने स्थिति भएको छैन र भोलिको दिनमा के हुन्छ ध्यान छैन, त्यति हो।
3: अब यो प्रदेशको कुरा गर्ने हो भने चाहिँ प्रदेशलाई समुन्नत बनाउने कुरा, प्रदेशलाई चाहिँ अब होइन यो एक ढंगले अब सेल्फ डिपेन्ड बनाउने कुरा चाहिँ प्रदेशमा जुन किसिमका क्रियाकलापहरू गर्न सक्नुपर्छ, अर्थतन्त्रका क्रियाकलापहरू प्रदेशले आफैले पनि त केही योजनाहरू गृह योजनाहरू बनाएर प्रदेशभित्र रहेका स्रोत साधनको प्रयोग गरेर होइन प्रदेशभित्रैलाई चाहिँ रोजगारीको अवस्था सृजना गरेर यस्ता कामहरू चाहिँ गर्न सक्दैन उनीहरूले
4: होइन, उहाँहरूलाई थाहा छ यो गर्यो भने चाहिँ हामी अगाडि बढ्छौँ भनेर, त्यसमा उहाँहरूलाई समस्या छैन, आर्थिक समस्या, कार्यान्वयनको समस्या र सरकारको स्थिरताको समस्या प्रदेशमा र कार्यान्वयनको समस्या र प्रदेशमा जुन पुँजीगत खर्च हुन्छ केन्द्रमा भन्दा पनि कम हुने चलन छ प्रदेशमा हजुर, त्यसले गर्दाखेरि तपाईँले एक्सपेक्टिङ नगर्नुहोस् कि यी सब यो यो अहिलेको यो सिर्फ ऊ मात्रै गरे
3: अब यसरी त यो संघीयता कार्यान्वयनमा पनि त जटिलता थप्यो नि त डाक्टर साहब होइन, यसरी त अब कसरी चाहिँ संघीयता कार्यान्वयन हुन्छ होइन, कसरी चाहिँ देश
4: कार्यान्वयन त अब राजनीतिक दलहरू प्रतिबद्ध भएर जुन अधिकार दिने स्थानीय दल प्रदेशलाई र प्रदेश स्थानीय तह र संघबीच जुन रूपमा चाहिँ नि गर्नुपर्ने हो त्यो चाहिँ नि हुन सकेन, नसकेको हुनाले यो स्थिति आएर हामी जिम्मेवार पनि भएनौ, राजनीतिक दलहरू जिम्मेवार भएन यसमा, जसले गर्दाखेरि उनीहरूको जुन रूपमा अगाडि बढ्नुपर्ने हो ढिकझिक ढिकझिक गर्दै नै प्रदेश पनि स्थानीय निकाय पनि बढेको छ, उयो कि पद ओगटेर बस्छ।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत ट्रेन किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। नेपाली चिया निर्यातमा छिमेकी मुलुक भारतले सिर्जना गरेको नीतिगत र व्यावहारिक अवरोधका कारण चिया उद्योगहरू बन्द हुन थालेका छन्। चियाको मुख्य सिजनकै मुखमा पूर्वी पहाड़ी जिल्ला इलाम लगायत क्षेत्रमा रहेका चिया उद्योगहरू बाध्यात्मक रूपमा बन्द भएका छन्। भारतीय बजारमा सिर्जना भएको नीतिगत र व्यावहारिक अवरोधका कारण पूर्वी नेपालका चिया उद्योग तथा प्रशोधन कार्यहरू पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। छिमेकी मुलुक भारतले चिया आयातमा अप्नाएको नीतिगत र व्यावहारिक कडाईका कारण उत्पादित तयारी चिया नेपाली तथा भारतीय गोदामहरूमा थन्किएपछि सूर्योदय अर्थोडक्स चिया उत्पादक संघ नेपालले असार 1 गतेदेखि नै आफ्ना सम्बद्ध अर्थोडक्स चिया उद्योगहरू बन्द गरिसकेको छ। यस्तै चिया उत्पादक उद्योगी र सरकारवालाहरूको साझा संस्था टी एलायन्स अफ नेपाल र नेपाल चिया उत्पादक संघको निर्णय अनुसार झापा लगायत अन्य क्षेत्रका चिया उद्योगहरू पनि असार 4 गतेदेखि पूर्ण रूपमा ठप्प हुँदैछन्। नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्ने बारे छलफल गरेका छन्। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्ष वाङ यी बीच सोमबार चीनको बेजिङमा यसबारे उच्चस्तरीय छलफल भएको हो। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढ़ाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणमा 4 दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको हो। उच्चस्तरीय भेटबारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभएको छ, आज बेजिङमा चीनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीलाई भेट्न पाउँदा खुशी लाग्यो। हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहायकका क्षेत्रसहित द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा व्यापक छलफल गर्यौं। काठमाडौँ उपत्यकाका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधि उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूले बताएका छन्। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिकाहरू चरम असुरक्षाको जोखिममा परेको ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले 1 हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली आइतबार राति हिँडेपछि सोमबार बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानीसँग तपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोट ल्याई भोक मेटाएका हुन्। बिहान खाना नपाएकोले बालबालिका विद्यालय जान नपाएको समेत उनीहरूको गुनासो छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए तापनि निगम संचालक समितिको हिजोको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको उपभोक्ता मूल्यमा कुनै फेरबदल नगर्ने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढ़ावका बीच स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्नुपर्ने भए तापनि निगमले हाललाई साबिकै मूल्यलाई कायम राखेको निगमले जनाएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 32,79,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीत बहादुर शेर्चनले प्रदेशसभामा सो बजेट प्रस्तुत गरेको जनाइएको छ। उहाँले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गर्नुभयो। विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याइएको छ। कुल बजेटमध्ये पुँजीगततर्फ 20,02,61,22,000 रूपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको 60.68% हो। चालुतर्फ 12,72,37,38,78,000 रूपियाँ छुट्याइएको छ। यो कुल विनियोजनको 38.56% हो। वित्तीय व्यवस्थापनका लागि 25 करोड़ रूपियाँ विनियोजन गरिएको छ। मन्त्री शेरचन्दले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनुभयो। बजेटको खर्च बेहोर्ने स्रोतहरूमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट 7 अर्ब 84 करोड़ 82 लाख रूपियाँ प्राप्त हुने अनुमान छ। राजस्व बाँडफाँटबाट 10 अर्ब 16 करोड़ 47 लाख 48 हजार रूपियाँ, रोयल्टी बाँडफाँटबाट 51 करोड़ 48 लाख रूपियाँ प्राप्त हुनेछ। सशस्त्र अनुदानबाट 3 अर्ब 93 करोड़ 3 लाख रूपियाँ आउने अपेक्षा गरिएको छ। यस्तै समपूरक अनुदानतर्फ 55 करोड़ 46 लाख र विशेष अनुदानतर्फ 39 करोड़ 54 लाख रूपियाँ प्राप्त हुने अनुमान छ। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट 5 अर्ब 84 करोड़ 18 लाख 52 हजार रूपियाँ संकलन गर्ने लक्ष्य छ। चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि 2 अर्ब रूपियाँ नगद मौजात रहने मन्त्री शेरचन्दले बताउनुभयो। यसरी न्यून हुने 1 अर्ब 75 करोड़ रूपियाँ पूर्ति गर्न आन्तरिक ऋण परिचालन गरिनेछ। सार्वजनिक वित्त र आर्थिक अनुशासन कायम गर्न प्रदेश संचित कोषमा कम्तीमा 10 करोड़ रूपियाँ मौजात रहने व्यवस्था मिलाइएको छ। मन्त्री शेरचन्दले विनियोजन कुशलता कायम गरी चालू खर्चलाई नियन्त्रण गरिने बताउनुभयो। कर्मचारीको तलब वृद्धि भए पनि चालू खर्चलाई गत वर्षको तुलनामा 1% घटाउन सफल भएको उहाँले दावी गर्नुभयो। बजेट अनुशासन कायम गरी सार्वजनिक खर्चको उपलब्धि अभिवृद्धि गरिनेछ उहाँले भन्नुभयो। नगद प्रवाह व्यवस्थापनलाई सुदृढ़ बनाउन र संचित कोषलाई सन्तुलनमा राख्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। मन्त्री शेरचन्दले सार्वजनिक खर्चको प्रभावकारिता बढ़ाउन विशेष जोड़ दिनुभएको छ। उहाँले बजेट कार्यान्वयनको क्षमता अभिवृद्धि गरिने जानकारी दिनुभयो। पोखरामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो बिहान पोखरा 27 डाँडाको नाक अगाडि दुर्घटना भएको हो। दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका नम्बर 1 का 53 वर्षीय विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विजयपुरबाट तालचुकतर्फ आउँदै गरेको G1/77/66 नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको G80/35/30 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई खत्रीले चलाउनु भएको थियो। दुर्घटना बिहान करिब 11:25 बजे भएको थियो। टिप्परको ठक्करबाट खत्री गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जनाइएको छ। इलाका प्रहरीकाले डाँडाको नाकले टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका नम्बर 2 शाखाका 33 वर्षीय पदम बहादुर थापा रहेको जनाइएको छ। तनहुँ जिल्लाको पोखरा मुगलिन सड़क खण्डमा पछिल्लो 24 घण्टामा 4 सवारी दुर्घटनामा परेका छन्। जिल्ला प्रहरीकाले तनहुँका अनुसार असार 1 गते बिहान 6 बजेदेखि असार 2 गते बिहान 6 बजेसम्म उक्त सड़क खण्डमा भएका दुर्घटनामा 8 जना घाइते भएका हुन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर, 3 जनाको अवस्था मध्यम र 3 जनाको अवस्था सामान्य रहेको प्रहरी नाबु परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। सामान्य घाइते भएका 3 जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने बाँकी 5 जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन्। दुर्घटनामा संलग्न सबै साधनहरूमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। व्यस्त तथा जोखिमयुक्त मानिने पोखरा मुगलिन सड़क खण्डमा सवारी चालकलाई गति नियन्त्रण, लेन अनुशासनको पालना तथा सावधानीपूर्वक सवारी सञ्चालन गर्न जिल्ला प्रहरीकाले तनहुँले आग्रह गरेको छ। धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको छ। मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक तथा बाहिरी पर्यटकले तोकिएका स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकाले फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरूको आगमन भने बढ़ेको छ। भारतीय पर्यटकहरूकै कारण जथाभावी फोहोर बढ़ेसँगै व्यवस्थापनमा कठिनाई भएको घरबजम गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इक्याप जोमसुम कार्यालयका अनुसार झण्डै दैनिक 10,000 भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न आउने गरेको उल्लेख छ। दर्शनार्थी बढ़ेसँगै राजमार्ग आसपासका होटलमा पर्यटकको चहलपहल भने उत्साहजनक छ। दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहोर मिल्काउने, अनियन्त्रित रूपमा जथाभावी फोहोर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामा प्रश्न उठ्न थालेको छ। शुक्ला गण्डकी यातायात प्रणाली र टेम्पोका प्रतिनिधिबीच आज बिहान छलफल हुने भएको छ। नगर प्रमुख कृष्णराज पण्डितको उपस्थितिमा नगरमा हिजो भएको छलफलमा सुसहमति भएको हो। शुक्ला गण्डकी यातायात प्रणालीले नगरले स्वीकृति दिएर सञ्चालनमा रहेका टेम्पोहरू व्यवस्थित रूपमा सञ्चालन नभएको भन्दै हिजो नगर परिसरमा आफ्ना सवारी साधन प्रदर्शन गरी विरोध गरेको थियो। बिहान 8 बजे नगर प्रमुख पण्डित दुवै सवारीका प्रतिनिधि ट्राफिक प्रहरी सहित बसेर कहाँ कसरी व्यवस्थापन गर्ने बारे थप सहमति गरिने नगरले जनाएको छ। आज छलफल गरिने सहमति भएपछि नगर परिसरमा राखिएका सवारी लगिएको थियो। तनहुँको ब्यास नगरपालिका दशमा संचालित बैरेनी जग्गा विकास आयोजना पहिलो चरण अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको वृहत्तर विस्तार प्रक्रिया अघि बढ़ाइएको छ। साविक फराक्चो क्षेत्रको करिब 1,360 रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गा धनी तथा मईको राय सुझाव र सहमति संकलन कार्य शुरू गरेको हो। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढ़ाएको हो। बस्तीले साँगुरिँदै गएको सदरमुकाम दमौलीलाई व्यवस्थित शहरी स्वरूपमा रूपान्तरण गर्ने र भविष्यको नमूना शहरका रूपमा विकास गर्ने उद्देश्यसहित काम अघि बढ़ाइएको ब्यास नगरपालिकाले जनाएको छ। शुक्लागंडकी नगरपालिका वार्ड नम्बर 5 ले आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा तथा ओडा भेला हिजो बेलचौतरामा सम्पन्न गरेको छ। कृषि पर्यटन र पूर्वाधार समृद्ध शुक्लागंडकीको मूल आधार भन्ने नाराका साथ आयोजित कार्यक्रममा वडा अध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो। सो अवसरमा शुक्लागंडकी नगरपालिकाका उपप्रमुख बहादुर विकर राजु, प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो। बेलामा आर्थिक वर्ष 82-83 वडाभित्र सञ्चालन भएका विकास निर्माण, कृषि पर्यटन शिक्षा स्वास्थ्य खानेपानी पूर्वाधार विकास योजना विस्तृत योजनाबारे समीक्षा गरिएको थियो। 2017 सालमा गुठीका रूपमा स्थापना भएको स्याङ्जाको वालिङ नगरपालिका 10 स्थित पुनर्मित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी यति बेला G9 प्रजातिको केरा खेतीमा सक्रिय रूपमा जुटेका छन्। विद्यालय परिसरको बाँझो जमीनलाई उत्पादनशील बनाउँदै विद्यार्थी कृषि अभ्यासमा सहभागी भएका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन एकाई स्याङ्जाको प्राविधिक शिक्षा तथा व्यावसायिक शिव विकास कार्यक्रम अन्तर्गत 75% सहायदारीमा सञ्चालन गरिएको कार्यक्रम मार्फत विद्यार्थीलाई शिक्षासँगै उत्पादन उद्यमशीलता र संस्कारको ज्ञान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले जानकारी दिनुभयो। नेपालमा यस वर्षको मनसून केही दिन ढिलाइ हुने भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसून प्रणाली नभित्रेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिजो विभागले विज्ञप्ति निकालेर भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून भित्रन अझै केही दिन लाग्ने जनाएको हो। विभागका अनुसार हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकाले यसको सीधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसूनी प्रणालीमा पनि पर्ने देखिएको छ। एल निनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनुका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको युद्धविराम घोषणाले मध्य पूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने देखिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिलिना जर्जी एभाले अमेरिका र इरान बीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौता पछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन केही समय लाग्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। युद्धविराम घोषणाको स्वागत गर्दै उहाँले तेल आपूर्तिमा पुनः प्राप्त हुन समय लाग्ने बताएको कोषको वेबसाइटमा उल्लेख छ। हिजो संयुक्त राज्य अमेरिका र इरानले सबै मोर्चामा मध्य पूर्व युद्ध अन्त्य गर्न र हर्मुजको बाटो पुनः खोल्ने सम्झौताको घोषणा गरेका थिए। यसले महिनौको हिंसा र विश्वव्यापी आर्थिक अराजकतापछि राहत मिल्ने भएको छ। कोषले आउने जुलाई 8 आफ्नो विश्व आर्थिक समीक्षाको अपडेट जारी गर्नेछ र त्यहाँ वृद्धि र मुद्रास्फीति प्रक्षेपण समावेश गर्ने जनाइएको छ। अप्रेलमा भएको डब्ल्यूओको समीक्षामा कोषले युद्धको प्रभावको कारण विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणलाई घटाएको थियो। खेल समाचार। फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। साउदी अरबले खेलको पहिलो हाफको 41 मिनटमा अब्दुल लेलाह अल अमीरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन। मियामी रंगशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो। उसले खेलको 80 मिनटमा गोल गरेपछि खेल 1-1 को बराबरीमा सकिएको छ। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेको जनाएको छ। दुवै टोलीले एक एक अंक बाँडेका छन्। यस्तै स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। समय यस अन्तर्गत अमेरिकाको एटलान्टामा गैराती भएको खेलमा सन् 2010 को विश्व विजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाव दिए पनि गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकिएको हो। केप भर्डेका गोलरक्षक भेजी नहाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण एक अंक दिलाए। त्यस्तै समजीको आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम र इजिप्टले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको जनाइएको छ। अहिले बिहान पौने 7 बजे इरान र न्यूजील्याण्ड खेलिरहेका छन्। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206030
14: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
15: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
16: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
15: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
17: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
12: मोबाइल 9850605777
18: हजुर दान गरौ
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
20: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
19: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
21: ए हेर्नुस् त यो समाचार त कस्तो असम्भवको छ शेयर गर्दिन कि क्या हो
22: प्रश्न सुन्नु जे पाए त्यही कुरा सत्य पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
21: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
23: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
24: किन आमा के भएर
23: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
24: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
23: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
13: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
12: मोबाइल 9850643952 र 9806

0: शुक्लागन्ध केएफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
9: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
11: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।

0: साथीनामा साथीना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौडी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 60 33 800 98 4 61 56 58।
3: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0564142121, मोबाइल 98 5 60 35 921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: Yamaha.

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
3: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रमलाई स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 2 गते मंगलबार, ईस्वीसम्म 2026 जून 16 तारीक सकसम्म त 1948 नेपाल सम्मत 1146 आज ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि, सूर्योदय बिहान 5:09 भयो भने सूर्यास्त साँझ 7:02 हुनेछ। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25 देखि 5:50 शुक्ल गण्डकी समाचार, 6:00 देखि 6:30 नेपाल, 5:25 देखि 5:50 शुक्ला गण्डकी समाचार, 6:36 काया कैरन, 6:37 नेपाली बहस, 7:20 शुक्ला गण्डकी समाचार, 7:20 देखि 7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 देखि 8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15 देखि 9 शुक्ला गण्डकी सरोकार, 9:15 नेपाल खबर, 9:15 10 गाम्बेसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15 देखि 12 हेर्यो शुक्ला गण्डकी, 12:15 नेपाल खबर, 12:15 देखि 1 विनपप गीत संगीतहरू, 1:00 2:00 लुगी संगीत, 2:00 3:00 मिनेगी संगीतहरू, 3:00 3:15 नेपाल खबर, 3:15 देखि 4 विन फिल्मी गीत संगीतहरू, 4:00 5 आधुनिक गीत संगीतहरू, 5:00 5:15 शुक्ला गण्डकी समाचार, 5:15 देखि 6 लोक चौतारी, 6:30 नेपाल दर्पण, 6:30 देखि 7 विभिन्न मगर भाषा गीत संगीतहरू, 7:00 देखि 7:30 शुक्ला गण्डकी समाचार, 7:30 देखि 8 गीत संगीतहरू, 8:00 देखि 8:30 गीत संगीतहरू कार्यक्रम स्थान लिने गर्छ। 8:45 देखि 9 बीबीसी नेपाली सेवाको साँझ पख, 9:10 श्रुति सम्वेक, 10:10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो त थियो दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात दुनिया पारो रहेको छ तपाईँको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि हुनमा छेचु चेचो लाली डुलेलो पर्यटन गर्दा राम्रो अवसर जुट्नेछ। रोकेका कामहरू पुनः शुरू हुन सक्छ। भौतिक साधन जुटाले दिएको योजना प्रारम्भ होला। काममा मेहनतको प्रतिफल प्राप्त हुनेछ। साथीभाइले राम्रो सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ भने व्यापारमा पनि मनोज्ञ धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। वृष राशिमा फेरि युएओ भावी भूभेभो अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्नो कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुहोला। अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तक को भावना बुझ्न चेष्टा गर्नुहोला। शोकले खर्च बढ़ाउने हुँदा अर्थ अभाव समय देखा पर्न सक्छ। मिथुन राशि काकीको घङ छकेको नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा सफलता प्राप्त हुनाले थप हौसला जाग्नेछ। बिछोडिएका पर्यटनसँग भेटघाट हुनेछ। पहिलेको कमजोरीहरू सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कर्कट राशिमा डाडी डुडेडो समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ भने आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौतीहरू झेल्नु पर्ला। समयको प्रतिकूलताले पनि काम बिग्रन सक्छ। लगानी बढ़ाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्। सिंहराशिमा मोटा टिटुटे पहिले गरेका कामबाट राम्रै लाभहरू हुनेछ। मेहनत गर्दा दिगो कामहरू माझक बसाउने मौका छ तर नयाँ आय स्रोत फेला पर्न साथ नयाँ योजनाहरू पढ्न सक्छ। उठ्नुपर्ने रकम हात लागि भए पनि अनावश्यक अकिनमिनमा रकमहरू खर्च हुनेछ भने परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ। सानो प्रयत्न गर्दा मेहनतको फल अरूलाई सुम्पिनुपर्ने अवस्था हुन सक्छ। कन्या राशिमा माक्सेटो पपिपु सहर ठपेपो प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ भने राम्रो कर्मफलबाट प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ भने विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दामी नाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले खेतीबानी दिलाउन सक्छ। तुला राशिमा माक्सेटो रिरुरेर ताती तुते थालेको कामहरू परिस्थिति वस्तु पुरानो हुन सक्छ। सहयोगको नाममा आफ्नो कमजोरीको फाइदा उठाउनेहरू
मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नु पर्ला। अस्वस्थताका बावजुद पनि कामको जिम्मेवारी बढ़नेछ। ता पनि पर्यटन गर्दा फाइदाका स्रोतहरू पहिचान गर्न सकिनेछ। आध्यात्मिक भाव जागृत हुनका साथै धर्म कर्म र परोपकारी काममा प्रवृत्ति भइएला। वृश्चिक राशि विश्वासमा सेतो नानी नो नेनो याई स्वास्थ्यका लागि पेन्टका अभियानमा ध्यान गराउनु होला। समस्या प्रति गम्भीर नहुँदा दुःख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। समयमा सामान्य काम धेरै धन र परिश्रम खर्च गर्नुपर्नेछ भने गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमाहरूले दावी गर्दा बनिसकेको काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। धनुराशि धनराशिमा एयो भविभु धफा ढबे अधि अतिथिको रूपमा सत्कार पाइएला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ भने शोकले मालमत्ता जुटाउने प्रेरित गर्नेछ भने काममा साथीभाइहरूको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैलीमा आनन्दमय रहनेछ। आमदानी बढ़ाउने कामहरू शुरू गर्न सकिनेछ भने व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनुका साथै विशेष उपहार प्राप्त होला। मकर राशि मकर राशिमा भोज जेखिखु केखो गागी शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजय भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् भने रोकिएका कामहरू बढ्नाले नयाँ कामहरू अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछ भने प्रयत्न गर्दा दिगो फाइदा हुने काममा हात लागि हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ। कुम्भ राशिमा मार्छ गुगे गो सासी सुसे सोध हल्लाको पछि लाग्दा दुःख पाइनेछ भने नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नु पर्ला। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ भने नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नु पर्ला। अध्ययनमा समय दिन नसकिएला। परिस्थिति बसाटीको काममा बाधा हुन सक्छ भने प्रतीक्षित नतिजाले उत्साहप्रद नहुन सक्छ। परिस्थिति अनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। अन्त्यमा मिन्दासिमा मार्छ दिदु थझ्या दिदु चर्ची नजिकका साथीभाइहरूसँग समझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउनेछ। समयमा सजग नभन्दा शुभचिन्तकहरू समय टाढिन सक्छन्। परिस्थिति यसो जस्तो अनुकूल नहुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्तनेछ भने अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मेहनतको फल अरूलाई सुम्पिनु पर्ने अवस्था हुन सक्छ। राशिफलमा जे यस्तो भन्दा पनि भाग्य भन्दा कडो विश्वास गर्नु होला। तपाईँहरूको आजको दिन शुभ भने सुखद विदेश। तपाईँहरूको आजको राशिफल पछि पालो रहेको छ। जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल असार महिनाको 2 गते मंगलबार आज जन्मदिन परेको छ। तनहु मीडिया नेटवर्कद्वारा सञ्चालित सुक्खा गण्डकी एफएम 97.7 मेगाहर्ज रेडियो सल्लाहकार आनन्द सुन्दर श्रेष्ठज्यूको जन्मदिन परेको छ। साथै वडा नम्बर 5 सुक्खा गण्डकी नगरपालिका 5 का वडा अध्यक्ष दीर्घबहादुर थापाज्यूको पनि जन्मदिन परेको छ। त्यस्तै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाज्यूको पनि जन्मदिन परेको छ। उहाँहरू तीनैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारतर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँहरू सबैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

उहाँहरू लगायत आज तपाईँ जसको जन्मदिन परेको छ, आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटे चालेको र तपाईँले इच्छाएको काम पूरा गराओस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवार तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यता पनि हामी सुमित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले कार्यक्रम मार्फत प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 063478 06││1111││ रमेश 028 34 111 34 112 मा तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौं। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पाइक परेको समयमा तपाईँले फोन गर्नुभयो भने हामीहरूले तपाईँले टिपाउनु भएको जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला घन्टी एफएम 97.9 मेगाहर्ज। नमस्कार, शुभ बिहानी।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो. होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हुनु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यहीँ गएर किनेको.
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ.
6: मेरिया मैनी, कस्तो राम्रो गहना.
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
6: कान्छी पनि सेन्जा धनलक्ष्मी सिंहसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
8: सेन्जा धनलक्ष्मी सिंहसादी पसल.
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229.
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142.
1: एकान्सी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, सेन्जाको मगेम चिसा पानी हो. आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो.
1: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त.
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोगु बसपार पछाडिपट्टि.
1: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मगन चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्.
10: समय सम्झनुहोस् है, मगन चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे.
9: होटल टाइटेनिक, गोङगोगु बसपार. प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763.
11: सुन, होमवर्क देखाउ त.
12: हस् टिचर.
11: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो.
12: टिचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु.
11: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है.
13: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ. निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ. कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ. सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा. फोन 0965414484, मोबाइल 9850603384 र 9850607988.
14: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
15: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
14: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
16: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
18: सुन्नुहोस् है, सामसुङ तथा हिस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिरगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856206676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्नका लागि चार पुरनोला मार्किङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852384 किलोमिटर र 9852383
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बानियला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पिर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0653414411 मोबाइल 9855229338 र 9808222938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यो दुईवटामा तरकारी पसलको आडैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी चार दुलीगौडा मोबाइल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 9891974888 र 9948484000
9: दाई एक बिहानी झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसको भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0765705052 मोबाइल 9856288587
12: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नाति सम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
17: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
18: पंडित बहादुर सिंह फर्सी घर पैसो रुद्री और सत्यनारायण को पूजा सँगै गर्ने भनेको
19: ओंकार
18: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
19: ओंकार
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओंकार
18: या पंडित बा पनि जति बेला ओंकार मात्रै भन्नुहुन्छ भने के हो ओंकार भनेको
19: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओंकार पूजा सामग्री भण्डार जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू शपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
18: कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
21: Simplemente debes tener 18 años o más para comprar, jugar o reclamar premio.
22: अनि हामीले 3 लट जति लगाउँछौँ अब अहिले बिरुवा बनाइरहेको छौँ होइन अब हाम्रो यो असारको अन्तिम दिन फेरि सुरु हुन्छ बिरुवा लगाउन कि अनि 3-3 महिनामा हुन्छ हाम्रो उत्पादन चाहिँ
20: स्ट्रबेरी मात्रै खेती गर्नु भएको छ कि अरू पनि
22: छ सर क्याप्सिकम छ अनि गोलभेडा भयो अनि अकबरी छ अनि अरू अब मल्टी भन्यो तरकारीहरू काँक्रो
20: बजारीकरण चाहिँ बजारीकरणको अवस्था कतिको सहज छ
22: सहजै छ हाम्रो चाहिँ अहिले अब सहरमा पनि दिन्छौँ होइन मार्केटमा बाटबटिनिर अनि माटोहरूमा उहाँहरूलाई पहिलेदेखि नै दिइरहेको अरे लकडाउनदेखि नै उहाँहरूले दिइदिनुहुन्थ्यो अहिलेसम्म पनि दिइरहेको छ उहाँहरूलाई
20: तपाईँले व्यवसायको बारेमा बताइरहँदाखेरि आफूले गरेको व्यवसायमा चाहिँ कतिजनालाई रोजगारी दिनु भएको छ को को लाग्नुहुन्छ कति समय खटिनुहुन्छ
22: चाहिँ अब त्यहीँ बस्ने कर्मचारी हुन्छ नि अब बस्ने पनि त्यहाँ चाहिँ 3 जना हुन्छ रेगुलर बस्ने यता 3 जना यता 1 जना हुनुहुन्छ होइन अनि दिउँस हाम्रो दैनिक ज्यालर गर्नु चाहिँ लगभग 10-15 जना हुन्छन् कि जी बहिनी हुन्छ हजुर
20: 15-20 जनालाई रोजगारी पनि दिइरहनु भएको छ
22: उहाँहरू चाहिँ डेली जस्तै हुन्छ झारहरूका ओखल्ने होइन अब टमाटरको डोरीहरू लगाउने सबै काम हुन्छ नि त क्याप्सिकम पनि डोरी लगाउनु पर्ने हुन्छ त्यही भएर अनि महिलाहरूलाई पनि जे भने सजिलै भएको छ कामको लागि होइन
20: महिलाहरूलाई पनि रोजगारी अवसर दिइरहनु भएको छ तपाईँहरूले तपाईँ आफै पनि महिला हुनुहुन्छ होइन
22: नहुँदा आफू पनि जान्छु क्या फार्ममा गएर होइन आफूले सकेका कामहरू गर्ने पनि गर्छु म त्यसरी बस्छु म पनि एउटा किसानकै छोरी हो होइन महिला भएर नि यस्तो गरेको छ होइन म मात्रै छैन नि त मेरो अब भाइ हुनुहुन्छ मेरो हजुर हुनुहुन्छ होइन साथी उहाँहरूलाई चाहिँ सहयोग गरेँ मैले हो उहाँहरूले हो गर्ने होइन उहाँहरूको काममा मैले अनि गर्ने हो कि अनि सहयोग पाइरहेको छु कि सबैको परिवारको राम्रो साथ छ आफ्नो सोचाइ होइन हाम्रो चाहिँ अब कसैको अब मेरो परिवारमा चाहिँ अब सबैले राम्रै सोच्नुहुन्छ होइन अनि उहाँहरूलाई चाहिँ अब अघि बढ्नुपर्छ भन्ने लाग्छ कि मलाई चाहिँ अब पिछडिएर बसेर हुँदैन होइन आफ्नो इच्छा आफूले गर्न पाउनुपर्छ होइन सधैँ पिछडिएर घरभित्र बसेर मात्र घरभित्र काम पनि गर्नुपर्छ मैले पनि गर्छु होइन बाहिर पनि निस्किनुपर्छ कि अब चाहिँ हामीले सधैँ त्यो बसेर भित्रै काममै बस्ने हामी निक्लिनु हुन्न भन्ने मानसिकता राख्नुहुन्न जस्तो लाग्छ के अरे मलाई चाहिँ होइन
20: त्यसमा पनि एउटा महिला अगाडि भन्नु अब तपाईँ पनि गृहिणी हुनुहुन्छ मैले पनि घर हेर्छु भन्नुभएको छ होइन एउटा परिवारको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ
22: परिवारको भूमिका नै महत्वपूर्ण हुन्छ क्या यसमा चाहिँ उहाँहरूले सहयोग हुन्न त निस्किनु हुन्न जानुहुन्न भन्नुभयो भने त जान पाइएन नि त होइन कसैले अब जिद्दी गरेर निस्किन्छ भने त्यो विद्रोह गरेर निस्किने कुरा नै आउँदैन होइन सहमतिमै निस्किनुपर्छ कि त्यो चाहिँ होइन यस्तोमा चाहिँ मलाई त अब त्यस्तै लाग्छ होइन भाइ, प्रोत्साहित गर्नुपर्छ कि होइन, यसरी सिकायो भने धेरै जसोलाई सजिलो हुन्छ कि घरमा के घरको मात्रै काम गरेर बसी अरू केही जाने छैन भन्नेहरूलाई होइन सिकेर अगाडि बढ्न सहयोग हुन्छ नि त होइन, त्यस्तो लाग्छ कि मलाई।
0: यो अहिले अहिले अहिले तपाईँको यो वैदेशिक रोजगारीमा पनि महिलाहरू पनि केयर गिभिङमा होइन, नर्सहरू दक्ष जनशक्तिहरू पनि लगभग लगभग पुरुषकै हाराहारीमा गइरहनु भएको छ, यहाँ अवसर नै नभएको हो,
22: अवसर नभएको छैन भन्नु भने छ होइन, त्यो थाहा नभएको हो कि नचाहनु भएको हो कि त्यो पनि होइन, त्यो अब जाने मान्छेहरू निर्भर हुन्छ होइन, तर गरौँ भने यहाँ नेपालमै छ कि सबै कुरा भाइ, अब त्यही अब नपढ्नेहरूले सकेन हामीले गर्नलाई, हामीले पढाएन छ जागिर पाएन भनेर कोही जानुहुन्छ, अलि धेरै आमदानी हुन्छ भनेर सोचेर नि जानुहुन्छ होला कोही होइन, अब आफ्नो परिवारको परिस्थिति हुन्छ नि त मान्छेलाई, अब त्यस्तै होला होइन, आर्थिक अभावले गर्दा पनि जानुपर्ने हुन्छ होइन, यहाँभन्दा धेरै हुन्छ भनेर होइन, तर थाहा हुनेहरू चाहिँ अब चाहिँ जानुहुन्न होला कि, त्यस्तै अब बाध्यतामै परेर जानुभयो होला होइन, जानै पर्छ जस्तो चाहिँ लाग्दैन कि।
0: जस्तो हरेक क्षेत्रमा अब कृषि गर्ने तपाईँले पनि एक प्रकारको कृषि नै हो होइन, कृषि पनि गरिरहनु भएको छ, अरू उद्यमशीलतामा पनि लाग्न सकिन्छ होइन, अवसर चाहिँ प्रशस्त छ,
22: त्यो चाहिँ प्रशस्तै छ जस्तो लाग्छ मलाई चाहिँ होइन, अब मान्छेले थाहा नभए नै हुनसक्छ होइन, तर यसरी अवसर दियो भने चाहिँ गर्छन् कि नारीहरू, पहिलाभन्दा धेरै नै अघि बढिसक्नु भएको छ, दिदी बहिनीहरू धेरै नै देख्छु कि मैले, कति घरमा बस्ने पनि अहिले यो गर्न थालेँ मैले यो गरेँ यसरी गर्दा एकदम राम्रो भएको छ भनेर भन्नुहुन्छ कि मेरा साथीहरू पनि होइन, त्यही भएर अवसर पायो भने गर्नुपर्छ कि, यस्तो अब तालिमहरू कतै खुल्या छ भने थाहा नभए पनि उनीहरूले भनिदिएर होइन त्यस्तो अघि बढ्न चाहिने हामीले सहयोग गर्नुपर्छ कि भाइ।
0: अनि तपाईँकै कुरा गर्दाखेरि घर गृहस्थी हेर्न होइन अनि यतापट्टि व्यवसायलाई सम्हाल्न चाहिँ कतिको गाह्रो छ,
22: त्यो चाहिँ अब ठिकै छ, अहिले त अब बच्चाहरू सानो हुँदा त अहिले गाह्रै हुन्थ्यो, अब ठुलो ठुलो भइसक्यो उनीहरूले नि सहयोग गर्छन् होइन, मलाई अहिले चाहिँ मलाई गाह्रो छैन भाइ, सजिलै छ।
0: कसरी समय मिलाउनुहुन्छ, समय कसरी निकाल्नु,
22: सबैजना मिलेर गर्ने भएर अनि पाले पालो गर्दाखेरि मिलिरहेको छ कि समय, अब बिहानभरि आफ्नो काम गऱ्यो दिउँसो निस्किने हो नि त, त्यहाँ बारीमा जाने भनेको दिउँसो हो, हेर्ने ओर्ने होइन, दिदी बहिनीहरू हुन्छन् काम गरिरहेको उहाँहरूसँग बस्यो होइन, उहाँहरूलाई गफ गर्यो होइन, सुन्यो त्यही त सुनायो आफ्नो सुनायो यसो गर्यो होइन, रमाइलो हुन्छ उहाँहरूलाई पनि, यसरी आउनु भएको थियो भने गफ गर्नु, तर रुचाउँछन् क्या सबैले मलाई, कस्तो मजा तपाईँ मान्छेहरू साउने भएर कस्तो गम्केर बस्छन् तपाईँ चाहिँ साह्रै मजा हुनेछ भन्छ नि, म त्यस्तो कसैलाई पेल्ने ओर्ने यसो पनि गर्दिनँ कि, आफ्नो सकिया गर्नु सक्ने होइन, सबैको शरीर हो होइन, त्यस्तो लाग्छ कि मैले, अनि रमाइलो लाग्छ।
0: अनि उत्पादन गरेको सामानहरू चाहिँ तपाईँ काँक्रा मुन्टाहरू स्ट्रबेरी अनि क्याप्सिकमहरू पनि छन् भन्नुभयो होइन, कता कता पठाउनुहुन्छ,
22: हामीले चाहिँ अब बजार पनि लानुहुन्छ होइन, उहाँहरूले बजार पनि लैजानुहुन्छ, अब टमाटरहरू चाहिँ कालीमाटीतिर दिने हो, अनि स्ट्रबेरीहरू चाहिँ त्यही भारबटिनीहरूले क्याप्सिकम त्यो चाहिँ भारबटिनी लिनुहुन्छ, अनि त्यही लोकल त्यहीँ पनि बिक्री हुन्छ, अनि अब मार्केट आएर म अहिले नै ल्याउँछु, धेरै जस्तो त्यहीँबाट पनि बेच्नुहुन्छ क्या दाइले, त्यही भएर बारीबाटै बेच्नुहुन्छ, त्यहाँ माथि बजारहरू छ नि त दुई तिनवटा, अनि उहाँहरूले कन्ट्याक्ट गर्नुभएको छ ल्याइदिनु भनेर, अनि पुर्याइदिनु भने गर्नुहुन्छ त्यहीँ तरकारी चाहिँ, स्ट्रबेरी चाहिँ त्यहीँ हो दिनबाट, अनि बाटोबाट दिने गरेको छु।
0: अनि व्यवसाय चाहिँ कतिको सन्तोषजनक चित्त बुद्ध,
22: सन्तोषजनक भन्दा पनि अब ठिकै छ, एभरेज नभए चलिरहेछ होइन, त्यो पनि आफ्नो काम हो होइन, सन्तुष्टि हो सबभन्दा कुरो होइन, अब धेरै अरूले धेरै गरेछ भनेर रमाउने होइन, त्यो त्यसको पछि लाग्दैन भने आफूले जे गरेछ त्यसमा खुसी छौँ क्या, जे भने सन्तुष्टि पनि छौँ हामी होइन,
0: त्यसमा बस्नु भएको छ आफ्नो परिवारसँगै,
22: आफ्नै परिवार सबैसँगै छौँ होइन, दुःख सुख सबै आफैसँग बाँडिन्छ होइन, पैसा नै सबै कुरो होइन नि त भाइ होइन,
0: आत्मा मासिक यसो मैले कति कमाउनुहुन्छ, बढी कति थोरै कति भन्नु सोध्यो भने
22: त्यो थाहा हुन्न मलाई चाहिँ होइन, उहाँहरूलाई थाहा हुन्छ दाईहरूसँग भए भए होइन, म सोद्धा नि सोध्दिनँ कति हुन्छ होइन, एक लाखै हुन्छ, त्योभन्दा अब उत्पादन बढी भयो भने बढी पनि हुन्छ होइन, अब त्यही उत्पादन अनुसार अब कृषिको कहिले भए चाहिँ अब के रोग लाग्यो हुन्छ सडकै गए पनि हुन्छ होइन, रोग लागेन र अब सास पाइयो भने होइन भगवान्को सासले पनि राम्रो हुन्छ कि भाइ, आमदानी नभएको छैन, त्यही भएर त यत्रो दस वर्ष भइसक्यो गरिरहेको छौँ नि त, छोडेको छैन जे भने, कहिले नभए पनि हुन्छ, त्यसमा हामीले चित्त बुझाएर नि बसेका छौँ होइन, कहिले राम्रै पनि छ कहिले नराम्रो पनि छ,
0: व्यवसाय कहिले घाटा हुन्छ कहिले फाइदा हुन्छ, अब
22: व्यवसाय गर्ने अरू व्यवसाय गर्ने पनि त्यही नै हो नि, अहिले त धेरै जस्तो व्यवसाय गर्नेहरू पनि सबै उयोहरू बसिरहेको छन् कि, नचलेर बसिरहेको छन्, यो चाहिँ तर हामीलाई राम्रै छ कि किसान चाहिँ यो कृषि काम चाहिँ राम्रै छ, चित्त बुझ्दो नै छ।
20: जे भए पनि आत्मसन्तुष्टि ठुलो कुरा हो।
22: त्यही हो भाइ, अब नहुँदा आत्तिनु नि भएन, हुँदा माथिनु भएन होइन। त्यो अब लगानी गरिरहनु पर्ने हुन्छ, हुँदाको लगानी सञ्चय गरेर राखेर अनि फेरि लगाउनु पर्ने हुन्छ नि बिरुवा लगाउँदालाई, त्यो पनि खर्चै भए हुन्छ होइन। त्यो सबै मिलाएर गऱ्यो भने ठिक हुँदो रहेछ कि, गर्न सक्न जान्नु पर्दो।
20: इच्छा शक्ति चाहिँ हुनु पर्यो, गर्छु भन्नु
22: होइन, अहिले भएन भनेर त्यसलाई माया के अरे मन मारेर छोडिदिन्छु भन्न चाहिँ मिल्दैन रहेछ कि। एक साल नहोला अर्को साल भइहाल्छ नि भनेर होइन, त्यो भएर जानु पर्नेछ कि। यो कृषि काम चाहिँ गाह्रो चाहिँ गाह्रो छ भाइ, मान्छेले त्यसलाई एकैचोटि यसै आग जस्तो गर्नुहुन्छ होइन, तर गाह्रो छ कि त्यो गर्नेलाई थाहा छ कतिको गाह्रो छ होइन। त्यसमा लगानी कति छ, अब दैनिक अब त्यो मेन पावर त्यत्रो लगाउनुपर्छ होइन, त्यतिकै त आउनु उनीहरूलाई पनि तलब त दिनै पर्यो होइन, उहाँले पनि त्यही पैसाको लागि आउने हो होइन। त्यही भएर अरूलाई देख्दा सजिलो छ तर गाह्रो चाहिँ गाह्रै छ।
20: सकारात्मक चाहिँ हुनु पर्यो,
22: सोच चाहिँ सकारात्मक राख्नु पर्यो कि भाइ, भएन भनेर आत्तिन चाहिँ हुँदैन रहेछ यसमा। तर हामी चाहिँ त्यसरी हतासेन छैनौँ होइन, गरिरहेछौँ अब हेरौँ अहिलेसम्म होइन, अहिलेसम्म सफलै भइहाल्छ भन्नुपर्छ भाइ।
20: फर्मको नाम चाहिँ के छ?
22: फर्मको नाम लिले अर्ग्यानिक।
20: आफूले जसरी व्यवसाय गरिरहनु भएको छ होइन, अब जे भए पनि आत्मसन्तुष्टि मिलेको छ भनेर बताइरहनु भएको छ। अरू व्यवसाय गर्न चाहनेहरू अथवा होइन अवसरै छैन भनेर जबरजस्ती विदेश अरूको देखा सिक्किममा विदेश जानेहरू लगायत सबैलाई आफ्नो तर्फबाट केही विशेष सन्देश दिनु पर्यो भने के?
22: आफै गर्न सक्यो भने आफ्नो देशमा नि छ कि होइन, गर्न सक्नु पर्यो होइन। लाएर विदेशमै मात्रै पैसा छ भने विदेशमा नि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले होइन, धेरैलाई दुःख पनि देखेका छौँ कि हामीले, कति दुःख गर्नुपर्छ। त्यो दुःख यहाँ गऱ्यो भने यही राम्रो छ, आफ्नो परिवार पनि बसिन्छ होइन। आफ्नो देश भने आफ्नो देशै हो, आज सक्दिनँ भनेर बस्नु नै पाएँ नि, त्यहाँ त पाएन नि त होइन, त्यहाँ त गर्नै पर्यो। बिरामी भए पनि नभए पनि आफन्त हुँदैन, गाह्रो छ कि, यहाँ भए चाहिँ सजिलो छ। त्यही भएर पनि हामी आफ्नै देशमै जसरी हुन्छ गरिरहेछौँ कि, अहिलेसम्म अटलै गरिरहेछौँ होइन। त्यही भएर उहाँहरूलाई पनि त्यही भन्छु कि, म जानेहरूलाई पनि अब उहाँहरूको बाध्यताले जानुभयो होला तर सक्नुहुन्छ नि आफ्नै देशमै होइन। अब अहिले त राम्रै होला जस्तो छ, कृषिमा पनि होइन, यहीँ गर्दा राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु होइन, आफ्नै बारेमा दुःख गरौँ होइन। खेतीपाती नभए त प्रायः मान्छे हुँदैन होइन, हामीले त्यत्रो लिजमा लिएर गरे भने त आफ्नो होइन नि त, त्यो त हाम्रो त महिनाकै वर्षकै लाग्छ, थुप्रै 10-15 लाख त हामीले भाडै दिनुपर्छ कि हजुर। त्यो भएर नै अब हामी गरिरहेछौँ होइन, त्यसरी मान्छेले उ गर्न सक्नु पर्यो होइन, हिम्मत हार्नु भएन। त्यही भएर त्यही उहाँहरू सबै तालिम लिएर गर्नुभएको थियो नि, अहिले धेरै दिदी बहिनीहरू यो कामहरूमा धेरैमा जहाँ पनि देख्छु नारी नै खुसी लाग्छ कि, यो देख्दा चाहिँ अब चाहिँ जे भयो भने दिदी बहिनीहरूले पनि होइन सुखका दिन आए जस्तो लाग्छ मलाई होइन। दुःखको दिन सुखका दिन आए कि अब होइन, सक्नु बाहिर निस्किन सक्नु पर्यो, जान्न पर्यो होइन, तर आफ्नो परिवारलाई पनि साथ दिने होइन, आफ्नो घरमा टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ, मिलाएर जान सक्यो भने राम्रो हुन्छ भनेर।
20: हुन्छ दिदी, तपाईँको समय र जानकारीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा कृषि तथा फलफूल फार्म सञ्चालन गर्ने अम्बिका पोखरेल। कार्यक्रम देश परदेशमा हामी केही सफल महिला उद्यमीको संघर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौं। अरू उद्यमी महिलाको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकी एफएम 97.6।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
23: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
23: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
23: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562-62452।
24: ओहो काकी, के को सुन्दर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
25: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
24: के रे, नानी त भर्खर 17 की लागि होइन र?
25: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
24: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
25: ए हो र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउनु भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुक्लागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्डर सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13425।

0: वाक्यमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिनसेना फ्रेस हाउस सुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178 9550077078।
3: सबैलाई बाँडिदिने कि आफन्तहरू आउने बाँडिदिने अहिले चाहिँ अनि कस्तो भने त्यो भएपछि तपाईँलाई यति इन्ट्रेस्ट छ तपाईँले जान्नु भएको छ अहिले त यो अचारको बिजनेस एकदम राम्रो छ बनाएर यस्तो बेच्नुभयो भने त हुन्छ नि भनेर सल्लाह दिनुभएको भएर चाहिँ अनि मैले सुरु गरेको अहिले चाहिँ यस्तो
4: बाँड्नु चाहिँ हुन्छ कि हुँदैन पहिले
3: अहिले त बाँड्नु तर पनि आफ्नो आफन्तलाई त अहिले पनि दिन्छु त्यतिकै
4: जस्तो पनि त हो नि यो पनि
3: हजुर
4: अलिकति व्यवस्था
3: अब कसैलाई कसै आफन्तहरूलाई त पैसा लिन अप्ठ्यारो हुन्छ त पनि दिन्छु त्यसै लिनु अब टेस्ट गर्नु फेरि मन पर्यो भने नेक्स्ट टाइमबाट चाहिँ पे गर्ने भनेर भन्नुहुन्छ अहिले चाहिँ
4: अनि कति प्रकारका अचारहरू बनाउनुहुन्छ नि तपाईँ
3: त मैले चिकनको छ अनि सिद्रा माछाको छ मुलाको छ लसुन खुर्सानी अनि गुन्द्रुक र भटमास टिमुर छोप छ अहिले त्यति नै बनाए अनि यो अहिले आँपको सिजन भएको भएर चाहिँ खट्टे मिठी आँपको बनाएँ
4: सबैभन्दा बेसी तपाईँले जति 4-5 परिकार बताउनुभयो
3: मिक्स फ्रुट्सको लड्डु पनि छ अहिले मेरो हजुर लड्डु
4: सबैभन्दा बेसी बढी चाहिँ
3: मेरो सबैभन्दा धेरै जाने लड्डु र चिकन अचार चाहिँ सबभन्दा धेरै जान्छ
4: अनि कति कति मूल्यमा बेच्नुहुन्छ
3: मैले लड्डु चाहिँ पर केजी 1200 अनि चिकन चाहिँ पर केजी 2000 गरेछु अनि अरू त सबै सानसानो डब्बामा राखेको छ 150 अरूको त प्राइस
4: अनि बजारीकरण चाहिँ बजारमा कसरी पुर्याउनुहुन्छ अनि उत्पादनको लागि समय चाहिँ कसरी छुट्याउनुहुन्छ कसरी बनाउनुहुन्छ
3: अहिले त यस्तो छ बाबु सानो छ मेरो नानु चाहिँ अब यसपालि एसिडी हो अनि घरमा बुवा होइसिन्छ अब बिहान बेलुका आफ्नो काम सक्दै दिउँसो फ्री टाइममा चाहिँ अनि फ्री टाइममा बनाउने हो
4: दैनिक नै यसमा खटिनुहुन्छ कि
3: दैनिकै पर्दैन दैनिकै खट्नु पर्दैन अब जस्तो यो लड्डु मैले बनाएँ भने अब एक हप्ता दुई हप्ताको लागि बनाउँछु अनि कहिले त मेरो एक दुई हप्ता पनि जाँदैन एक हप्तामा सकिन्छ अस्ति मैले अब थर्सडे बनाएको लड्डु सबै सकाएर हिजो भर्खर बनाएको मैले यो अब चिकन अचार पनि बनाउँछु दुई हप्ताको लागि पुग्छ अनि थोरै क्वान्टिटी बनाउने जस्तो अब लिएर आउने 6-7 केजीको बनाउने त्यो सकिन्छ नि फेरि नेक्स्ट किनभने मैले अब यो अचारहरूमा कुनै पनि केमिकल युज गरेको छैन यो चाहिँ लङ टर्मसम्म चाहिँ टिक्दैन अब न त्यो युज नगरेको भएर सर्ट टाइमको लागि थोरै थोरै बनाउने तर बनाइराख्ने
4: अनि यो सामानहरू जति यसको लागि आवश्यक पर्छ नि अचारदेखि लिएर तपाईँको चिकन त अब मासु पसलबाटै ल्याउनुहुन्छ अरू सामानहरू चाहिँ कसरी व्यवस्थापन खोज्नुहुन्छ
3: यो बजारबाटै किन्ने हजुर अब आफ्नो उत्पादन केही पनि छैन त्यो भएको भएर बजारबाटै लिएर आउनु सक्छ
4: अनि बजारमा माग चाहिँ कस्तो छ नि व्यवसाय त सुरु गर्नुभयो होइन माग चाहिँ कस्तो छ
3: यस्तो छ मैले चाहिँ अहिले अनलाइन टाइम पनि दिन पाउँदिनँ किनभने बच्चा स्कुल जाने टाइम भयो बेलुका भयो उनीहरू आयो भने उनीहरूलाई होमवर्क गर भने आफ्नै घरको काम हुन्छ त्यही भएर यो अनलाइनतिर चाहिँ मैले टाइम दिनै पाएको छैन दियो भने त राम्रो हुन्छ होला तर दिन चाहिँ सकेको छैन जस वरपर चिने जानेकैबाट नै मेरो अहिले गइरहेछ
4: अनि त्यो घरमा घरको काम पनि गर्नु पर्यो होइन बालबच्चाहरू पनि हेर्नु पर्यो अनि सब काम निकाले भनौँ न अलिकति फुर्सद निकालेर यसमा पनि समय दिइरहनु भएको छ गाह्रो चाहिँ कतिको हुँदो रहेछ
3: गाह्रो त गाह्रो हुन्छ नि अब यो काम मात्रै रिक्सै छ नि किनभने एकदम केयर गर्नु पर्यो खानेकुरा भयो यो केही पर्ला के भन्यो होइन एकदमै रिक्स छ काम चाहिँ एकदमै टेन्सन त टेन्सनै हुन्छ अनि यस्तो छ मेरो चाहिँ कस्तो छ भने चिने जानेकोबाट कसैले अफिसमा लगिदिन्छ अनि म चाहिँ सुरुमा सबैलाई सबै अचारहरू टेस्ट गर्न पठाउँछु जस्तो अफिसमा छ स्कुलमा छ अहिले हस्पिटलमा गरिरहेको छु तिन ठाउँमा गरिरहेको छु अनि टेस्ट गरेपछि उनीहरूलाई मन पर्यो भने उनीहरूले रिपिट गर्ने अहिले चाहिँ मैले गरेको मेडिसिटी हस्पिटल छ अनि यो ग्लोबल आइएमई ब्याङ्क भन्ने छ अनि एउटा स्कुलमा लान्छु अनि उनीहरूले मन परेपछि रिपिट गर्छ क्या किनभने अहिले मान्छेहरू त प्रायः जस्तो घरबाटै ल्याएर लन्चहरू त अफिसमा त्यसरी खान्छ अनि अचार भयो भने त अलिकति स्वाद बढ्यो होइन त्यो गरेर अनि त्यसरी नै मगाउँछ मान्छेहरूले अहिले
4: अनि यो उद्यमशीलतामा लाग्नुभन्दा अगाडि पहिला चाहिँ तपाईँ के गर्नुहुन्थ्यो कि व्यवसाय पेसा के थियो कि के गर्नु
3: पहिला त मैले केही गर्थिनँ म चाहिँ विदेश गएर बसेको भनौँ न त्यहाँ गएर अनि त्यहाँबाट फर्किसकेपछि चाहिँ केही पनि गरिनँ झनै 7 वर्ष जस्तो केही पनि गरिनँ अनि अहिले चाहिँ अब यसो आफूले जानेको कुरा होइन मान्छेहरूले गर्छु भन्दा त नजानेको मान्छेले कसरी जानौँ भन्ने हुन्छ मैले जानेको कुरा किन नगरौँ भने सानदेखि यस्तो पकाउनेहरू चाहिँ इच्छा के मलाई खानेकुराहरू पनि सबैले अब मिठो छ मिठो बनाउनुहुन्छ गर्नु भनेर अब मान्छेले अलिकति प्रोत्साहन दिएको भएर नै अब सुरु गरेको
4: भनेपछि अरूबाट नै अलिकति ब्याक सपोर्ट पाउनुभयो त्यसरी व्यवसाय सुरु गर्नुभयो वैदेशिक रोजगार

0: बारीमा हो कि विदेशमा कसरी?
1: यस्तो हस्बेन्ड हुनुहुन्थ्यो उता, अनि अनि उता नै
0: सँगै जानुभयो
1: उहाँ, पहिला गएर पछि पछि गएको म
0: परिवारको रूपमा जानुभयो, सँगै बस्नु, कति समय
1: बस्नु? पाँच वर्ष बसेँ,
0: पाँच वर्ष
1: बसेँ टोटल, त म दस वर्ष बसेको, पहिला बिहे गर्नुभन्दा अगाडि पनि पाँच वर्ष बसेँ, अनि फर्केर फेरि बिहे भएपछि पाँच वर्ष बसेँ, टोटल दस वर्ष बसेँ विदेश त।
0: रोजगारीको लागि
1: होइन? होइन, रोजगारीको लागि होइन, तर गरेर त कामै गरेँ, फेरि बुढाको डिपेन्डेन्टमा गएँ तर कामै गरेँ, काम चाहिँ।
0: अनि के फरक हुँदो रहेछ एउटा उद्यमी भएर आफ्नै खुट्टामा आत्मनिर्भर पनि हुनुहुन्छ होइन, उद्यमी हुनु र नहुनुमा चाहिँ
1: धेरै फरक हुन्छ नि? अब सर त यो पैसा भएपछि त आफ्नै पकेटमा आयो नि त होइन, अब के गर्नु पर्यो भने त अरूसँग माग्नु पर्यो होइन, अरूसँग मागेर लिनु र आफ्नै पकेटबाट खर्च गर्नुमा त धेरै फरक हुन्छ नि।
0: एउटा दिदी जस्तै होइन, समाजमा हेर्ने नजरिया अलिकति अझै पनि त्यो पितृसत्तात्मक सोच चाहिँ छ, जतिसुकै जे भने पनि काठमाडौँमा पनि छ, अरू ठाउँमा त यसै पनि छ उसै पनि छ होइन। एकजना महिलाले पैसा कमाइसकेपछि होइन, त्यो महिलाप्रति समाजले हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदो रहेछ कि सामान्य भनौँ जस्ताको त्यस्तै हुँदो रहेछ?
1: होइन, मेन भनेको यस्तो, अब मेरो अगाडि त कसैले पनि भनेको छैन होइन, तर पछाडि चाहिँ मैले सुनेको उसलाई के चाहिँ कमी छ र यो काम गर्नुपर्ने भनेर, मान्छेहरूले चाहिँ आफन्तले, फेरि बाहिरको मान्छे होइन, आफन्तलाई उसलाई के कमी छ र उसलाई त उसको त आउने स्रोतहरू पनि छ तर उसलाई यो गर्नुपर्ने किन भनेर भनेको, मान्छेले आफन्तहरूले भनेको सुनेको छु कि, तर पनि झन् त्यस्तो भन्दाखेरि झन् मलाई चाहिँ के भने झन् उनीहरूको अगाडि त मैले गर्नुपर्छ भन्ने चाहिँ लाग्दो रहेछ कि होइन, मलाई पुगेर होइन नि त, किनभने मलाई टाइम पास भयो, म काममा बिजी भयो, मलाई नचाहिने कुराहरू मेरो दिमागमा आउने भएन, अनि मलाई कस्तो भने यो काम गर्नुभन्दा अगाडि राति प्रायः निन्द्र नलाग्ने कि, निन्द्र निदाउन गाह्रो हुने थियो, अब यो काम गरेपछि मलाई राति यति आनन्द निन्द्र लाग्छ, थकै पनि लाग्यो नि होइन, अनि जसरी सोच्ने त्यो दिमागमा फुर्सद पनि भएन, अनि त्यो भएर चाहिँ, तर भन्न चाहिँ भन्छ मान्छेले किन गर्नु पर्थ्यो यताउति भन्छ, तर आफ्नो मान्छेहरूले चाहिँ सपोर्ट नगर्दो रहेछ, बरु बाहिरको मान्छेले ए तपाईँले यस्तो गर्नु भएको रहेछ हामी पनि दिइदिन्छौँ भनेर उनीहरूले लिँदैन, तर आफ्नो मान्छेको चाहिँ त्यो नहुने रहेछ।
0: भनेपछि तपाईँले तालिमहरू केही पनि लिनुभएको होइन?
1: लिएको छैन, केही लिएको छैन, यो आफैले जानेको नै गरेको मैले। अहिले
0: यस गर्दाखेरि चुनौतीहरू एउटा बजारीकरणमा अलिकति चुनौतीहरू छ हुन्छ होला होइन,
1: अरू त्यो त धेरै छ, किनभने अब मान्छेले अहिले मेरोमा त लेबलिङ छैन होइन, अब मान्छेले लेबलिङ खोज्छ, तर मैले अहिले फ्रेस बनाएको छु, तर मान्छेले भन्दा त यो फ्रेस मैले मुखले भन्छु पो भन्छु, मान्छेले त बिलिभ गर्दैन नि त है, अनि त्यही भएर अब यो लेबलिङको काम चाहिँ अब नेक्स्टबाट गर्छु होला, त्यो भने मान्छेलाई सजिलो नि भयो नि, किनभने मान्छे सबैजनाले पैसा तिरेर किन्ने हो, किनेपछि म पनि कतै गयो भने त त्यसलाई त्यो चिजको त के कस्तो भनेर बुझ गुणस्तर चाहिन्छ नि है, अनि त्यसले गर्दा अब लेबलिङतिर पनि मैले अब त्यो विचार गर्दैछु अब त्यसको लागि चाहिँ।
0: तपाईँको परिवारको लागि तपाईँ चाहिँ अहिले कस्तो हुनुहुन्छ, कुन नजरमा तपाईँको पहिचान बनेको छ अहिले?
1: अहिले त अब श्रीमानले पनि सपोर्ट गरिदिइराख्नु भएको छ, अब सामानहरू लिन जान, अब यहाँ पनि सामान ल्याइदिन, अब बेलुका लिन आउनुहुन्छ होइन, अनि सामानहरू लिन जान यताउति चाहिँ सपोर्टै छ।
0: अनि महिलाहरूको अघि अलिकति दृष्टिकोण पनि भनिहालेँ मैले होइन, जस अहिलेको समयमा पुरुषकै दाजुमा भनौँ न यो केयर गिभिङको लागि धेरै महिलाहरू विशेष गरी युवाहरू पनि वैदेशिक रोजगारीमा गइरहनु भएको छ होइन, अनि केही महिलाहरू चाहिँ तपाईँ जस्तो उद्यमशीलतामा पनि लाग्नु भएको छ, अझै गाउँतिर त भनौँ समाजमा अझै पछि नै हुनुहुन्छ धेरै महिलाहरू होइन, एउटा उद्यमीको रूपमा के भन्नुहुन्छ उहाँहरूलाई, आम महिलाहरूलाई जसले चाहिँ के अवसर भनौँ न खोजिरहनु भएको छ, केही गर्नु पाए हुन्थ्यो भनेर होइन, तपाईँले चाहिँ त्यो आफूकै आफ्नै कला होइन आफ्नै सिपलाई चाहिँ व्यवसायमा रूपान्तरण गर्नुभएको छ, कोही गर्न चाहेका व्यक्तिहरूलाई महिलाहरूलाई चाहिँ विशेष के भन्नुहुन्छ?
1: अब यस्तो म चाहिँ के भन्छु भने जस्तो आफूसँग कोही न कोहीसँग केही सिप त हुन्छ नि होइन, अब मान्छेले बाहिर अब कसरी त्यसलाई लिएर आउने भन्ने कुरा हो होइन, मलाई पनि त पहिला अब जानेको कुरालाई अब बनाउँदाखेरि के हुने हो, अब मेरो बनाएको सामानहरू जाने हो कि होइन भन्ने डर थियो नि, तर सुरुवात चाहिँ गर्नुपर्ने रहेछ, गरेपछि सक्सेस चाहिँ हुने हुन्छ, तर थोरै र धेरै भने मात्र तर सक्सेस हुन्छ जस्तो लाग्छ, किनभने मैले सुरु गर्दाखेरि मैले भने नि डर थियो ला यो अचारहरू गएन अथवा यो प्रोडक्टहरू गएन भने के गर्ने होला, त्यो त घरमा पनि खाएर सकिँदैन नि होइन भन्दाखेरि, तर जसले जे जान्नु भएको छ सुरु गर्दा हुन्छ, अलिकति कठिन भएन, गाह्रो चाहिँ गाह्रो हुन्छ तर पनि हार मान्नु भएन, अब यस्तो हुन्छ गर्ने होइन, जस्तो अब सुरुमा मलाई मार्केटको बारेमा पनि थाहा थिएन, पछि अब यहाँ ल्याएपछि अघि पनि एकजना आउनुभयो मेरो अचार खोज्दै आउनुभएछ क्या, किनभने मान्छेले टेस्ट गरेपछि मान्छेलाई थाहा हुन्छ नि होइन, अनि त्यो हुँदो रहेछ। तर अलिकति मार्केट लिन गाह्रो छ, गाह्रो छ किनभने अहिले कम्पिटिसन छ होइन, तर पनि आफूले राम्रो सामान दिन सकेर मान्छेको टेस्टमा भर पर्छ, कसैलाई मेरो टेस्ट मनपर्छ कसैलाई अरूको टेस्ट मनपर्छ, तर आफ्नो हातमा सिप छ भने चाहिँ गर्छु गर्नुहोस् भन्छु म चाहिँ।
0: यो व्यवसायमा लागिसकेपछि अलिकति पैसा आय आर्जन भइसकेपछि अझै झन् बढी कमाउनु मन लाग्छ होला नि, झन् रमाइलो भएर लागिरहेको
1: त्यो त हुँदो रहेछ, किनभने अब गरेपछि ए ला अझ गरे भने झन् अलिकति कमाइ हुन्छ कि भने त्यो त हुँदो रहेछ अब स्टप गर्छु भन्ने चाहिँ लाग्दैन रहेछ। अब यसलाई कसरी हुन्छ अगाडि बरु हार नखाने, अब कसरी हुन्छ अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ त्यो आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के।
0: तपाईँको योजना चाहिँ के छ, अझै ठुलो गरौँ भन्ने होला नि? अब
1: छ मेरो त छ, अझै यसलाई अझ ठुलो बनायो भने अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो। अब के हुन्छ त्यो चाहिँ थाहा छैन, यो सोच चाहिँ मेरो अझ यसलाई अगाडि बढाउने चाहिँ छ हजुर।
0: अनि कमाइ चाहिँ कति गर्नुहुन्छ अहिलेसम्म भनौँ, अब सामान्य चाहिँ सबैभन्दा धेरै कति हुन्छ अनि सबैभन्दा कम हुँदाखेरि चाहिँ कति हुन्छ?
1: अब यस्तो हुन्छ यो कम, अब अस्ति मैले छ नि 12 केजी लड्डु बनाएको थिएँ, मेरो लड्डु 1 विक भित्रै गयो कि त्यो लड्डु सबै होइन, त्यो त्यति हुँदा त मलाई फाइदा भयो नि त होइन मेरो सामानको। अरू कहिले चिकन बनाउँछु त्यो डब्बाको मैले 18-19 डब्बा बनाउँछु, एक हप्तामै जान्छ कि त्यस्तो हुन्छ, कहिले चाहिँ फेरि 2 हप्तासम्म पनि गइदिँदैन कि, किनभने त्यो लिएको मान्छेलाई पनि सक्नु पर्यो नि त अर्को रिपिट गर्नलाई त त्यो हुन्छ। जे मेरो मैले भने सबभन्दा धेरै जाने चाहिँ लड्डु र चिकन अचार, अनि सेल पनि गइरहेको छ एकदम। अब बिहानै मैले बनाएँ, अब घरमै लिन आउनुहुन्छ कि, मान्छेलाई थाहा भयो नि घरमै 10 वटा, कसैले 20 वटा लानुहुन्छ, कसैले 30 वटा लानुहुन्छ सेल पनि। मै महिनामा त्यही
0: 30,000
1: त्यही सोचेँ, अनि यस्तो लाग्छ मैले यो अझ पहिले गर्नुपर्ने रहेछ किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो, मान्छेहरू कति ट्रेनिङ लिएर गर्छ किनभने आफ्नै सिप चाहिँ लुकाएको रहेछु भन्ने लाग्छ। विदेशमा हुँदा पनि मैले यस्तो बनाउने कि, अनि सबै मैले भने बाँड्ने कि, बनाउने अन्त बनाएर अरूलाई खुवाउन एकदमै मन लाग्ने कि, अनि त्यहाँ पनि अब घरमा छुट्टीको दिनमा भयो साथीहरूलाई बोलायो बनायो अनि खाने, अनि यो दिदीले त कति मिठो बनाउनुहुन्छ भनेर भन्नुहुन्थ्यो कि सबैजनाले। अब अहिले पनि गइरहेछ लिइराख्नु भएको छ, अब हेर्दै जाउँ के हुन्छ।
0: हुन्छ दिदी, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
1: हजुर हजुरलाई पनि होइन, हजुरले मेरो मनको कुराहरू राख्न दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो ललितपुरको बागडोलमा विभिन्न अचार तथा खाने परिकार उत्पादन गरेर व्यवसाय सञ्चालन गर्दै आउनु भएकी मीना खड्का। कार्यक्रम देश परदेशमा हामी केही सफल महिला उद्यमीको संघर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौं। अब महिलाहरू घरमै सीमित हुनुपर्छ भन्ने सोचबाट माथि उठेर पाककलाको सिप सिक्दै त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुर खोकनाकी रत्नमाया महर्जनको अनुभव सुनौ।
3: नमस्कार, हामी चाहिँ ड्युटी चाहिँ 8 घण्टा हो, कहिले काहीँ क्याफेमा गर्छु कहिले काहीँ बाहिर जान्छ।
0: कस्तो छ नि व्यवसाय?
3: ठिकै ठिकै छ, होइन पहिला चाहिँ लकडाउन अगाडि चाहिँ धेरै राम्रो छ, अहिले चाहिँ छैन, लकडाउन पछि छैन।
0: अरू के बनाउनुहुन्छ यहाँ?
3: यहाँ चाहिँ छैन, हाम्रो क्याफेमा छ, क्याफेमा छ मोमो, चाउमिन, भेज क्याटर, अनि सपुमिचा, भेज लोअर सबै छ, एबी सलाद छ, भेज बाउलो छ, सबै छ।
0: क्याफे गर्नुभएको चाहिँ सुरु गर्नुभएको चाहिँ कति भयो?
3: क्याफे सुरु गर्नुभएको चाहिँ 2013 जस्तो छ, 4 वर्ष भयो होला।
0: अनि उता चाहिँ को को हुनुहुन्छ क्याफेमा?
3: क्याफेमा छ पहिला धेरै भने चाहिँ यस्तो छ नि, अर्को अफिस जस्तो होइन, हाम्रो होमेश्वरको हो, होमेश्वरको हो हामी, अनि चाहिँ रोटेसनमा काम गर्छ, रोटेसनमा घरको काम पनि गर्ने, सबै काम सिलाउनु पर्छ, घर काम सिलाएर फेरि हाम्रो अफिसमा आउने ड्युटी। हप्ताको पहिला चाहिँ 2 दिन धेरै मेम्बर छ, पहिला चाहिँ 40-60 जान्छ, अहिले चाहिँ छैन।
0: महिला मात्रै हो सबै?
3: महिला, सबै महिला, सर्भिस महिला, किचन कुक महिला, सबै महिला, पुरुष छैन, सर एकजना छ पहिला, अहिले सर पनि छैन।
0: ए सबै, अहिले चाहिँ कतिजना भन्नुभयो?
3: पहिले चाहिँ 50-60 जान्छ, अहिले चाहिँ सबै गरेर 20 जना जति होला।
0: 20 जना? अनि 20 जनालाई भ्याइ नभ्याइ छ?
3: छैन अहिले, अहिले छैन, सजिलो भन्नाले अहिले चाहिँ हामीलाई व्यापार कम छ, त्यही त हो नि, काम व्यापार बढ्यो भने त हामीलाई पनि तलब आउने होइन, कम छ अहिले
0: तलब चाहिँ कति छ
3: तलब चाहिँ हाम्रो तलब यति भनेर छैन, हामी कति दिन गयो त्यति दिनको चाहिँ गनेर चाहिँ त्यो हिसाब दिन्छ,
0: व्यापार जति भयो त्यति अनुसार होइन
3: दिनअनुसार हामी कति त्यहाँ हाजिर हुन्छ नि, हाम्रो हाजिर गन छ नि, अरू ठाउँमा चाहिँ एक महिनाको भन्ने तलब दिन्छ होइन, हाम्रो चाहिँ होइन
0: दिन
3: गनेर
0: मन लागेको दिन जान पनि मिल्यो, मन नलागेको दिन नगए पनि,
3: त्यो चाहिँ साथीहरूसँग मिलाउने, आज मेरो काम छ है साथी तपाईँ जानु दियो भन्छ अनि साथीहरू साथै साथै जान्छ,
0: सजिलो छ सबै मिलेर
3: गरेर सजिलो छ भनि सक्दैन, यो यस्तो आएर
0: यो घरको काम पनि गर्नुपर्छ होला, घरको काम भ्याइ वरि यतापट्टि चाहिँ कति कसरी समय मिलाउनुहुन्छ,
3: अब बिहान बेलुका अब त्यो त हो नि, घरको काम खाना खाजा सबै मिलाउनु पर्यो, खेत हाम्रो खेत पनि गरिरहेछ, खेत पनि अलिअलि गर्छ अनि भ्याएको बेलामा यता मिलाएर आउँछ, हप्ताको तिन दिन चार दिन आउँछ,
0: हप्तामा तिन दिन
3: हजुर
0: गर्दाखेरि अनि तिस दिन पुगिसकेपछि तलब पाइन्छ,
3: महिनाको तलब चाहिँ अब कति दिन हुन्छ गन्छ अनि त्यो अनुसारले दिन्छ,
0: चालिस पचास हजार आउँछ,
3: चालिस पचास आउँदैन,
0: यो दिदी जस्तै अब तपाईँले घरको काम पनि गर्नुहुन्छ है, खेतको बारीको काम पनि गर्नुहुन्छ, योभन्दा पहिला चाहिँ के गर्नुहुन्थ्यो यसमा लाग्नुभन्दा पहिला,
3: पहिला यो भन्दा पहिला चाहिँ अब पहिला चाहिँ गाउँमा चाहिँ पहिला त्यही त हो नि, केटीहरूको पहिला पढाउने छैन होइन, हामी खेतको काम गर्ने खेल्ने बस्ने, पछि चाहिँ त्यो कार्पेटको काम आयो गलिज बुन्छ, पहिला गलिज बुन्छ पछि चाहिँ अनि त्यो बुनाइ गर्छ, टोपी बुन्छ सित्रहरू बुन्छ सबै गर्छ, अनि पछि त्यो छोडेर यता क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोलेर त्यहाँ हाम्रो चिनेको दिदी एकजना छ त्यसले यता बोलाएर यता आएको,
0: पहिला क्याफेमा लाग्नुभन्दा पहिलाको सजिलो कि आजभोलि सजिलो के फरक पहिलेको र अहिले,
3: अब सजिलो त पहिलाको सजिलो छ नि होइन, पहिला सजिलो भएर के गर्ने नि, पैसा छैन, अहिले उता गयो भ्याइ नभ्याइ छ, अहिले अलिअलि खर्च बुढाहरूसँग माग्नु पर्दैन, आफू खर्च आफू कमाउन सक्छ,
0: अहिले घरमा चाहिँ के भन्नुहुन्छ, पैसा कमाउनु हुँदाखेरि घरको मान्छेले चाहिँ के भन्नुहुन्छ,
3: मिलेर गर्ने हो जानु भन्छ, मिलेर गर्छ,
0: अझै पनि दिदी महिलाहरूलाई चाहिँ घरको काम मात्रै हेर्ने हो भन्ने अझै पनि सुनिन्छ क्या, अझै पनि छ काठमाडौँमा पनि रहेछ, काठमाडौँहरूमा पनि होइन महिलाहरू त घरमा बस्नुपर्छ बाहिर जानु हुँदैन घरको काम हेर्नुपर्छ भन्ने रहेछ होइन, तपाईँले त यता घरको पनि भ्याउनु भएको छ, भित्रको पनि भ्याउनु भएको छ, बाहिरको पनि भ्याउनु भएको छ, सबै हेर्नु भएको रहेछ होइन, पैसा कमाउने भइसकेपछि के फरक पर्दो रहेछ एउटा महिलालाई,
3: अब पहिला चाहिँ आफू चाहिँ जहाँको त्यहीँ भयो होइन, आफूसँग पैसा छैन होइन, पहिला चाहिँ आफूसँग पैसा छैन जागे पनि बुढाहरूसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ, आफूसँग भएर गाह्रो छैन, पहिला त गाह्रो छ,
0: के गर्नुहुन्छ कमाएको पैसा,
3: कमाएको पैसा के गर्ने, छोरा छोरीलाई स्कुलमा तिर्ने, आफू खाने, राम्रो लाउने, त्यही हो, धेरै छैन,
0: स्वतन्त्र भएर हिँड्न मिल्यो होइन, जान मन लागेको ठाउँ जान पाइयो, खान मन लागेको कुरा खान पाइयो, लाउन मन लागेको कुरा लाउन पाइयो, त्यो चाहिँ फाइदा भएको छ,
3: हजुर,
0: यी महिलाहरूले जति महिलाहरू हुनुहुन्छ केही गर्न खोज्दैको मान्छेहरू हुनुहुन्छ जति पनि होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ,
3: म चाहिँ त्यस्तो भन्छु, पहिला आफू सिस्टम आफू चाहिँ राम्रो भएर काम गर्नुपर्छ, घरमा बसेर घरको काम मात्र भएर घरमा बस्नु हुँदैन, अब काम गर्ने इच्छा भयो घरकोहरूले सल्लाह गरेर मिलेर काम बाहिर गरेकै राम्रो, महिलाहरू अरू पनि हाम्रो म जस्तो महिलाहरू कति घरमा बस्छ नि होइन, त्यो घरमा बस्नुभन्दा घरको कुरा पनि गर्नुपर्छ, छोड्नु मिल्दैन होइन, घरको पनि गर्नुपर्छ, घरको काम सिधेर अलि बाहिर पनि गर्नुपर्छ जस्तो लाग्छ,
0: घरभित्र पनि मिलाउनु पर्यो, बाहिर पनि मिलाउँदाखेरि आफूलाई पनि फाइदा हुनु भयो, बाहिरको कुराहरू पनि सिक्न पाउनु भयो होइन, देख्न पाउनु भयो, रमाउनु पाउनु भयो, जे गर्दाखेरि पनि रमाइलो हुने भयो,
3: पहिला चाहिँ घर बस्दा केही थाहा थिएन होइन, घर बस्यो घरको कुरा गर्यो घरको काम गर्यो घर उता यता मात्रै गयो, अब घरभन्दा बाहिर आएपछि जे ठाउँमा पनि गएर सबै थाहा भयो, अहिले बाहिर गएर पहिला चाहिँ त्यति उ छैन
0: यसको तपाईँले तालिमहरू चाहिँ के लिनुभयो होइन आफैले तालिम लिएको हो
3: तालिममा सब नेपालबाटै तालिम लिएको
0: उहाँबाट तालिम लिनुभयो कति समय तालिम लिनुभयो
3: तालिम त एक हप्ता
0: अनि के बनाउने तालिम
3: यो मरि अब यो अब नेवारी भए पनि अब हाम्रो तरिक एउटै हुन्छ होइन घरको तरिक एउटै हुन्छ नेवारी भए पनि यहाँको छुट्टी हुन्छ नसिक्नु त होइन सिकेको छ यहाँ यहाँको फेरि छुट्टी हुन्छ हजुरको
0: अनि यो मरि बारा अनि यो अरू खाजा सेटहरू चाहिँ कति कतिमा बेच्नुहुन्छ
3: कति बेच्नुहुन्छ भने अब उता क्याफे चाहिँ क्याफेमा चाहिँ 400 यता यता पनि स्टल गयो जाने बेलामा 400 हो अनि यहाँ उति त्यति छैन भने अलिक कम गरेर 300 दिइरहेको छ सस्तो छ
0: अनि अहिले महिलाहरू पनि पुरुष छोरा मान्छे जत्तिकै विदेश जानेहरू उति बढ्या छ क्या नेपालमा केही कामै छैन भने भनेको छ होइन गएको छ तपाईँहरू त तालिम सिक्नु भएको छ सबै भ्याइरहनु भएको छ साँच्चै नेपालमा कामै नभएको हो महिलाहरूलाई
3: त्यो भयो नि सर महिलाहरूलाई काम नभएको होइन होइन कुनै कुनै महिलाहरू घरमा बसेर छा नभएको कुनै कुनै आफ्नो मान्छे यस्तो छ उस्तो छ भन्ने मान्छे छैन होइन सर त्यस्तो छ भन्ने मान्छे पनि छैन कुनै इच्छा भएर पनि कहाँ जाउँ कस्तो गरौँ भने भनिरहेछ थाहा भएन लाने मान्छे छैन कुनै कुनै चाहिँ काम भए पनि नगरौँ घरमा बस्नु भन्ने पनि छ होला त्यो पनि होला हामीलाई थाहा भएन उनीहरूलाई चाहिँ कामै छैन हो
0: तर काम चाहिँ छ नेपालमै छ गर्न सकिन्छ आफूले सिप सिक्यो भने फाइदा आफैलाई
3: हो फाइदा आफूलाई हो अनि नेपालमा बसेर यस्तो भयो नि जति परे पनि परेको अनुसारले पैसा आउँदैन राम्रो मान्छे सबै बाहिर गएको त्यही हो त हो नि होइन आमा बाउले कति पैसा दिएर खर्च गरेर अब पढाउँछन् डाक्टर इन्जिनियर पाइलट पढाउँछ यहाँ गरे पनि पैसा आउँदैन अनि बाहिर जान्छ बाहिर कमाउँछ धेरै जस्तो यस्तै छ सर
0: जे होस् राम्रो भनी जस्तो पैसा नभएर विदेश जाने हो तर आजभोलि यो पालिकाहरूले पनि वडाहरूले पनि तालिमहरू सिकाउने गरेका छ दिदीलाई थाहा पनि छ होला होइन
3: पहिलादेखि हामी धेरै तालिम जान्छु धेरै गरेको छ पहिलादेखि तालिम चाहिँ धेरै गरेको छ गरेको काम चाहिँ केही छैन पछि गरेको
0: पहिला
3: चाहिँ दालमा तालिम लिइसक्यो साबुन तालिम लिइसक्यो लियो त तालिम त धेरै लिएछ काम गरेको छैन
0: तालिम चाहिँ काम लागेन कि
3: लागेन काम तालिम आउँछ तालिम आउँछ एक हप्ता आउँछ एक महिना आउँछ दुई हप्ता आउँछ तालिम आउँछ तालिम पछि चाहिँ बन्द हुन्छ काम छैन अन्त तालिम लियो अब तपाईँहरू तालिम लियो सक्यो सिद्धियो भन्छ होइन काल तालिम लियो काम त सबै सिद्धियो सक भन्न आउँदैन मलाई काम चाहिँ अब सिकिरह्यो नि काम गर्नु भने काम दिएको छैन
0: सिकाउनु मात्रै भयो सिकायो मात्रै काम चाहिँ यो गर भनेर लगाइदिएन
3: त्यो चाहिँ लगाइदिएन
0: यसमा चाहिँ सिकेपछि आफूले काम पनि सिक्यो जानियो जानिसकेपछि काम पनि पाइयो
3: यो सब नेपाल आएर हामी बाहिर पनि गयो नि इन्डियामा चाहिँ खानाको लागि होइन बुनाइको लागि गएको बुनाइको लागि त्यहाँ ऊ अन्दाबादमा एक महिनाको लागि गइसक्यो तालिम लिनु गएको
0: अनि बुनाइ पनि गर्नुहुन्छ त्यसमा
3: पहिला बुनाइ पनि
0: गर्नुहुन्छ
3: स्वेटर टोपी मुजा पन्जा सबै हुन्छ
0: सब जान्नुभयो त्यसलाई पनि बेच्नुहुन्छ कि
3: त्यो चाहिँ अर्डर अनुसारले गर्ने ज्याला लिने
0: अहिले गरिरहनु भएको छ त्यो पनि
3: क्याफेमा आएर सबै छोडिदियो
0: अहिले चाहिँ यता मात्रै भइरहनु भएको छ खाली भएको बेलामा त्यो पनि गर्नुहुन्छ
3: अब पछि सोच्नुलाई अहिले चाहिँ नगर्ने त्यो उता पनि यता पनि गाह्रो छ नि
0: यही रमाइलो छ यसमै रमाइरहनु भएको छ खुसी चाहिँ कतिको मिलाएछ
3: अब खुसी त पैसा भन्दा खुसी मिलाएछ होइन किनभने साथीहरू जम्मा हुने अनि तपाईँको कुरा गर्ने तपाईँको आफ्नो के छ कुरा गर्ने मेरो कुरा गर्ने सबै साथीहरू भेला भने रमाइलो भइरहेछ
0: हुन्छ धेरै धेरै धन्यवाद दिदीलाई
3: नमस्कार धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो पाककलाको सिप सिकेर त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुर खोकनाकी रत्नमाया महर्जन आजको देश परदेश तपाईलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाली पनि विदा माग्छु। नमस्कार।

0: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
0: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
0: पञ्चकर्म, पूर्व कर्म,
1: बस्ती कर्म,
0: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
0: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्लागण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: यसनौ सेवा हस्पिटल दुलेगौड़ा बिपिन चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहुँ, फोन 0654143770, मोबाइल नम्बर 9857443।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: न किसान चिन्तामा यस वर्षको मनसून वितरण केही दिन ढिला हुने बेलायतमा 16 वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा क्रिसमस अगाडि कानून पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी र विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले दुई दुई गोलको बराबरी खेले उरुग्वे र साउदी अरब स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले पनि अंक बाँडे नेपाल खबरमा अब पूरा खबर सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम कार्यान्वयनका लागि 37 अर्ब 70 करोड़ रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले गैराती प्रदेशसभामा आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो। सरकारले ल्याएको यो बजेट चालू आर्थिक वर्ष 82-83 को तुलनामा झण्डै 4 अर्ब 20 करोड़ रूपियाँले धेरै हो। सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा हिजो दिनभर अन्यलमा परेको बजेट सहमति जुटेपछि मध्यराती मात्रै संसदमा पेश गरिएको थियो। प्रस्तुत बजेटमा चालू र पूँजीगत तर्फ के कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गर्नुभएन। प्रतिपक्षी दलका सदस्यको बहिष्कारका बीच सरकारले बैठकमा बजेट सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षको बजेट 33 अर्ब 47 करोड़ 60 लाख बराबर रहेको थियो। यस्तै कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्ष 83-84 को बजेट ल्याएको छ। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले हिजो आउँदो आर्थिक वर्षका लागि 35 अर्ब 39 करोड़ 85 लाख रूपियाँ बराबरको बजेट पेश गर्नुभयो। कर्णाली प्रदेश सरकारले बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि सुत्केरीको पोषण भत्ता ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तर उन्नति सुत्केरीको पोषण तथा उद्धार लगायत क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताउनुभयो। ई हेल्थ टेलिमेडिसिन विशेषज्ञ सेवा स्वास्थ्य शिविर अंकोलोजी सेवा जलन उपचार सेवा लगायत कार्यक्रमलाई निरन्तरता दिन 4 करोड़ 39 लाख विनियोजन गरेको आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिइने मन्त्री शाहले बताउनु भएको छ। मातृ बाल शिशु तथा नवजात शिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सामाजिक व्यवहार परिवर्तन पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो। हिजो सबै प्रदेश सरकारले बजेट पेश गरेका छन्। कर्णाली सहित कोशी गण्डकी र सुदूरपश्चिमले बजेटको आकार केही बढ़ाएका छन् भने बागमती मधेस र लुम्बिनीले घटाएका छन्। प्रदेश सरकारको बजेटमा स्वास्थ्यसँगै कृषि पर्यटन पूर्वाधार विकास सूचना प्रविधि र नवप्रवर्धनका कार्यक्रमहरू प्राथमिकतामा परेका छन्। यस वर्ष असार लागिसक्दा पनि मनसून भित्रिएको छैन। मुख्य बाली धान रोपाई शुरू भइसकेको छ तर मनसून वितरण ढिलाइ भएपछि किसान चिन्तामा परेका छन्। यस वर्षको मनसून वितरण केही दिन ढिला हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीकमा मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष प्रशान्त महासागरमा एलनिनो विकसित भएको र अझ बलियो बन्ने क्रममा रहेकोले त्यसको प्रभाव परेको विभागको आकलन छ। विभागले हिजो निकालेको विज्ञप्तिमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून भित्रन अझै केही दिन लाग्ने उल्लेख छ। एलनिनोको सीधा प्रभाव दक्षिण एशिया सहित नेपालको मनसूनी प्रणालीमा परेको छ। एलनिनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनुका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ। विगतका वर्षहरूमा पनि एलनिनोको प्रभाव रहँदा मनसून ढिलो भित्रिएको तथ्याङ्क छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगतमा जूनको अन्त्यसम्ममा पनि मनसून भित्रिएका छन्। मनसून ढिलो भए पनि पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव बने कायमी रहेकोले विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रमा मेघ गर्जन सहित मध्यम वर्षा भइरहेको छ। आज कोशीको तराई लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। साथै अबका केही दिन तराईमा तातो दिनसँगै गर्मी बढ़ने अनुमान छ। भोलिसम्मै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा केही ठाउँमा तातो दिन हुने सम्भावना छ। चीनको 4 दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बेजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा द्विपक्षीयबीच सम्पर्क सञ्जाल कनेक्टिभिटी सीमा व्यवस्थापन व्यापार प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्र लगायत विषयमा छलफल भएको थियो। दुवै देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। हिजो नै परराष्ट्र मन्त्री खनाल र चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच पनि भेटवार्ता भएको थियो। विशेष गरी यी भेटमा नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काको प्राथमिकता तथा संवेदनशीलता प्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। यी क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल अर्थात कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जनस्तरका सम्बन्ध समावेश छन्। नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ़ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको निमन्त्रणामा अस्ति बिहान बेजिङ पुग्नु भएको थियो। मन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यक्रम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहको क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युत सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको हो। प्राधिकरणले ग्राहकलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको छ। सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्क भन्दा बढ़ी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा यथेष्ट प्रमाणसहित तत्काल जानकारी गराउन भनिएको छ। प्रमाणको आधारमा अनियमितता भएको पाइएमा कार्यवाही गरिने प्राधिकरणले जनाएको छ। गुनासा र अनियमितताको बारेमा जानकारी दिनका लागि प्राधिकरणले आधिकारिक सम्पर्क नम्बर र इमेल समेत सार्वजनिक गरेको छ। सेवाग्राहीले वितरण तथा ग्राहक सेवा निर्देशनालयको फोन नम्बर 01415145 अथवा जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखाको मोबाइल नम्बर 98513535536 सिधै सम्पर्क गरेर आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्। नेपाल आयल निगमले इन्धनको भाव यथावत राख्ने निर्णय गरेको छ। निगम संचालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो। विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढ़ाव आइरहेको छ। गैराती निगमले निकालेको विज्ञप्ति अनुसार विभिन्न वर्गको क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजल मट्टीतेलको भाव नै कायम रहेको छ। अमेरिका र इरानबीच हिजो युद्ध विराम सम्झौता भएसँगै आउँदा दिनमा इन्धनसहित अन्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ। अब विदेशको खबर। बेलायत सरकारले 16 वर्ष मुनिका किशोर किशोरी तथा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री कियर स्टामरले आउने क्रिसमस अगाडि नै यो कानूनलाई पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी रहेको बताएका बीबीसीले जनाएको छ। यससँगै बेलायतका बालबालिकाले फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स अर्थात ट्वीटर जस्ता प्रमुख प्लेटफर्म चलाउन पाउने छैनन्। मेसेजिङ एप वाट्सएप र सिग्नललाई भने प्रतिबन्ध नलगाउने बीबीसीको खबरमा उल्लेख छ। बालबालिकाहरू सामाजिक सञ्जाल जालका कारण खुशी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजिटल लत लाग्ने खालको भएको उहाँको भनाइ छ। प्रतिबन्ध लगाएसँगै बच्चाहरूसँग धेरै समय सुरक्षा र हुर्किनका लागि स्वतन्त्रता हुने प्रधानमन्त्री स्टामरले बताउनु भएको छ। बेलायत सरकारले बाल बच्चाको सुरक्षा र खुशीको मामिलामा कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको पनि जनाएको छ। यससँगै अस्ट्रेलिया सरकारले पनि 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले दुई दुई गोलको बराबरी खेलेका छन्। खाड़ी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेल्यो। अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्यूजील्याण्डले दुई पटक अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। उसका इजिल जस्टले खेलको 7 र 55 मिनटमा गोल गरेका थिए। इरानका लागि 32 मिनटमा रमनी रेजाइन र 64 मिनटमा मोहम्मद मोहेबीले गोल गरे। दुवै टोलीले बराबरी सँगै अंक बाँडेका छन्। समूह जीकै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक एक अंक बाँडेका छन्। इजिप्टले 1900 मिनटमा इमाम आसौरको गोल मार्फत अग्रता लिएको थियो, तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। त्यस्तै आज बिहान भएको अर्को खेलमा उरुग्वे र साउदी अरब तथा गैराती भएको खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिममा 37.70 अर्ब करोड़ रूपियाँ बराबरको बजेट पेश। चालू पूँजीगत खर्च र मन्त्रालयगत विनियोजन अंक खुलाइएन। कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता। असार लागिसक्दा पनि मनसून भित्रिएन, किसान चिन्तामा, यस वर्षको मनसून भित्र न केही दिन ढिला हुने। राष्ट्रमन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङबीच द्विपक्षीय वार्ता। नेपाल र चीनबीच एक अर्काको संवेदनशीलताप्रति साझा प्रतिबद्धता। बेलायतमा 16 वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा। क्रिसमस अगाडि नै कानून पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी। र विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले दुई दुई गोलको बराबरी खेले। उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले पनि अंक बाँडे।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधा

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्क बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा बढी ग्राहकको विश्वास हार्डवेयर सेन्टर,
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लास्का रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीटी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: हिमाल हार्डवेयर, सम्पर्क 0654142345, 0654143345।
15: सुन्नुहोस् न न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
18: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि दुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
20: प्रोपराइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630।
21: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: आज पनि खाना काप्छै होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो।
22: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने।
23: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
24: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ बुझ्नुभयो।
25: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपाली प्रमाणित प्रविधिको पत्ता लगाउने 8 दमको श्री सुन्दर उत्पादित आफ्नो निर्माणलाई जोड्नु

0: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
2: ओम एम आभूषण सुनचाँदी दोकान।
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 9847692046, 9898
4: शुक्ला गण्डकी एफएम 97.6।
0: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौसारी अनि मेलापात गर्दै
5: लिम्बू सुतिने वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँ बेसीका भाषा,
0: कार्यक्रम गाउँ बेसीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुरहरू नमस्कार। अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.10 मलब समेगा हर्समा कार्यक्रम गाम्रेसीको भाका लिएर उपस्थित भइसकेको छु म रिमा। हाम्रो यस कार्यक्रममा हामी गत सप्ताहको सातै दिन यताबारदेखि शनिबारसम्म 11:00 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसारी उद्योगले दिलेगौड़ामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश विज्ञानका गरगहनाहरू सुन्दर पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापा अलसनका गरगहना आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनसारी उद्योगमा गएर ढुकेका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ। पक्कै लाग्नु भन्दा सिटामा व्यस्त हुनुहुन्छ होला। माया बाहिर मजाले एकदमै तर्को घाम लागेको छ झलमल्ल भएर। तपाईँहरूकोतिर पनि पक्कै पनि घाम लागिसकेको छ होला। आफ्नै घराइसे काममा व्यस्त हुनुहुन्छ होला। जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। आज पनि हामी रहेका छौँ मंगलबारको बसाइमा। मंगलबारको बसाइमा तपाईँको माझमा तपाईँले नै गाउनुभएका होइन तपाईँले विशेष रूपमा समुद्र लोक भाकाहरू गुनगुनाउन सक्नुहुन्छ र तिनै भाकालाई मैले कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 9922 92 96 36 3111 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकबाका आफ्नै आवाजमा गुनगुनाउन सक्नुहुन्छ। विशेष आजको बसाइमा भने तपाईँकै आवाजमा रहेका सुमधुर लोकबाकाहरूलाई स्थान दिनेछु। फोन गर्नुहोला। हाम्रो दुवै नम्बर खुल्ला रहेको छ। 9CNCL जुन नम्बर असहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भने त्यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक सांगीतिक शिरेश्वरूप गण्डकी भनिरहेको छ। डेभलप घाटी र देवी घाटीको आवाजमा रहेको छ। लाइभ सद विक्रम बाबु विश्वकर्मा र असीम चन्द्र विश्वकर्माको रहेको छ। यति बेला क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर सुमधुर भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। गण्डकी भन्ने भाका रहेको थियो तपाईँको माझमा स्थानीय कार्यक्रममा पहिलो लोक साङ्गीतिको शैली स्वरूप पनि पालो तपाईँहरूको रहेको छ। फोन गर्न सक्नुहुन्छ 9842976311 माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफ्नो मनपर्ने लोक भाका आफ्नै आवाजमा गुनगुनाउन सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, जुन नम्बर सहज हुन्छ तपाईँहरूलाई त्यही नम्बरमा चाहिँ फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेको छ, 9CNCL जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ हामीलाई फोन गर्नुहोला र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला क्रममा फेरि पनि अर्को सुमधुर उहाँकालाई कार्यक्रममा स्थान लिन्छ। त्यसपछि तपाईँको माझमा आउनेछु परमा लाउनी भनिरहेको छ, खेमसेन्चुरी बुढा बिना बुढा मगरको आवाजमा रहेको छ भन्नुलाई स्वतः नेत्र हरियाले खेमसेन्चुरीको रहेको छ यति बेलाको उहाँ सिकार्नुहोस् यो सुमधुर भाका।

हजुर यसो बदुरघाटका मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको माझमा नै सुमधुर भाकालाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि मन परिराखेको छ होला। जब भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम डाम्बेसीको भाका जमिरहेका छौ। बिहिबार मंगलबारको बस्ने बिहिबार भन्न आएको मंगलबारको बसमा छौ। मंगलबारको बसमा हामी तपाईँको माझमा तपाईँकै सुमधुर आवाजमा सुमधुर लुकभाकाहरू सुन्ने गर्छ। तपाईँको फोन आएको छैन, त्यही भएर मैले सुमधुर लुकभाकालाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने पनि विश्वास रहेको छ कि कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुन्छ। जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। एन्ड सीएनसेल नम्बरमा सहज हुन्छ, तपाईँले त्यही नम्बर मार्फत फोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। भन्दा यति बेलाको क्रममा भने तपाईँको महासभाको सुमधुर लुकभाकालाई स्थान दिन्छु। कन्या राशि भनिरहेको छ बद्री कुमार पंगेनी र समीक्षा अधिकारीको आवासमा रहेको छ भने शब्द नारायण गेवाली र बद्री कुमार पंगेनीको रहेको छ भने यो सुमधुर भाका यति बेलाको क्रममा स्वीकार्नुहोस्।

हजुर, यो सुमधुरभाका लागि कार्यक्रममा स्थान दिने पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आजभरि नै सुमधुर लुपाकारलाई होइन तपाईँको फोन लिने दिन रहेको छ, तर तपाईँहरूको फोन आएन। त्यही पनि सुमधुर लुपाकारलाई कार्यक्रममा स्थान दिँदाखेरि अब नै कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद। धेरै अन्तिममा जाँदै मायालुको शहरमा मेरो बाबा घर छ भनेर रहेको छ। यसमा आवाज रहेको छ गणेश पौडेल र पूर्णकला विष्टिकोलाई, शब्द प्रसन्न थापा र नवराज पन्तको रहेको छ। सुमधुर भाकलाई छोड्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदान्छु। तपाईँको बाकी बल्छु भने सुख बितोस् सुन्दै गर्नुहोला। शुक्रा गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै डेलगौडा बजारमा रहेको ओम एम आभूषण सुनजाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0765705537, मोबाइल नम्बर 9840769246, 9800228008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864970056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
9: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9856338, 9841356058।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगुडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563493952 र 98

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607544।

0: नमस्कार, बिहान 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। आन्तरिक आय विस्तारमा खासै वृद्धि गर्न नसकेपछि प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष 2083-84 लागि गत वर्ष भन्दा सात अर्ब रूपियाँ बढ़ी हुने गरी बजेट सार्वजनिक गरेका छन्। आन्तरिक आय विस्तारमा खासै सुधार नहुने आकलन सहित प्रदेश सरकारहरूले 2.92 खर्ब रूपियाँको बजेट ल्याएका छन्। चालू आर्थिक वर्ष 2082-83 कुल 2.87 खर्ब रूपियाँको बजेट ल्याएको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 10 अर्ब रूपियाँले बढ़ी थियो। केन्द्र सरकारले सामाजिक सुरक्षाका कार्यक्रम, कर्मचारी तलब र भत्ता तथा ऋणहरूको सावा ब्याज भुक्तानी जस्ता नियमित दायित्वका कारण चालू खर्चमा ठूलो हिस्सा खर्च गर्नुपर्ने हुन्छ। यस्ता दायित्व प्रदेश सरकारमा खासै नरहने भएकाले सबै प्रदेशको पूँजीगत खर्चको हिस्सा बढ़ी रहन्छ। आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत कुल 1.965 करोड़ रूपियाँ पाएका सात प्रदेश सरकारले यही प्राप्तिकै आधारमा बजेटको डुंगो लगाएका छन्। सो शीर्षकमा संघीय अर्थ मन्त्रालयले प्रदेश स्तरमा सबैभन्दा धेरै मध्य प्रदेशलाई 17.59 करोड़ रूपियाँ विनियोजन गरेको छ। हतकरी प्रत्येक तीनै कोशी प्रदेशलाई 17.20 करोड़ रूपियाँ पाएको छ। सबैभन्दा कम गण्डकी प्रदेशलाई 12.72 करोड़ रूपियाँ छुटाइएको थियो। लुम्बिनी प्रदेशका लागि 14.41 करोड़, बागमती प्रदेशलाई 15.21 करोड़ र सुदूरपश्चिम प्रदेशलाई 16.01 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्ष 2083-84 लागि सात प्रदेशमध्ये सबैभन्दा धेरै वित्तीय हस्तान्तरणबाट बजेट पाए पनि मध्य प्रदेशले नै सबैभन्दा धेरै करिब 5.45 करोड़ रूपियाँले बजेट घटाएको छ। करिब समान अनुदान पाएको कोशी प्रदेशले 4.57 करोड़ रूपियाँले बजेटको आकार बढ़ाएको छ। बागमती प्रदेशले भने 54 करोड़ रूपियाँ मात्रै बजेट घटाएको छ। भन्दा कम अनुदान पाएको गण्डकी प्रदेशले 1.42 करोड़ रूपियाँले बजेटको आकार बढ़ाएको छ। लुम्बिनी प्रदेशले 2.14 करोड़ रूपियाँ र कर्णाली प्रदेशले 2.40 करोड़ रूपियाँले बजेटको आकार बढ़ाएका हुन्। सुदूरपश्चिम प्रदेशले 4.23 करोड़ रूपियाँले बढ़ाएर कुल 37.70 करोड़को बजेट ल्याएको छ। आन्तरिक राजस्व संकलनमा मध्य प्रदेश सबैभन्दा बढ़ी आकांक्षी देखिएको छ। सो प्रदेशले आगामी आर्थिक वर्षमा 11.22 करोड़ रूपियाँ यस्तो राजस्व प्राप्त गर्ने तय गरेको छ। सोही हाराहारीमा लुम्बिनी प्रदेशले 6.61 करोड़ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। यद्यपि सबैभन्दा धेरै बागमती प्रदेशको आन्तरिक राजस्वको लक्ष्य 30.15 करोड़ रूपियाँ रहेको छ। कोशीले यस्तो आय 5.5 अर्ब पुर्याउने ध्याय राखेको छ भने कर्णालीले 85.5 करोड़ रूपियाँ मात्र यस्तो आय सिर्जना गर्ने उल्लेख गरेको छ। सुदूरपश्चिम प्रदेशले 1.72 करोड़ रूपियाँ प्राप्त गर्ने आकलन गरिएको छ। राजस्व मार्फत बापत प्राप्त हुने रकम पनि प्रदेश सरकारको बलियो आमदानीको आधार बनिएको देखिन्छ। कोशी प्रदेशले 12.87 करोड़, मध्य प्रदेशले 12.83 करोड़, गण्डकीले 10.16 करोड़ रूपियाँ यो शीर्षकमा प्राप्त गर्ने उल्लेख गरेका छन्। त्यस्तै बागमतीले 7.73 करोड़, लुम्बिनीले 12.30 करोड़, कर्णालीले 10.66 करोड़ र सुदूरपश्चिमले 10.24 करोड़ रूपियाँको शीर्षकमा बजेट अपेक्षा गरेका छन्। यसबाहेक विगतको बक्यौदा र आन्तरिक ऋण प्राप्तिलाई पनि आयको स्रोत मानेका छन्। तिनको कार्यालय औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री श्री शिर खनाल र चिनिया समकक्ष वाङी बीच प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बेजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा द्विपक्षीय सम्पर्क, संचालन, कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार प्रविधि, हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्र लगायतका विषयमा छलफल भएको थियो। दुवै पक्षको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। हिजो नै परराष्ट्र मन्त्री खनाल र चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लियु हाई सिंह बीच पनि भेटवार्ता भएको थियो। विशेष गरी यी भेटमा नेपाल र चीन बीच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता तथा संवेदनशीलता प्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। ती क्षेत्रहरूमा पूर्वाधार सम्पर्क सञ्जाल कनेक्टिभिटी सीमा व्यवस्थापन ऊर्जा व्यापार लगानी कृषि प्राविधिक हस्तान्तरण सूचना प्रविधि डिजिटलाइजेशन पर्यटन व्यावसायिक रासायनिक मल पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जनस्तरका सम्बन्धमा समावेश छन्। नेपाली पक्षले एक चीन पद सिद्धान्त प्रति नेपाल सरकारले दृढ़ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङको निमन्त्रणामा अस्ति बिहान बेजिङ पुग्नु भएको थियो। मन्त्री खनाल भोलि स्वदेश फर्कने कार्यक्रम छ। पोखरामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार बिहान पोखरा 27 डाँडाकुण्डाको अगाडि दुर्घटना भएको हो। दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका नम्बर 1 53 वर्षीय विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरी अनुसार विजयपुरबाट टालचोकतर्फ जाँदै गरेको G1-77-66 नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको 80-35-30 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई खत्रीले चलाएका थिए। दुर्घटनामा बिहान करिब 11:25 बजे भएको थियो। टिप्परको ठक्करबाट खत्रीले गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्र अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। चिकित्सकहरूले बिहान 11:45 बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ। घाइतेलाई अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् प्रहरीले भनेका छन्। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ। इलाका प्रहरी कार्यालयले डाँडाको नाकले टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 शाखरका 33 वर्षीय पदम बहादुर थापा छन्। धार्मिक तथा पर्यटकीय हिमालय जिल्ला मुस्ताङ पछिल्लो समय फोहोर मैला व्यवस्थापन चुनौती थपिएको छ। मुकिना दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएको स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकाले फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्ष मुकिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरूको आगमन भने बढ़ेको छ। भारतीय पर्यटकहरूकै कारण यहाँ जथाभावी फोहोर बढ़ेसँगै व्यवस्थापनमा कडाई भएको घरपुजन गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। अन्नपूर्ण समर्थन क्षेत्र आयोजना एकम जोमसङ कार्यालय अनुसार झण्डै दैनिक 10,000 भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने गरेको उल्लेख छ। यहाँ दैनिक दर्शनार्थी बढ़ेसँगै राजमार्ग आसपासका होटलमा पर्यटकको चहलपहल भने उत्साहजनक रहेको छ। दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहोर मिल्काउने अनियन्त्रित रूपमा जथाभावी फोहोर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यमाथि प्रश्न उठ्न थालेको छ। शुक्ला गण्डकी यातायात प्रणाली र टेम्पोका प्रतिनिधि बीच आज बिहान छलफल हुने भएको छ। नगर प्रमुख कृष्णराज पण्डितको उपस्थितिमा नगरमा सोमबार भएको छलफलमा सो सहमति भएको हो। शुक्ला गण्डकी यातायात प्रणालीले नगरले छलफलमा शुक्ला गण्डकी यातायात प्रणालीले नगरले स्वीकृति दिएर सञ्चालनमा रहेका टेम्पोहरू व्यवस्थित रूपमा सञ्चालन नभएको भन्दै सोमबार नगर परिसरमा आफ्नो सवारी साधन प्रदर्शन गरी विरोध गरेको थियो। बिहान 8 बजे नगर प्रमुख पण्डित दुवै सवारीका प्रतिनिधि ट्राफिक प्रहरी सहित बसेर कहाँ कसरी व्यवस्थापन गर्ने बारे थप सहमति गरिने नगरले जनाएको छ। मंगलबार छलफल गर्ने सहमति भएपछि नगर परिसरमा राखिएका सवारी लगिएको थियो। तनहुँको ब्यास नगरपालिका 10 सञ्चालित बैरनी जग्गा विकास आयोजना पहिलो चरण अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको वृहत्तर विस्तार प्रक्रिया अगाडि बढ़ाएको छ। साबिका फराको चौर क्षेत्रको करिब 1,360 रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गा धनी तथा मोहीको राय सुझाव र सहमति संकलन कार्य शुरू गरेको हो। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढ़ाएको हो। बस्तीले सागोटिँदै गएको सदरमुकाम दमिलालाई व्यवस्थित शहरी रूपमा रूपान्तरण गर्ने र भविष्यको नमूना शहरका रूपमा विकास गर्ने उद्देश्य सहित काम अघि बढ़ाइएको व्यास नगरपालिकाले जनाएको छ। नगर प्रमुख वैगुण्ठ न्यौपानेले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारका रूपमा अघि बढ़ाएको बताउनुभयो। खेल समाचार। विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले दुई दुई गोलको बराबरी खेलेका छन्। खाड़ी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेल्यो। अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्यूजील्याण्डले दुई पटक अग्रता बनाए पनि जोगाउन सकेन। इजिल जस्टले खेलेको सातौं र पाँच जसले खेलको सातौं र पचपन्नौं मिनटमा गोल गरे। इरानका लागि 32 मिनटमा रमनी रेजाइन र 64 मिनटमा मोहम्मद मोहेबीले गोल गरे। दुवै टोलीले अंक बाँडेका छन्। समूहजीकै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक एक अंक बाँडेका छन्। इजिप्टले 19 मिनटमा इनाम आसौरको गोल मार्फत अग्रता लिएको थियो, तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको पहाड़ गोलबाट बेल्जियम हारबाट जोगियो। त्यस्तै आज बिहान भएको खेलमा उरुगेर साउदी अरबिया तथा गए राती भएको खेलमा स्पेन र केप भर्डले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। अब साम्राज्यसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुन चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz, इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: निर्माण का कार्य एवं समाज रूपांतरण का लागि केही प्रयास भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउने छौ समाचार र प्रसारण गर्ने छौ। शुक्ला गण्डकी समाचार मा जानकारी का लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल newsshuklagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुलीगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, सांग्रीला बैंक को ठीक पारिपट्टि। सम्पर्क 98560956996।
5: कृषि विकास कार्यालय तनहुको अनुरोध,
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
5: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
6: थप जानकारीको लागि 0665-63-130।
5: कृषि विकास कार्यालय तनहु, दमौली।
7: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नहुने बुहारी, म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कारपेट डोरमैट टन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
9: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी चार बीपी चोक
9: प्रोप्राइटर प्रकाश न्यौपानी संपर्क 0765702625 मोबाइल 9852338778 9841356558
10: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
11: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
12: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: हजुर दान गरौं
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
15: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
13: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
14: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
17: तर महँगो होला नि
16: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
18: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
18: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
19: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9855229038 र 9808222938
20: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ स्योर गरिदिउँ कि क्या हो
21: पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा सेयर गर्नु लागि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाहमा नफैलाउ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संसार संस्कृति अपनाऊ
12: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बिपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बिपी चोक तनहु फोन 0654143377 मोबाइल नम्बर 9855644343
22: Ha!
0: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840904540।
17: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
22: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
0: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
0: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0654140050 मोबाइल 9843823811।
23: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश। प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्लागण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस्।
5: शुक्लागन्ध केएफएम 97.6। A complete coin flow. Hello, Shuklagandha ki. Hello, hello.
6: Come on everybody. Hello, Shuklagandha ki.
5: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
7: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी FM 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.inpi लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ ट्विस्टेड एपिसोड रहेको छ। विशेष त तपाईँले आफूलाई मनपर्ने कुनै पनि गीत छ भने रोज्न सक्नुहुन्छ। सँगसँगै तपाईँले आज चाहिँ गाउँ खाने कथा खेल्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब तपाईँ म त तपाईँलाई प्रश्न गर्छु होइन, अनि तपाईँले पनि छ भने गाउँ खाने कथा सोध्न मन लागेको छ भने तपाईँले पनि मलाई सोध्न चाहिँ सक्नुहुन्छ। हेरौँ आज अब मैले गाउँ दिन्छु कि हजुरहरूले गाउँ दिनुहुन्छ, गाउँ सुनिन्छ कि कसो हुन्छ है। र अब विशेष त गाउँ खाने कथा भन्ने बित्तिकै अब पहिला पहिलाको समयमा कि गाउँ खाने भनिसके पछाडि छुट्टै रमाइलो होइन, सुन्दाखेरि चाहिँ अब सुनिरहेको हुन्छ प्रश्नहरू, तर पनि उत्तर ठ्याक्क नआउँदाखेरि चाहिँ छुट्टै भइहाल्छ नि त, हो त्यस्तो भइराखेको हुन्छ होइन। अब तपाईँले पनि अब हाँसी मजाक भइ नै हाल्छ यसमा होइन, सँगसँगै सुनिरहेको क्वेसनको पनि उत्तर नजान्दाखेरि चाहिँ अब त्यसमा छुट्टै मनोरञ्जन दिने खालको भनौँ।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि आँखी झ्यालेमा बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, मेरी हजुर बोलको गीत चाहिँ रहेको छ, जसमा चाहिँ आवाज रहेको छ मेलिना राई, त्यस्तै गरी सुरज पण्डितको, अनि लिरिक्स रहेको छ बाबु विनोद को, भने म्युजिक रहेको छ सुरज पण्डितको। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि मेरी हजुर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला है भनेर पनि भनिराखेको नै छु। यति बेला भने गीत राख्दैछु बादलु पारीको देशैमा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रश्न होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
8: टिचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुरे नोडा वाटिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852380073
2: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0565707044
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
7: नौनी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त
9: लागेको देखेमा तुरन्त नजिकको बैङ्क कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: नमस्ते डाक्टर सर
12: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
11: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
11: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
12: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
11: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
11: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
12: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: सूचना ए सनौ सेवा हस्पिटल दुलेगौड़ा बिपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी चार बिपी चोक तनहु फोन 0564143477 मोबाइल नम्बर 9856443443
8: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
16: बिरामी परीक्षण,
8: निशुल्क औषधि वितरण,
16: प्रयोगशाला सेवा,
8: पञ्चकर्म, पूर्वकर्म,
16: बस्ती कर्म,
8: शिरोधारा,
16: नस्य कर्म, जलनीति,
8: छार सूत्र सेवा,
16: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
8: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
16: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
8: अग्निकर्म, मर्म चिकित्सा,
16: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
19: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
20: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
18: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
19: प्रोपाइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0 65 75 9 6, मोबाइल नम्बर 98 60 61 268,
18: 98 60 60 268।
21: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
22: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
21: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
23: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
22: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
23: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
22: पोखरा जाने बाटोतिर।
24: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता।
22: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 60 62 827 र 98 644 35 031।
25: शुक्ला गण्डकी एफएम 97.6।
26: शुक्ला गण्डकी टाइम चेक।
27: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गन्दगीमा। प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 422 72 911 र 98 066 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिएर चाहिँ आज गाउँ खाने कथा खेल्ने दिन अनि सँगसँगै तपाईँले आफूलाई कुनै पनि गीत सुन्न मन लागिराखेको छ भने रोज्न चाहिँ सक्नुहुन्छ है। र अब मानो खाएर मुरी उब्जाउने बेला, अब सबैजना आफ्नो कामतिर व्यस्त पनि हुनुहुन्छ होला होइन, चटारो होला कामको गाउँघरतिर त, अब बजारतिर पनि अब जता चाहिँ खेतीपाती गरिन्छ भनौँ त्यतातिर त पके पनि अब कामको चटारो चढिराखेको नै होला है। काम सँगसँगै आफ्नो स्वास्थ्यको ख्याल पनि धेरैभन्दा धेरै राख्नु होला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु, बाजा घन्काउँदै बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: होइन भाइ हो, झ्याइ पार्ने कहिले हो, यसको चाँचो पाँचो मिलाउन बिहेको
1: दाई आफै त महादेव कसले देला पर बिहे गर्न बिना सिटी नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने न

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खात काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा राखे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हात त कोही

0: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि बाजा घन्काउँदै बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर। हेलो, नमस्ते। हजुर हजुर, दाइ सन्चारो भन्नुहुन्छ क्या रे? दाइ सुन्नु भयो होइन? हजुर, सन्चारमा हुनुहुन्छ होला क्या रे भने? हजुर ठिकै छ है, मेरो पनि। हजुर, कतिको गर्मी छ, के कस्तो छ मौसम? हजुर, त्यही त नि, घाम त भनि नसक्नु छ नि, त्यही त नि। ल, अब स्वास्थ्यको ख्याल राख्नु होला। कुन गीत रोज्नुहुन्छ आज? कर्णाली सलल। हजुर ल, एकजनालाई सम्झनुहोस्। ल हुन्छ, अब गाउँ खाने कथा खेलौँ है त। ल, तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नु होला, एकदमै सजिलो छ है आज चाहिँ। गहिरो पोखरीमा चाँदीको थाल के होला? बुझ्नु बताई।
1: गहिरो पोखरीमा
0: चाँदीको थाल।
1: तारा हो?
0: तारा होइन। गहिरो पोखरीमा चाँदीको थाल। ठ्याक्कै मिल्यो है त। ल हुन्छ, अब मलाई सोध्नुहोस्।
1: बाहिर बोक्रो है, भित्र बोसो, बोसोको भित्र काठको ठोसो के हो?
0: बाहिर बोसो
1: बोक्रो,
0: ए बाहिर बोक्रो
1: अनि भित्र बोसो।
0: हजुर,
1: बोसोको भित्र काठको ठोसो।
0: नरिवल हो र? केसँग सम्बन्धित छ?
1: फलफुलै हो। हुन्छ,
0: फलफुलै हो। बाहिर खोक्रो भन्नु होइन, भित्र बोसो,
1: बाहिर बोक्रो,
0: ए बोक्रो। आरु हो कि?
1: होइन,
0: आरु पनि होइन। ल, अब दुईचोटि गइसक्यो, अब एकचोटिमा मिलाउनु पर्यो के रे। खानेकुरै भन्नुभयो, के होला त त्यसो भए? बाहिर बोक्रो, भित्र बोसो, अनि त्यस पछाडि चाहिँ काठको ठोसो भन्नु होइन। लिची हो कि? लिची
1: पनि
0: ठ्याक्कै लप्सी हो, मैले ल्याएको चाहिँ ठ्याक्कै त्यो भन्नु न। हजुर, लिचीको चाहिँ ठ्याक्क। अब मैले चाहिँ किन लिची भने भन्दाखेरि, भित्रपट्टि त अनि गेरा त अनि अर्को को चाहिँ बरु गोलो हुन्छ, लप्सीको त लिचीको मिल्नु पर्थ्यो। ल ठिकै छ, केही नै भएन, अब उत्तर आइ नै हाल्यो क्या रे है। ल हुन्छ दाइ, तपाईँको रोजाइको गीत राख्ने रहेछु, अहिले चाहिँ छुट्टिन्छौँ है त। ओके बाई। यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो स्याङ्जाबाट। यति बेला भने दाईको रोजाइमा रहेको गीतलाई म कार्यक्रममा राख्दैछु। सलल कर्णाली बोलको गीत चाहिँ रहेको छ, जसमा चाहिँ आवाज रहेको छ प्रमोद खरेलको है। यति बेला गीत राख्नुभन्दा अगाडि चाहिँ फेरि कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई नै दिन्छु भयो है। हेलो, नमस्कार हजुर।
2: नमस्कार
0: हजुर, सन्चारमा हुनुहुन्छ?
2: हजुर,
0: आरामै छु म पनि। अनि खाना खानुभयो कि? खानु भएको होइन? खाना खाइवरी बसेको। आज कता जाने हो त दिउँसो? बाख्रा चलाउन ल ठिक छ राम्रोसँग जानु होला है ल हुन्छ अनि आज कुन गीत रोज्ने झुटो रहेछ यो संसार ल हुन्छ तपाईँको लागि यो गीत म राख्छु एकजनालाई सम्झनुहोस् त
2: हजुरको लागि
0: ल हुन्छ अनि अब गाउँ खाने कथा खेलाउँ है त पहिला म सोधौँ कि हजुर सोध्नुहुन्छ ल हुन्छ प्रश्न ध्यान दिएर सुन्नु होला है त आँखा छ तर देख्न सक्दैन खुट्टा छ हिँड्न सक्दैन मुख पनि छ तर बोल्न सक्दैन के होला प्रश्न फेरि सुन्नु होला आँखा छ तर देख्न सक्दैन खुट्टा छ हिँड्न सक्दैन मुख पनि छ तर बोल्न सक्दैन के होला तस्विर भन्नुहुन्छ ठ्याक्क मैले ल्याएको अनुसार चाहिँ मिलेन है उत्तर के भन्नुभयो अरे शालिक हजुर त्यो पनि होइन है तस्विर भन्नु र फोटो भन्नु एउटै भएन त हजुर त्यो ल पास भयो अब तपाईँको बागमारा गाउँ मेरो भयो होइन जुन पनि यो विकास गर्नुपर्ने चिज तपाईँलाई छोडिदिए अब विकास भइसकेको चिज चाहिँ मेरो भयो है त अतिनपति नजान्ने कति
2: क्या हो
0: यसको सही उत्तर चाहिँ खेलाउना है गुडिया हुन्छ नि हो त्यो गुडिया है त ल हुन्छ अब मलाई सोध्नुहोस् अघि लागे राम लक्ष्मण पछि लागे चोर यो केसँग सम्बन्धित छ अघि लागे राम लक्ष्मण पछि लागे चोर के होला त कामसँग सम्बन्धित छ भन्नुभयो हलो जोतेको हो र ल ठिक छ अब मिदी पनि हाल्यो क्या अरे आज चाहिँ गाउँ खान पाउनु भएन फिर्ता लैजानु भएन हजुरको गाउँ ठिक छ आफ्नो रोजाइको गीत सुनेर मनोरञ्जन लिँदै गर्नुहोला राम्रोसँग चाहिँ गोठालो गरेर घर फर्कनु होला है
2: धन्यवाद
0: हस् हुन्छ अहिले चाहिँ छुट्यौँ है त
2: हस् नमस्कार
0: हुन्छ नमस्कार बाई बाई

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सललल कर्णाली बोलको यो गीत मैले राखिसके यति बेला भने लक्ष्मीजीको रोजाइमा रहेको भाका गीत म राख्दैछु गीत रहेको छ झुटो रहेछ यो संसार बोलको यति बेला भने स्वीकार्नुहोस् है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि झुठो रहेछ यो संसार बोलको यो भेट मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है र यति बेला भने कोही साथ हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाटको हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर हजुर नमस्कार हजुर नमस्ते दिदी हजुर नमस्कार सन्जी आराम हुनुहुन्छ होला क्यारे अन्त हजुर के गर्दै हुनुहुन्छ खाना खानुभयो कि खानु भएको होइन अनियरमै हो है हजुर हजुर म सन्चै आराममै छु भन्नु पर्यो है हजुर खानपिन पनि भइसक्यो हजुरको भयो कि क्यारे हो हजुर ल ठिक छ अब गाउँ खाने कथा खेलौँ है हजुर हजुर के भन्नुभयो अरे हजुर अब यो भनेको चाहिँ अब कहिले उठिरहेको हुन्छ कहिले काहीँ चाहिँ बाहिर जानु परेको हुन्छ हजुर कहिले काहीँ बाहिर जानु परेको भएर चाहिँ फोन उठ्दैन है यस्तो हुन्छ कि यता सुन्नु न हजुरले फोन लगातार गरेको गरेर गर्नुभयो भने पनि फोन उठ्दैन नि त एकचोटि नउठिसके पछाडि ल ठिक छ के भएन हुन्छ ल गाउँ खाने कथा खेलौँ है हुन्छ दिदी
1: हजुर हजुर हजुर आवाज गऱ्यो अर्कै अर्कै आए म सुनेछु भन्नु
0: हजुर ल अँध्यारोमा बसे कि रानी टाउकोमा छ आगो शरीरमा छ पानी के होला
1: यो दियो बाती के अरे दियो बाती भन्छ म त बाती के पालामा दियो बालेको हुन्छु कि बाती बालेको
0: ल ठिक छ तपाईँको उत्तर मिल्यो है
1: ए हुन्छ म हजुरलाई सोध्छु है
0: ल हुन्छ सोध्नुहोस्
1: यता सजिलो सोध्छु है
0: हुन्छ
1: पानीमा भएको पोखरीमा माछा उफ्रिन्छ के हो
0: पानीमा भएको पोखरीमा माछा उफ्रिन्छ
1: हजुर
0: यो केसँग सम्बन्धित होला
1: यो खाने सम्बन्धी नै पर्छ हजुरले पनि खानुहुन्छ मैले पनि खान्छु
0: पानीमा पोखरी
1: होइन पानी नभएको पोखरीमा माछा उफ्रिन्छ
0: पानी नभएको पोखरीमा माछा उफ्रिन्छ
1: हजुर हजुरले मजाले देख्नु भएको छ अनि खानु पनि भएको छ होला
0: हजुर यो मकै हो कि जस्तो लाग्छ है मलाई मकै भुटे
1: एकदम मजाले मिलाउनु भयो
0: है हजुर ल हुन्छ दिदी अब
1: यस्तो होइन पानी नभएको पोखरी भने चाहिँ अब हातमा त हुँदैन नि त अनि त्यही भएर
0: ल हुन्छ गीत रोज्नुहोस् दिदी दिदी
1: हजुर
0: गीत रोज्नुहोस् है
1: ए गीत अघि सुन्दै
0: कुन गीत भन्नुभयो आवाज बुझिएन हजुर यति बेला भने ठ्याक्क गीत चाहिँ भन्नुभएको थियो दिदीले ठ्याक्क फोन काटियो है त्यही भएको भएर फोन काटियो भन्दा पनि ठ्याक्कै फोन काट्नुभयो आफू बोलिसक्नु भइसकेर है र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु यति बेला कोही साथी हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा लिन्छु हेलो नमस्कार हजुर
2: हेलो हजुर दर्शन नमस्ते नमस्कार हजुर
0: हजुर दर्शन नमस्ते नमस्कार दिदी सन्चै आराममा हुनुहुन्छ होला के अरे अन्त हजुर हामी पनि एकदमै सन्चै आरामै ठिकठाकै छौँ है त हजुर भइसक्यो हजुरको भयो कि क्यारे हो
2: मेरो बाँकी नै छ है
0: ठिक छ हजुर
2: अब बिहान खाजा खान्छ अनि त्यतै बोलिन्छ
0: हजुर हजुर ल ठिक छ अब राम्रोसँग काम गर्नुहोला स्वास्थ्यको ख्याल पनि राख्नुहोला है
2: हजुर
0: ल हुन्छ दिदी आज कुन गीत रोज्ने
2: के भन्छ अरे पढ्नु खोजेको थियो मलाई त्यो आफ्नो भन्ने कसलाई कसलाई भयो त्यो राख्ने मलाई
0: ल हुन्छ तपाईँको लागि हजुर यो गीत त म राख्ने नै छु एकजनालाई सम्झनुहोस् त
2: हजुरको लागि भने
0: ल हुन्छ अब गाउँ खाने कथा खेलौँ है त
2: हुन्छ
0: ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला कि मलाई तान कि तलाई बोक्छु, रिस उठ्यो भने लातले ठोक्छु, के होला?
2: कि मलाई तान कि तलाई बोक्छु,
0: रिस उठ्यो भने लातले ठोक्छु,
2: यो त के छ भने पिङ हो त?
0: पिङ होइन, यो चाहिँ जनावरसँग सम्बन्धित छ है।
2: ए यो जनावरसँग
0: हजुर, जनावरको अब नाम भन्नुहोस्। कि मलाई तान कि तलाई बोक्छु, रिस उठ्यो भने लातले ठोक्छु, के होला? घोडा। ठ्याक्कै मिल्यो तिन पटकमा त। ल हुन्छ दिदी, अब मलाई सोध्नुहोस् है।
2: पानी छ ड होइन, रुखमा खै बस्छ परि होइन, के होला?
0: के भन्नुभयो फेरि भन्नुहोस् त?
2: पानी छ ड होइन, रुखमा बस्छ परि होइन, के होला त्यो?
0: पानी छ ड होइन, रुखमा बस्छु चरा होइन, के होला त? केसँग सम्बन्धित छ?
2: पानी छ पोखरी छैन, पोखरी ल होला है, पोखरीमा ल्याउँदै है फेरि। पानी छ पोखरी होइन, रुखमा बस्छ,
0: के होला त? पानी छ पोखरी छैन,
2: खानेकुरा सम्झिनु पर्छ सबै,
0: खानेकुरा रुखमा बस्छु, यो खरबुजा हो कि?
2: त्यो त
0: भुइँमा खस भयो अतनी, फेरि रुखमै हुन पर्यो, नरिवल हो त? ल हुन्छ दिदी, अब तपाईँको रोजाएको गीतलाई त म राख्ने नै छु, काहीको अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले चाहिँ छुट्टिन्छौँ है त। हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट, दिदीले गीत रोजेर सँगसँगै गाउँ खाने कथा खेलेर गइ नै सक्नुभयो। यति बेला भने दिदीको रोजाइमा रहेको गीत राख्दैछु म, गीत सँगै जान्छु छोटो विश्राममा, विश्राम पछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: 7.6
1: शुक्लागंध की एफएम 97.6
2: ए बुढ़ा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसङ

0: रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
9: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
9: पुराना गरगहनासँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0656706676, मोबाइल 9856602676।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463-23811।
0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि म अहिले मैले चाहिँ आज मिठा मिठा गीतहरू राखिराखेको छु। तपाईँका रोजाइकी कुनै पनि गीत सुन्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ। सँगसँगै गाउँ खाने कथा खेल्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिनुहोला है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ म मर्ने बेला तिमी चाहिँ आउनु बलको गीत चाहिँ रहेको छ नाइनो भन्नु ल मुभीबाट। यति बेला भने स्वीकार्नुहोस्।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि म मर्ने बेला तिमी चाहिँ आउनु बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सके तिनजेलसम्म सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोभाइडर विनोद पोखरेललाई प्रदीप पनि हार्दिक आभार व्यक्त गर्दै अन्त्यमा भिजिट भिसामा बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना बिदा हुन्छु तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला नमस्कार बाई बाई हेभ अ गुड डे

0: क्यों ढीला।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
2: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840601268,
8: 9850602068।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
13: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
14: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
15: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
14: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
14: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
14: थप जानकारीको लागि सम्पर्क 0965414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
20: सम्पर्क मोबाइल 98570065119 र 98694570056।
21: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614157।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: चुङले भन्सार जाँच पास गरेको जनाएको छ। कोरला नाकाबाट भित्रिएका ती गाड़ीको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो। साइमन इंकले खरिद गरी कोरला नाकाबाट ती सबै विद्युतीय गाड़ी नेपाल भित्र आएको थियो। कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज साकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको थियो। छानबिन समितिको टोलीले गएको जेठ 21 कास्की पर्वत र मुस्ताङको जोमसुम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाड़ीको स्थलगत अनुगमन गरी अनुसन्धान गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका विद्युतीय गाड़ीमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2866 रूपियाँ 41 पैसा निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको चिस्यानका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको छ। मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्न चैते धान खेतीको संरक्षण र विस्तारमा जोड़ दिने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशन तयारीका क्रममा 7000 भन्दा धेरै कुर्सी हट्ने गरी अस्थायी प्रकृतिको सभाहल बनाउने काम शुरू भएको छ। यही असार 7-9 गतेसम्म पूर्वी चितवनको रत्नगरमा हुने पार्टीको 3 दिने महाधिवेशनका लागि टाँडीमा सभाकक्षसँगै रहेको खाली जमीनमा बाँसको कुर्सी बनाउने काम शुरू भएको हो। सभाकक्षसँगै रहेको टीनको टहरालाई जोडेर महाधिवेशन स्थल बनाउने काम भइरहेको छ। रासपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार 7-8000 कुर्सी हट्ने गरी महाधिवेशन स्थल बनाउने काम अघि बढ़ेको हो। पानी पर्न सक्ने सम्भावना भएकोले तिरपाल पनि राखिनेछ। पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटिका तर्फबाट तयारीका काम भइरहेका बताउनुभयो। पार्टीको उद्घाटन समारोहमा राष्ट्रिय स्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले झण्डै 3000 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताउनुभयो। 7 गते उद्घाटनपछि दोस्रो दिन विधानमाथि छलफल भई नयाँ नेतृत्व चयन गरी 3 दिने महाधिवेशन सम्पन्न हुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा परराष्ट्र मन्त्री खनाल र सीपीपीसीसीका अध्यक्ष वाङ हुनिङ बीच भेटवार्ता, आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5199 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका बीवाईडी गाड़ी फुकुवा, चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चीनको 4 दिने भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनीतिक परामर्श सम्मेलन सीपीपीसीसीको राष्ट्रिय समितिका अध्यक्ष वाङ उनिङ बीच भेटवार्ता भयो। उहाँहरूबीच आज बिहान बेजिङमा भेटवार्ता भएको हो। उहाँहरूबीच विकास, सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनैतिक आदान प्रदान तथा आपसी सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल भएको दूतावासको भनाई छ। मन्त्री खनाल चीनका विदेश मन्त्री वाङ यी को निमन्त्रणामा अस्ति आइतबार बेजिङ पुग्नु भएको हो। खनाल र उहाँका समकक्षी यी बीच हिजो प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भयो। मन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यक्रम छ। आज सुनको भाव सामान्य बढ़ेको छ, चाँदीको भाव घटेको छ। सुन आज तोलामा 300 रूपियाँले बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सोमबार सुनको भाव एकै दिन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँ पुगेको थियो। हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाव बढ़ेको थियो, त्यस्तै आज चाँदीको भाव घटेको छ। चाँदी आज तोलामा 25 रूपियाँले घटेको हो। भाव घटेर चाँदी आज तोलाको 4,990 रूपियाँमा कारोबार भइरहेको संघले जनाएको छ। यसअघि हिजो चाँदी तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,015 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक हुने बताउनु भएको छ। G7 सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनसँगको कुराकानीमा ट्रम्पले युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भएको भन्न पाउँदा आफूलाई एकदमै खुशी लागेको बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन शुरू गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर शुक्रबार जेनेभा भएकै दिन होर्मुज जलमार्ग पुनः खुल्ला हुने भएको छ। यसै हप्ता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि शुरू हुनेछ। इरानमाथिका प्रतिबन्ध र उसको सम्पत्ति फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर रहने अमेरिकी अधिकारीले बताएका खबरमा उल्लेख छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताए अनुसार इरानसँगको सम्झौताको प्रारूप 1.5 पृष्ठ लामो छ। भान्सले एउटा हरफमा इरानले क्षेत्रीय शान्ति र स्थिरताका लागि प्रतिबद्धता पनि जनाएको बताउनु भएको छ। महत्वपूर्ण विषय इरानले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता जनाउन लागेको उहाँको दावी छ। अब खेल खबर। विश्वकप फुटबलमा न्यूजील्याण्ड, इजिप्ट र साउदी अरबले अग्रता जोगाउन नसक्दा अंक बाँडेका छन् भने स्पेनले बराबरी खेलेको छ। आज बिहान भएको खेलमा न्यूजील्याण्डले 2 पटकको अग्रता जोगाउन सकेन। उसले इराकसँग 2-2 गोलको बराबरी खेल्दै अंक बाँडेको हो। खाड़ी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेल्यो। समूह जिकै अर्को खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै 1-1 अंक बाँडेका छन्। इजिप्टले 1900 मिनटमा अग्रता लिएको थियो, तर दोस्रो को 66 मिनटमा इजिप्टकै मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। त्यस्तै आज बिहान भएको अर्को खेलमा उरुग्वे र साउदी अरबले 1-1 तथा गैराती भएको खेलमा स्पेन र केप बडेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। स्पेनसँगको खेलमा नायक बनेका नव प्रवेशी केप बडेका गोलरक्षक भोजिन्नाहको अहिले चर्चा चुलिएको छ। यसैबीच विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार 12:45 फ्रान्स र सेनेगल, भोलि बिहान 12:45 इराक र नर्वे, 7:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया तथा 10:45 अस्ट्रिया र जोर्डनले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका बीवाईडी गाड़ी फुकुवा, केन्द्रीय निर्देशन अनुसार सम्बन्धित पक्षलाई जिम्मा लगाइयो। चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह, भण्डारणमा समस्या र उचित मूल्य नपाएको किसानको गुनासो। राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनको चटारोमा चितवनको टाँडीमा 7,000 भन्दा धेरै अट्ने बाँसको कुर्सी बनाइदै। इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरण सार्वजनिक गरिने ट्रम्पको दावी, इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि यसै हप्ता शुरू हुने र विश्वकप फुटबलमा न्यूजील्याण्ड, इजिप्ट र साउदी अरबले अग्रता जोगाउन सकेनन्। आज राति पाउने एक बजे फ्रान्स र सेनेगलले खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: एक वर्षदेखि 5 वर्षसम्म
3: शुक्ला गण्डकी एफएम 97.6।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: मोबाइल 98560-55-77।
6: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658-570-225, मोबाइल 98560-33-878, 98461-56-58।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
12: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
13: मेरिया मैनी
14: कस्तो राम्रो गहना
13: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
14: कान्छी पनि। स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
16: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
16: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
16: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
16: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
16: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811 16069, 9807625239।
15: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811 43 33 222, 9807769142।
17: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
17: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
17: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
17: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त। हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
20: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: सूचना यस तनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
0: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
0: हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065-414-377 मोबाइल नम्बर 98-5-60-44-343
2: हाम्रो मोबाइल पसल दुलेगौड़ामा
3: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
2: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
4: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
2: प्रोपाइटर संतोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98-5-60-56-996
5: घरमा सुख शान्ति कहिल्यै भएन आँटेको काम पनि बन्दैन
6: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
7: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
5: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
1: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोक में रिद्धि सिद्धि पूजा सामग्री भंडार संचालन में ल्याउनु भएको छ सप्ताह एकहा को लागी न पंडित को टेन्सन न त पूजा सामग्री को नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायण को पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजा को लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक
6: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 98-0958-26-466 र 98-467-39-849
8: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
9: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
8: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
9: हजुर काठमाडौँ दुलेगौडा।

0: फिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटनिक गंगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680 78 98235527763।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
2: प्रोप्राइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827109066 र 9840694530।
4: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0656414111, मोबाइल 98562938 र 98028922938।
9: कृषि विकास कार्यालय तनहुको अनुरोध,
10: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
9: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
10: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
10: थप जानकारीको लागि 0656563130।
9: कृषि विकास कार्यालय तनहु, दमौली।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहु।
13: सम्पर्क 0654142121, मोबाइल 98565391।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: रिमाल हार्डवेयर, सम्पर्क 0654142045, 0654143045।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400000।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
8: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हजुर, दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो।
14: विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
15: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
14: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
15: फोन गर्नुहोस् 0965905511
16: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
17: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
15: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
18: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707044
19: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98567797
20: घरमा सुख शान्ति कहिले भएन आन्टीको काम पनि बन्दैन
21: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
22: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
20: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
22: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै
23: हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
24: प्रोप्राइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9805926466 र 9847939839
25: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
26: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
22: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
24: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
26: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
22: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
26: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
22: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
26: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
23: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहुँ
24: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
23: मोबाइल नम्बर 9821552067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
24: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
27: शुभ प्रभात गुरुआमा
28: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
27: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
28: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
29: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
28: हो अरू भन त
30: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
31: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
28: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
24: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
28: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
31: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
28: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
2: के रे नानी त भर्खर 17 की लागि होइन र
3: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
2: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
3: ए हो र
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
5: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
5: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा

0: नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्पन्न दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
3: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
2: शिरोधारा,
3: नस्य कर्म, जलनीति,
2: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783।
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0655706676, मोबाइल 98560262676।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463311।
1: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864035031।
3: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
5: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
7: दीर्घायु फर्निचर शोरूम,
8: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 7904, मोबाइल नम्बर 9846061268,
8: 9856062068।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड। चिसापानी आउनुहोस् यता हो यता
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843328811।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9841411178, 9560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
2: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल नम्बर 98564433
4: वनमा त आगो लागेछ निभाउन जाउ न
5: हो त सानो नपरिने सिङ्गो बनाइ सका पनि हो
6: हाम्रो वन हाम्रो धन डरले बाटो जोगाउन डर जतन वनमा जगेरा लगाउने कानुनी अपराध हो डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
7: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
9: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार
9: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
10: ओमकार
9: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार
9: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
10: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
9: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508
11: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
12: हेलो
13: हेलो
12: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
13: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
14: हजुर
13: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
14: लु दिन त हेलो भन्नुहोस् त
12: हेलो हजुर
14: हजुर
12: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
14: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
13: ए नानी के भन्ने रहेछ के भयो
14: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
13: ल ल ल किन दिन्थे
15: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
16: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
15: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
16: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
18: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
17: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
17: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: सुन्दर अटोक्स ए महा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
20: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
21: सम्पर्क 0564142121, मोबाइल 98560935।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
23: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
24: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
25: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
26: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
18: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक।
26: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
17: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
27: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
27: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
28: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्याण्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644 35031।
6: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
10: पुराना गरगहनासँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
12: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 75 9 मोबाइल नम्बर 98 60 61 268 68
12: 98 60 60 268।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
18: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
19: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सकिँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ।
20: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
18: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
22: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
21: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
22: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
21: होम डेलिभरीको पनि व्यवस्था छ।
23: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98141111178, 98560078।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9860 26 617 र 9161 38 981।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: चर्चामा नेपाल खबरमा अब पूरा खबर। सांसदहरूले सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। वहाँले परराष्ट्र मन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भयो वा नभएको बारे जानकारी दिन समेत सरकारसँग माग गर्नुभयो। कांग्रेसकी सांसद रेखा कुमार यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्ता लगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। एमाले सांसद टुका भद्र हमालले राष्ट्रियता र नेपाली भूभागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेका कारण रौतहटको गौड क्षेत्रमा डुबानको समस्या बढ़ेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय हित र कूटनैतिक सम्बन्धसँग प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकाले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन्। साथै सांसदहरूले मध्य पूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल संचालनमा ल्याएसँगै विभिन्न वर्ग यसबाट लाभान्वित भएका छन्। पोर्टलमा अध्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी कुल 23,456 शैया उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध शैया संख्या, त्यसको 10% हुन आउने निशुल्क शैया, हाल प्रयोग भइरहेका निशुल्क शैया र बाँकी रहेको निशुल्क शैया संख्याको अध्यावधिक जानकारी हुन्छ। अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पताल लक्षित वर्गका लागि 10 शैया अनिवार्य छुट्याउने पर्ने, ती शैयामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने र निशुल्क शैया सम्बन्धी सम्पूर्ण जानकारी पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र समेत सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयले बताएका छन्। यस्तै मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणलाई कठिनाई भइरहेको छ। अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या समेत बढ़ेको छ। स्वास्थ्यकर्मीका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, डिहाइड्रेशन, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढ़ी जोखिममा रहेका स्वास्थ्यकर्मीहरूको भनाइ छ। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरले सुझाव दिएका छन्। तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान मौसमविदहरूको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा
6: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
7: ¡Oh, sí! ¡Powerball!
8: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
9: पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी
3: मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। जिल्ला कारागार संघुवा सभा खाँदबारीमा 2 कैदी हत्या प्रकरणका 15 जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते जिल्लाको मादी नगरपालिका 5 20 वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका 7 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिङ मलेगु सड़क खण्डमा कालोपत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम फेरि शुरू गर्न लागिएको हो। यसअघि 13 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। नागढुङ्गा मोगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होंगीदेखि जवाङ खोलासम्म कालोपत्रको तयारी शुरू भएको छ। यो खण्डमा रहेका 6 पुल मध्ये 4 पुलको काम अन्तिम चरणमा पुगेको छ। अब विदेशको खबर। जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान बीओजेले नीतिगत ब्याजदर 0.75% बढ़ाएर 1% पुर्याएको बीबीसीले जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरानसँगको अमेरिका इजरायल युद्धले जीवनयापन को लागत बढ़ाएपछि यस वर्ष अन्य देशका केन्द्रीय बैंकहरूले पनि ब्याजदर बढ़ाएका छन्। जापानले सन् 1990 दशकमा शेयर बजार र घर जग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याजदरमा व्यापक कटौती गरेको थियो। त्यसैता बैंकले ब्याजदर बढ़ाउँदै आएको छ। जापानका अर्थशास्त्री जेसफर खोलले 2 लामो मन्दीपछि देश अहिले मूल्य वृद्धिको चक्रमा प्रवेश गरेको बताउनुभयो। जापान मध्यपूर्वको तेल र ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ। अहिले जापानमा इन्धनको मूल्य बढ़दा बजार भाव महँगिएको छ। यस वृद्धिका बावजूद जापानको ब्याजदर अमेरिका र बेलायत जस्ता ठूला अर्थतन्त्रको तुलनामा अझै पनि कम छ। अमेरिका र बेलायतमा ब्याजदर 3% भन्दा माथि छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नवप्रवेशी केप भर्डेका गोलकिपर जेसिमार डियास भोजिनहाका एक चर्चामा आएका छन्। विश्वकपको डेब्यू खेलमै विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि केप भर्डेका 40 वर्षीय अनुभवी गोलकिपर भोजिन्हा अन्तर्राष्ट्रिय रूपमा चर्चाको केन्द्रमा पुगेका हुन्। गइराति अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा भोजिनाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बन्न सफल भए। खेलमा स्पेनले झण्डै 75% बल पोजिशन आफ्नो पक्षमा राखे पनि भोजिनाले गोल गर्न दिएनन्। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 वटा गोल पोस्टभित्र थिए, तर भोजिनाले उत्कृष्ट बचाव गर्दै सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोके। यही प्रदर्शनका कारण यसअघि खासै नाम नसुनिएका भोजिना अहिले चर्चामा आएका छन्। केभर्डेका गोलकिपर भोजिनालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पछ्याउनेहरूको पनि ओइरो लागेको छ। स्पेनसँगको खेल शुरू हुनु अघि झण्डै 43,000 रहेको उनको इन्स्टाग्राम फलोअर्स संख्या एक घण्टामै 20,00,000 भन्दा धेरै पुगेको थियो। अहिले यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका 61,00,000 फलोअर्स पुगिसकेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा समस्या र द्विपक्षीय सम्बन्धप्रति संवेदनशील बन्न सांसदहरूको सरकारलाई आग्रह, सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200ले सेवा लिए। गर्मी बढ़दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित, तत्काल पानी पर्ने सम्भावना कम, स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याज दर 31 वर्ष यताकै उच्च बिन्दुमा, विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेनसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर एकाएक चर्चामा।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
5: बिरामी परीक्षण,
4: निशुल्क औषधि वितरण,
5: प्रयोगशाला सेवा,
4: पञ्चकर्म पूर्वकर्म
5: बस्ती कर्म,
4: शिरोधारा
5: नस्य कर्म जलनीति,
4: छार सूत्र सेवा,
5: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा,
4: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
5: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म रसायन र योग,
4: अग्निकर्म मर्म चिकित्सा,
5: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634383।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: यस तनौ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 6 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
9: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी,
11: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी 4 बिपी चोक तनहुँ, फोन 0654143177, मोबाइल नम्बर 9856443।
12: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
12: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694557056।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्लागण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार पुले मोडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852283।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मरमत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
2: हजुर हजुर, सेरिङ्गाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
4: सुन, होमवर्क देखाऊ त।
5: हस् टिचर।
4: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
5: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
4: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि

0: सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल, पत्तै छैन है तिमलाई?
6: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्र तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्ड किचार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850203128 र 9842614726।
9: हाम्रो मोबाइल पसल दुलेगौडामा
10: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
9: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
11: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
9: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्लागण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850506996।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850644343।
13: तनहु सेवा हस्पिटल,

0: शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98560-28587।
15: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान,
2: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 065-70-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम, दिलगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-75-9-4, मोबाइल नम्बर 98-460-61-268,
8: 98-560-61-268।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 150
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: सूचना ए सनौ सेवा हस्पिटल दुलेगौड़ा बिपिचोकमा यही असार छ गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
0: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
0: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ
0: थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065-414-377 मोबाइल नम्बर 98-560-44-343
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98-560-50-834
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 065-75-676 मोबाइल 98-560-62-676
9: कृषि विकास कार्यालय तनहुको अनुरोध
10: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
9: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
10: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं
10: थप जानकारीको लागि 065-563-130
9: कृषि विकास कार्यालय तनहु दमौली
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
12: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
11: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
12: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
11: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला
13: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
14: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
18: शुक्ला गण्डकी एफएम 97.6।

0: No! No! No!
1: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली,
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 98।

0: त्यही जानुपर्छ क्या हो।
1: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
2: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460829 दमौली शाखाको लागि सम्पर्क 98067-13425।
3: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058-0008।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
7: प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन,
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654-1194, मोबाइल 98560-20630।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्,
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब युपीभीसीको साथमा।
3: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565700052, मोबाइल 98560288587।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98563942 र 98066656586।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463283811।
2: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
15: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
16: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
15: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9808526466 र 9847739.

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार। साँझ 5 बजेको स्थानीय शुक्लागण्डी समाचारमा यहाँलाई हार्दिक स्वागत। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। धुलीगौंडाका युवा व्यवसायी सरोज पौडेल सम्भवले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्यका सामग्री प्रदान गर्नुभएको छ। आज 43औं जन्मदिनको अवसरमा शुक्ला गण्डकी 2 गाछेपानी स्थित श्री मुक्तिनाथ शुक्ला गण्डकी चिमाधाम र सोही धामले सञ्चालन गरेको ज्ञान मार्ग गुरूकुल स्कूलमा पुगेर उहाँले करिब 21,000 रूपियाँ बराबरको दैनिक उपभोग्य सामान प्रदान गर्नुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेललाई चामल, तेल, दाल, आलु र फलफूल प्रदान गर्नुभयो। वृद्धा वृद्धा र गुरूकुलका विद्यार्थी सहित यहाँ 27 जना आश्रित छन्। शुक्ला गण्डकी 12 कुखुरा पालन र शुक्ला गण्डकी 4 भित्री बजारमा थापा फ्रेस हाउस सञ्चालन गर्दै आएका पौडेलले जन्मदिनलाई सामाजिक क्षेत्रमा लगाएर मनाउने उद्देश्यले केही सहयोग लिएर आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस क्षेत्रलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेलले सबैको साथ र सहयोगले वृद्धाश्रम र गुरूकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो। बागलुङको गलकोट नगरपालिका 3 रहेको एक घरबाट ग्रेनेड बम फेला परेको छ। जिल्ला प्रहरीकाले बागलुङका अनुसार खड्कबहादुर खत्रीको 3 तले कच्ची घरको 20 तलामा रहेको खाली कोठाबाट ग्रेनेड बम फेला परेको हो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी निरीक्षक हेमबहादुर थापाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले उक्त घरलाई सुरक्षा घेराभित्र राख्दै सर्वसाधारणको आवाजात नियन्त्रण गरेको जनाएको छ। घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक रामेश्वर तिवारीको कमाण्डमा थप प्रहरी टोली खटाइएको जनाइएको छ। राप्रपा संसद दलका नेता पञ्चराम गुरूङले गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका व्यक्त गर्नुभएको छ। बजेट आउनु ठूलो कुरो नभएको भन्दै उहाँले यसको सफल कार्यान्वयन नै मुख्य चुनौती रहेको बताउनुभयो। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै उहाँले यस्तो धारणा राख्नु भएको हो। बजेटमा समावेश गरिएका कतिपय महत्वाकांक्षी योजनाहरू नारामै सीमित हुने खतर रहेको उहाँले उल्याउनुभयो। बजेट ल्याउँदा केही आशाका बाटोहरू देखिन्छन्, तर ती आशा निराशामा बदलिने गरेका छन् उहाँले भन्नुभयो। जनतामा रहेको निराशालाई चिरेर आशा जगाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। बजेटमा प्रयोग गरिएका मीठा शब्दभन्दा पनि परिणाममुखी कामको खाँचो रहेको उहाँको भनाइ छ। मुस्ताङमा 2 सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय संसाधनलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिएका 30 सवारी साधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुलमा जोमसोमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको 2 र 3 हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधनहरू नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ। कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारी साधनको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलले उक्त सवारी साधन नियन्त्रणमा लिएको थियो। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन एकले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको एकिङ गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज साकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ 21 कास्ट पर्वत र मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधनको स्थलगत अनुगमन गरी अनुसन्धान शुरूआत गरेको थियो। उक्त समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ। जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखरिनी गाउँपालिका 2 स्थित खोला गाउँका कृषकलाई 50% अनुदानमा 50 वटा मौरीका घार वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 82-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार रोधी खोला कृषक समूह मार्फत कृषकलाई मौरीका घार हस्तान्तरण गरिएको हो। कृषि उद्यम विकास, रैथानी बाली प्रवर्धन, जलवायु मैत्री प्रविधि प्रवर्धन तथा निर्यातजन्य बाली प्रवर्धन कार्यक्रम अन्तर्गत घार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान र जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले संयुक्त रूपमा कृषकलाई मौरीका घार हस्तान्तरण गर्नुभयो। मौरी पालन व्यवसायको विस्तार गरी कृषकको आमदानी वृद्धि गर्ने तथा व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा मौरीका घार वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। रोधीखोला कृषक समूहका अध्यक्ष निरबहादुर गुरूङले अनुदानमा प्राप्त भएका घारले स्थानीय किसानलाई मौरी पालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको उल्लेख गर्नुभयो। लमजुङका सब स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पुनखोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा संचालित पशु पुनखोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्लास्थित भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पहिलो चरणमा बेसरको अन्न 10 सहित 4 गाउँपालिका र दोस्रो चरणमा बेसर सहित 4 नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो। जिल्लामा सम्पन्न पशु पुनखोप कार्यक्रम अन्तर्गत करिब 2,00,000 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। स्थानीय तहमा सञ्चालन भएको खोप कार्यक्रम अन्तर्गत 1,49,020 पशुलाई 1,75,040 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अभियानमा सबभन्दा बढ़ी मध्य नेपाल नगरपालिकामा मात्र 26,342 डोज खोप लगाइएको छ। लमजुङमा निर्माणधीन मर्साइदी करिडोर 220 केबी राष्ट्रिय प्रसारण लाइन निर्माण भइरहेको अवरोध 12 वर्षपछि हटेको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 3 खुँदीदेखि बेसर नगरपालिका नगरपालिका 1 उदिपुर सब स्टेशनसम्मको करिब 10 किलोमिटर क्षेत्रमा स्थानीय अवरोधका कारण निर्माणमा बाधा पुगेको थियो। प्रसारण लाइनबाट प्रभावित स्थानीय र आयोजनाबीच जिल्ला प्रशासन कार्यालयमा अवरोध हटाएर निर्माण अघि बढ़ाउने विषयमा 12 बजे सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालका अनुसार प्रशासनको रोबरमा आन्दोलनरत पक्षका तर्फबाट अधिकार मंच लमजुङ र नेपाल विद्युत प्राधिकरणको मर्स्याङदी करिडोर 220 केबी प्रसारण लाइन आयोजनाबीच सहमति भएको जनाइएको छ। अवस्था हामीलाई एथेन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अङ्क चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक भाका सुन्न सक्नुहुन्छ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSHUKL AGANDAKI@gmail.com।
2: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191478888 र 98448400000।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकी सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 9868168887।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
11: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
12: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
8: मोबाइल 9856705770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त आज नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9855600778।
16: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
15: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840078022।
6: शुक्ला गण्डकी FM 97.6।
18: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
19: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष गरेर आजको श्रृंखला भनेको तपाईँको लागि पुराना पुराना भाकाहरू राख्ने दिन चाहिँ रहेको छ र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि म चाहिँ पुराना पुराना भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राख्नेछु। सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। साँझको समय त सधैँ नै छ है, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटेल गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेन निटार वडा कार्यालयको अगाडि है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु सल्लाह धुपै देवलको गणेश गुरूङ, त्यस्तै गरी विष्णु माया गुरूङको आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार्नुहोस् है।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सल्ला धुपै लेबोलको यो निकै नै सुमधुर भाका यहाँहरूको माझमा राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका चाहिँ राख्दैछु, बुद्धिराम शर्मा नि देवी घरती, त्यस्तै गरीको वन अधिकारीको आवाजमा रहेको पानी कुवाको बोलको यो गीत यति बेला भने सिकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पानी कुवाको गोलको यो गीत मैले राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ र पक्कै पनि कार्यक्रम सुनिरहनु भएको छ होला। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि ढिला नगरिकन तिते करेलीले बोलको राजु गुरूङ त्यस्तै गरी मुना थापाको आवाजमा रहेको यो भाकामा राख्छु। भाका सँगै जान्छु छोटो व्यावसायिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, सेरिङ्गाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9846601678, 9235527763।

0: स्वास्थ्यमा स्वास्थ्य यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563388, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि, सम्पर्क नम्बर 0564122।

0: 4112160 र 9847078022।
1: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुविना थापा रहिरहेको छु। विशेष गरेर तपाईँको लागि मैले भाकाहरू नै कार्यक्रममा चाहिँ राखिरहेको छु। विशेष गरेर अब पुराना पुराना भाकाहरू राख्ने दिन हो नि त, त्यही भएको भएर पनि पुराना पुराना भाकाहरूलाई नै मैले कार्यक्रममा चाहिँ राखिराखेको छु। पके पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा छँदै नै छ। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनचाँदी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेर गर्न चाहनुहुन्छ, त्यसै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनचाँदी पसललाई। र यो चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि ढिला नगरिकन म गीत राख्दैछु। ससुरालीमा बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बद्री पंगेनी त्यस्तै गरी सिन्धुमल्लका आवाजमा रहेको ससुरालीमा बोलको यो गीत मैले राखि नै सके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ। र आजको यो श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोपाइटर भक्त बहादुर रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि सालको पातको टपरी बोलको कुलेन्द्र विश्वकर्मा त्यस्तै गरी विष्णु माझीको आवाजमा सजिएको यो भाका राख्दै आजको यस श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज अन्तर मनको आवाज। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: होइन हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0625709 मोबाइल नम्बर 98 60 61 268
3: 98 60 60 268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98 460 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14157.

0: यो हो शुक्ला गण्डकी एफएम 97.6।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: सारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
4: तराई मधेश र मध्य पहाड़मा गर्मी अत्याधिक बढ़्यो। औसत मितिको 3 दिन बिते पनि मनसून भित्र नै अनिश्चित। एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च।
5: टेकीपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि संघसँग समन्वय भएको महानगरको दावी।
6: हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले कानूनसम्म ढंगबाट उहाँलाई उद्धार गर्नुपर्ने काम हो संघले गर्छ।
4: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राफमाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनईईटी परीक्षा जून 21 मा।
5: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:15 बजे।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सांसदहरूले बजेटको संरचना, कार्यान्वयन क्षमता, कर नीति, पूर्वाधार विकास, सीमा समस्या बारे सरकारको ध्यान आकर्षण गराएका छन्। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा सांसदहरूले यस्तो बताएका हुन्। धेरैजसो सांसदहरूले बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको, खर्च गर्ने क्षमता कमजोर रहेको र राष्ट्रिय प्राथमिकताका विषयहरूलाई उपेक्षा गरेको आरोप समेत लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले अर्थ मन्त्रालयको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउँदै राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान तथा अर्थ मन्त्रालयको पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो। एमाले सांसद पुष्पराज कणेलले अर्थ मन्त्रालयले ठूलो बजेट विनियोजन गरे पनि खर्च गर्न नसकेको भन्दै मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाउनुभयो। बजेटमाथिको छलफल भइरहँदा सम्बन्धित मन्त्रीहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले सरकारको बजेटप्रतिको स्वामित्वमाथि नै प्रश्न उठाएका छन्। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनमा कानूनी जटिलताहरू नै मुख्य बाधक बनेको टिप्पणी गर्नुभयो। बैठकमा सांसदहरूले सीमा समस्या तथा नेपाल भारत सम्बन्धका विषय पनि उठाएका छन्। छलफलका क्रममा सांसदहरूले मध्यपूर्वमा युद्धविरामको अवस्था आए पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
5: आज तराई मधेस र मध्य पहाड़मा गर्मी निकै बढ़ेको छ। तुलनात्मक रूपमा पश्चिम तराईमा गर्मी बढ़ेको छ भने पूर्वी तराई र देशभरको मध्य पहाड़मा पनि गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै बाँकेको खजुरामा अधिकतम तापक्रम 39 डिग्री सेल्सियस मापन भएको छ। तराई मधेसका जिल्लामा चर्को घाम र तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ। तत्काल ठूलो वर्षाको सम्भावना नदेखिएकाले गर्मीको प्रभाव अझ केही दिन कायम रहने मौसमविदहरूले बताएका छन्। गर्मीबाट बस्ने उपाय अपनाउन मौसमविदको सुझाव छ। यसैबीच नेपालमा मनसून आगमनको औसत मिति जून 13 तारीक पार भएको 3 दिनसम्म पनि मनसून भित्रिएको छैन। महाशाखाका अनुसार मनसून भित्रन अझ केही दिन लाग्न सक्छ। मनसून आएपछि पनि यसपालि कम वर्षा र गर्मी बढ़ी हुने मौसमविदको अनुमान छ। प्रशान्त महासागरमा विकास भएको एल निनोका कारण यसपालि साउन भदौमा पानी निकै कम पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। विश्व मौसम संगठन WMO का अनुसार यही जून 11 तारीकमा विकास भएको एल निनो शक्तिशाली बनेर अर्को वर्षसम्म प्रभाव पार्ने सम्भावना धेरै छ। यदि एल निनो शक्तिशाली बन्यो भने त्यसले नेपालमा पनि उच्च प्रभाव पार्ने मौसमविद सिग्देलको अनुमान छ। उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले गरेको अध्ययन अनुसार सन् 1998 पछिका एल निनोका कारण नेपालमा 20% कम वर्षा भएको छ। यसपालि सुपर एल निनोको अनुमान रहेको कारण अबको एक महिनापछि उच्च प्रभाव देखिन सक्ने र यसको प्रभाव आउँदो हिउँद र प्री मनसूनमा पनि हुन सक्ने उहाँको भनाइ छ। अनुमान गरिए जस्तै एल निनोको विकास हुँदै गएमा अवस्था जटिल हुन सक्ने भन्दै उहाँले बिउ बैंक सिंचाईको विकल्प पानीको सुरक्षा जस्ता कुराका लागि अहिले नै काम थाल्नुपर्ने बताउनुभयो।
4: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकूद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। यसअघि विधायन ऐन 2081 को दफा 35 का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य खारेज हुँदा कानूनी रित्तता भएको थियो। यो समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह DMMCS समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
5: चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जन राजनैतिक परामर्श सम्मेलन CPPCCको राष्ट्रिय समितिका अध्यक्ष वाङ वुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बिहान बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका बारेमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ। विशेषतः विकास सहकारी, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासको भनाइ छ। नेपाल चीन बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ़ र गतिशील बनाउने CPPCC अध्यक्ष वाङको दृढ़ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देश बीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो।
4: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग यसबाट लाभान्वित भएका हुन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 शैया उपलब्ध छन्।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैते 24 गतेको निर्णयबाट 18% चिसेन्ट भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको, चिसेन्टका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताउनु भएको छ।
4: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4,363 वडामा अधिवेशन सम्पन्न भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मध्य प्रदेशको अधिवेशन भने स्थगित भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन पनि चालू रहेको रासपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र उत्तहडमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकहरूको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556493333, 4935555।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
16: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव, तराई, मधेस र मध्य पहाड़मा गर्मी अत्याधिक बढ़्यो, औषध मितिको 3 दिन बिते पनि मनसून भित्र नै अनिश्चित, एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च, चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत, निशुल्क स्वास्थ्य पोर्टल शुरू भएपछि सेवा लिनेको संख्या 1200 नाग्यो लगायतका खबर प्रस्तुत गर्यो।
5: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक अझै समस्यामा छन्। स्थायी बसोबाससँगै खानाको समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। किर्तिपुरको राधा स्वामी सत्संगको होल्डिङ सेन्टरमा राखिएका विस्थापितहरूले हिजो यस्तै गुनासो गर्दै प्रदर्शन समेत गरेका छन्। आफूहरूले आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको भन्दै विस्थापितले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका छन्। काठमाडौँ महानगरले आफै जिम्मा लिने भनेपछि खानाको व्यवस्था गर्दै आएको राधा स्वामी सत्संगको टोलीले अस्तिसम्म खाना खुवाएका थिए। हिजो बिहानको खाना समयमा खान नपाएपछि नियमित औषधि खानुपर्ने र विद्यालय जानुपर्ने विद्यार्थीहरू विद्यालय समेत जान नपाएका थिएनन्। नियमित खाना खुवाउने कार्यमा विलम्ब किन भयो त भनेर साथी सम्झना महर्जनले काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरलाई सोध्नु भएको छ।
6: कतिपय चिजहरू राम्रो गर्छु भन्दै गर्दाखेरि त्यसलाई चाहिँ पूर्व जानकारी भएन भने कहिलेकाहीँ बिग्रिने पनि गर्छ। स्वाभाविक रूपमा खानै खान नपाएको भन्ने शब्द चाहिँ अलि अप्ठ्यारो हुन्छ जस्तो लाग्छ। किनभने खाना खानै पाएन भन्यो भने चाहिँ कति दिनसम्म कति थाक भन्ने प्रश्न उठ्छ। हिजोको बिहानको खाना उहाँहरूलाई खान नपायो भने ढिला भयो। कारण के थियो भन्दाखेरि हिजोभन्दा अस्ति चाहिँ एउटा संस्थाले अबको केही दिन चाहिँ हामी खानाको व्यवस्था गरिदिन्छौँ, हामीलाई जिम्मा दिनु पर्यो भनेर महानगरसँग पेश गर्नुभयो र त्यो मनकारी संस्था भएकोले फेरि हामीले हुन्छ भनेर उसलाई चाहिँ त्यो अनुमति दियौँ र त्यो अनुमति अनुसार चाहिँ उसले हिजोदेखि चाहिँ ऊ खाना खुवाउनु पर्ने र उहाँहरूको उद्देश्य पनि पवित्रै थियो। त्यहाँ खाना पकाएर ल्याएर चाहिँ खुवाउने भन्दा चाहिँ त्यहीँ पकाएर खुवाउँदाखेरि चाहिँ ताजा ताजा पनि हुने र सबैले राम्रोसँग खाना खान पाउने भन्ने उद्देश्यका साथ हिजोबाट चाहिँ खाना खुवाउने हाम्रो सहमति भएको थियो। तर खाना बिहान उहाँहरू म्यानेजमेन्ट गर्दै गर्दाखेरि चाहिँ उहाँले बिहानको खाना समय चाहिँ उहाँले त्यो तयारी गर्न सक्नु भएन, जसको कारणले गर्दाखेरि त्यहाँ पूर्व सूचना जारी नभएकोले होल्डिङ सेन्टरका मान्छेहरूले चाहिँ हामीलाई खाना दिन गर्न लायो कि भनेर त्यहाँ अलिकति हल्ला भयो हो र उहाँहरूले समयलाई मध्यनजर गरिकन उहाँले चाहिँ फलफुल जन्ने चिजहरू खुवाउनु भयो र दिउँसोसम्ममा चाहिँ उहाँले खाना खुवाउनु भयो र राति पनि नियमानुसार खाना खाइराख्नु भएको छ र आजदेखि चाहिँ समय अनुसार नै उहाँले खाना खानु पाए।
13: भनेपछि बिहानको खाना त्यही पकाएर खुवाउँछु भन्नेहरूले फलफुलमा टार्नु भयो होइन? अनि सुन्नु न,
6: होइन गलत हो यसलाई पनि अझै गलतसँग नभन्नु,
13: जस्तो
6: टार्नु भयो होइन, ढिला भएको कारणले गर्दाखेरि उहाँले त्यो समयको लागि चाहिँ फलफुल खुवाउनु भयो, त्यसपछि समय तयार भएर दुई घन्टापछि खाना नै खुवाउनु भयो।
13: भनेपछि कति बजे खाना बिहानको भयो त?
6: बिहानको खाना दुई बजे भयो।
13: बिहानको खाना दुई बजे भयो, स्कुल जानुपर्ने बच्चाहरू छ, औषधि खानुपर्नेहरू हुनुहुन्छ होइन?
6: भनिसकेका थियौ
13: हजुर,
6: हाम्रो सम्झौतामा मिसअन्डरस्ट्यान्डिङ भयो र ती कुराहरू उहाँले भन्न सकोस् उहाँहरूलाई चाहिँ भन्न सकेन हामीले, जसको कारणले गर्दाखेरि प्रिपेयर गर्दै गर्दाखेरि त्यो ढिला भयो। स्वाभाविक रूपमा त्यहाँ औषधि खानेहरूले औषधि खानु अगाडि खाना खानुपर्ने, स्कुल जानको लागि खाना खानुपर्ने त्यो समय चाहिँ गुज्रेको हो, तर नियोजित ढङ्गबाट चाहिँ खाना बन्द गर्न खोजेका चाहिँ होइन, हामीले त्यसरी चाहिँ लिनुपर्छ।
13: एक अर्का बीचको जुन तपाईँहरूको समन्वय नहुँदाखेरि त्यहाँ त समस्या देखियो नि होइन?
6: हामी बीचको समन्वय नभएको होइन, हामी बीचको समन्वय नै भयो, तर खानाको सूचनाको जारी चाहिँ उहाँहरूलाई चाहिँ भोलि यसरी हुन्छ भनेर चाहिँ नभनेको कारणले भयो। किनभने अब कुराहरू गरिराख्नु नपर्ने कि भने हामीले सोच्यो, किनभने अब खाना कन्टिन्युटी नै होला र त्यसरी ढिला होला भन्ने कुराहरू गर्नु नपर्ने होला कि भनेर चाहिँ सोचेको कारणले गर्दाखेरि खाना छिनो गयो, त्यो विशेष कारणले भयो हो र चाहिँ खाना उहाँहरूले ढिल्दै पाएको छ र रातिको समय नै खान पाएको छ र आजदेखि समयमै गइरहेको छ।
13: अब होल्डिङ सेन्टरमा भएकाहरूलाई खाना खुवाउने लगायतका व्यवस्थापनको काम चाहिँ कति दिन जेल चाहिँ यसरी निरन्तर जारी रहने हो त?
6: जबसम्म उहाँहरूले चाहिँ आफ्नो अधिकार सहितको चाहिँ त्यहाँबाट अधिकार प्राप्त हुनेन, त्यहाँ रमजेलसम्म महानगरपालिकाले कुनै न कुनै व्यवस्था गरेर खानाको व्यवस्था पिउने व्यवस्था चाहिँ गर्छ।
13: खाना लगायतको उहाँहरूलाई चाहिने मानसिक स्वास्थ्य, औषधि प्राप्तिको कुराहरू छ, कसरी व्यवस्थापन भइरहेछ?
6: प्रत्येक दिन डक्टर जान्छ, डक्टरले चेकअप गर्छ र डक्टरले रेफर गरे अनुसार उहाँहरूले औषधि पनि पाउँछ र थप उपचारको लागि हस्पिटल पनि पाउँछ। यी सबै कुराहरू महानगरले
13: संग्रह र महानगर बीच चाहिँ कसरी समन्वय भइरहेको छ यस विषयमा?
6: यही कुराहरू हो, हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले चाहिँ कानूनसम्म ढङ्गबाट चाहिँ उहाँलाई चाहिँ उद्धार गर्नुपर्ने काम हो संघले गर्ने। त्यो सबै कुराहरू हामीले थाहा पनि हुँदैन र सबै कुराहरू हामीले अहिले नै भन्नु पनि राम्रो पनि हुँदैन, किनभने यो केन्द्रीय भागवटी सभ्यतालाई गरिरहेको चिजमा हामीले यसरी बोल्नु उचित हुँदैन।
4: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दर। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका बीवाईडी कम्पनीको चिनिया विद्युतीय गाड़ी फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोर्ला नाकामा नियन्त्रणमा लिएका ती गाड़ी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्म जोमसोमले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले ती गाड़ीलाई सम्बन्धित पक्षको जिम्मा लगाएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशन अनुसार फुकुवा गरेका उहाँको भनाइ छ। मुस्ताङको उत्तरी कोर्ला नाका हुँदै गएको जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय गाड़ी नेपाल भित्रिएका थिए। तीमध्ये 649 वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङमा भन्सार जाँच पास गरेको बताइएको छ।
5: मध्य प्रदेशका 136 वटै पालिकामा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत 7 महिनादेखि पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन शुरू गरेका छन्। पीड़ित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुर धाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना तथा रयाली प्रदर्शन गरेका हुन्। प्रयोगशाला कर्मीहरूका अनुसार आर्थिक वर्ष 2082-83 कार्तिक महिनादेखि अहिलेसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराइएको छैन। चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलागेपछि आफूहरू सड़क संघर्षमा उत्रनु परेको प्रयोगशाला कर्मी अनिल महतोले बताउनुभयो। संयुक्त संघर्ष समितिका संयोजक साहित राईनले आफ्ना समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो।
4: संखुवासभा जिल्ला कारागार खाँदगरीमा दुईजना कैदी हत्या प्रकरणका 15 जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते मादी नगरपालिका 5 का 20 वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको ज्यान गएको अनुसन्धान धानबाट खुलेको थियो। दुईजना कैदी हत्या प्रकरणका 7 प्रहरीसहित 15 जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेष्ठदार उज्जवल नेउपानेले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
21: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
22: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
21: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा बारे सरकारले चासो दिएको छ। नेपालका लागि गणतन्त्र कोरियाका राजदूतसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाउनु भएको हो। मन्त्रालयका अनुसार भेटघाटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। जवाफमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
4: एसएफएस सरकारले म्यानपावर कम्पनीहरूसँग विदेश पठाएका कामदारहरूको नामावली मागेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत एकदेखि अहिलेसम्म विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ। वैदेशिक रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले यो अवधिमा पठाएकाहरूको विवरण माग गरेको हो।
5: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 6.31 अंकले घटेर 2705.45 बिन्दुमा झरेको छ। आज म्यूचल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्। यस्तै 15 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज सयपत्री हाइड्रो पावरको शेयर झण्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब कारोबार भएकोमा आज 355 कम्पनीका 1.07 करोड़ किता शेयर 4.04 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: शनिबार आइतबार सार्वजनिक विदा दिने प्रावधान कार्यान्वयन गरिएपछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्। गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रूपमा लिँदैछ। चितवनको सौराहामा 2 दिन विदाको समय पारेर गएका पर्यटकका कारण त्यहाँका होटल तथा रेस्टुरेन्ट आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। साथै जंगल सफारीका लागि जीप लाग्ने ठाउँ होस् वा हात्ती चढ़ने सबै ठाउँतिर पर्यटकहरू खचाखच भरिएका व्यवसायीले बताएका छन्।
5: भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सा शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलन वृद्धि भएको छ। 100 रूपियाँ भन्दा बढ़ेको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताउनुभयो। उहाँका अनुसार भारतमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलन उल्लेख्य वृद्धि देखिएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जून 22 टेलिग्राम प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल परीक्षा प्रवेश परीक्षा एनईटी रद्द भएको थियो। यो परीक्षा अब जून 21 हुने तय भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एनईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षा मध्ये एक हो। यो परीक्षामा 20 लाख भन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्छन्। भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौं विद्यार्थी राम्रो नतिजाका लागि वर्षौंसम्म कोचिङ सेन्टरमा अध्ययन गर्ने गर्दछन्। तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाव पर्ने गरेको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक भएको प्रकरणमा भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन सीबीआईले अनुसन्धान गर्दै एक रसायनशास्त्र शिक्षकलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ। उनीमाथि परीक्षा प्रणालीसँग प्रत्यक्ष संलग्न रहेको आरोप छ। भारत सरकारले हिजो एउटा विशेष अनलाइन पोर्टल पनि शुरू गरेको छ। यो पोर्टल मार्फत नागरिकले एनईटीसँग सम्बन्धित शंकास्पद गतिविधि अनधिकृत सामग्री र ठगीका घटनाहरू रिपोर्ट गर्न सक्नेछन्।
5: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। समूह आईको यो खेल राति 1:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ। फ्रान्सले पछिल्ला 7 मध्ये 4 संस्करणमा फाइनल खेलेको छ। फ्रान्सले टोलीलाई माइकल ओलिस केलियन एम्बापे ओलिभियर गेरोड जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ। फ्रान्स फिफा वरियताको दोस्रो स्थानमा छ। फिफा विश्वकप कपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमाने सामाने हुन लागेका हुन्। यसअघि सन् 2002 विश्वकपमा सेनेगलले फ्रान्सलाई 1-0 गोलले हराएको थियो। 24 वर्ष अघि फ्रान्सलाई हराउँदा टोलीका महत्वपूर्ण सदस्य रहेका पेप थियाब अहिले सेनेगलका प्रशिक्षक छन्। सन् 2018 समूह चरणबाट बाहिरिएको सेनेगल 2022 अन्तिम स्वरमा सम्ममा पुगेको थियो। सेनेगलको टोलीलाई साडियो माने, असाने डियायो, ड्राइसा युगे जस्ता खेलाड़ीले बलियो बनाएको छ। सेनेगल फिफा वरियतामा 16 स्थानमा छ। फिफा विश्वकपमा भोलि बिहान 4:15 अमेरिकाको बोस्टन रंगशालामा समूह आइकै इराक र नर्वे खेल्दैछन्। यस्तै 7:15 अमेरिकाको कन्सान्स सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। 7:45 अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा समूह जेका अस्ट्रिया र जोर्डन खेल्दैछन्।
22: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बजेट कार्यान्वयन कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
22: तराई मधेस र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो। औषध मितिको 3 दिन बिते पनि मनसून भित्र नै अनिश्चित। एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च।
5: कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि संसद र समन्वय भएको महानगरको दावी।
22: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनईईटी परीक्षा जुन 21
5: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:15।
22: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्वलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्लागंधा की एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
12: है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गोबु बस पार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे,
6: होटल टाइटेनिक।

कि सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
6: हजुर दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।

0: 97.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम पूर्वचेकका लागि थुनामा, चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, पाँच भारतीय पक्राउ। सीट परीक्षण नगरी भोलिदेखि साउदीले कामदार नलाने, सरकार मौन, मुस्ताङमा नियन्त्रणमा लिइएका बीवाईडी गाड़ी फुकुवा। दुलीगौड़ाका युवा व्यवसायी पौडेलद्वारा आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्यका सामग्री प्रदान। इजरायलले लेबनानमा हमला जारी राखे, सम्झौता उल्लंघन मानिने इरानको चेतावनी। र फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दै। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पूर्वचेकका लागि थुनामा पठाएको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले बयान र थुनचेक सम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई आज पूर्वचेकका लागि थुनामा राख्न आदेश दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतम विरूद्ध पनि भ्रष्टाचारका अभियोग थियो। अख्तियारले गौतमबाट 6,73,79,648.59 रूपियाँ असुल उपहार गरी सजाय गर्न माग्दा विषयत अख्तियारले मुद्दा चलाएको थियो। अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी संजीव गौतमलाई थुनुवा पुर्जी दिई थुनामा राख्न आदेशमा भनेको छ। चितवनबाट अपहरण परेका बालकको सकुशल उद्धार गरिएको छ। प्रहरीले काठमाडौँबाट सकुशल उद्धार गरेको हो। अपहरणमा संलग्न रहेका आरोपमा पाँच भारतीय पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रण लिएको हो। थप विवरण आउन बाँकी छ। गण्डकी प्रदेश सरकारले हिजो संसदमा पेश गरेको बजेट वक्तव्यमा गड़बड़ी भएपछि सांसद र मन्त्रीहरूबीच खलबली मचिएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री जीत शेरचनले आगामी आर्थिक वर्ष 83-84 लागि सोमबार संसदमा पेश गरेको बजेटमा उद्योग तथा पर्यटन क्षेत्रको सिलिङ र वक्तव्यमा हिसाब गड़बड़ भएको हो। अर्थमन्त्री शेरचनले 32,79,00,00,000 रूपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो, जसमा उद्योग तथा पर्यटन क्षेत्रका लागि 2 अर्ब रूपियाँ विनियोजन गरेको अर्थमन्त्री शेरचनले उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले वेबसाइटमा राखेको वक्तव्यमा पनि उद्योग तथा पर्यटन क्षेत्रको बजेट 2 अर्ब नै विनियोजन गरिएको उल्लेख छ। जबकि नीति तथा योजना आयोगका उपाध्यक्ष संयोजकत्वको समितिले उद्योग तथा पर्यटन मन्त्रालयलाई शुरूमा 64,76,42,00,000 रूपियाँको सिलिङ दिएको थियो भने बजेट फाइनल गर्दासम्म यो बजेट बढ़ेर 92,49,00,000 पुगेको थियो। अर्थमन्त्री शेरचनले उद्योग तथा पर्यटन क्षेत्रलाई विशेष जोड़ दिँदै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै बराबर हुने गरी जोड़ दिएर 2 अर्ब रूपियाँ विनियोजन गरेको बताउनुभयो। अर्थमन्त्रीले 2 अर्ब विनियोजन गरेको छु भन्दा पर्यटन मन्त्री यशोदा रिमालले नै अचम्ममा पर्नुभयो। मन्त्रालयबाट बजेट र कार्यक्रम पठाउँदा 92,50,00,000 पठाइएकोमा 2 अर्ब कसरी आयो, कसले हाल्यो त यत्रो बजेट, अन्य मन्त्रीहरू समेत मुखामुख गरे। बजेटको सिलिङ र टुंगाईको बजेटबारे जानकारी पाएका सांसदहरू समेत मुखामुख गर्न थाले। केही सांसदहरूले त फोनै गरेर पनि सोध्न थाले, 92,50,00,000 बजेट कसरी 2 अर्ब पुगे त, सरकारका मन्त्री र सांसदहरूमै खैला बैला शुरू भयो। सोमबार साँझ नै अर्थमन्त्री पर्यटन र सचिवहरूको समेत छलफल भयो। पर्यटन क्षेत्रमा 2 अर्ब रूपियाँ भने पनि अनुसूचीमा भने 52,50,00,000 रूपियाँ नै बजेट थियो। बजेट वक्तव्यमै 2 अर्ब रूपियाँ उल्लेख भएपछि यसलाई कसरी मिलाउने, मन्त्री र सचिवहरू बीचमै खासखुस चल्यो। खास भए के हो त, यसलाई कसरी मिलाउने भन्ने खोज्नतिर कर्मचारी लागि उद्योग र पर्यटन क्षेत्रसँग जोड़िन सक्ने अन्य मन्त्रालयका कार्यक्रमहरू समेत जोड़ेर 2 अर्ब पुर्याउने गरी लिस्ट तयार गरियो। यसैबीच राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङले गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका व्यक्त गर्नुभएको छ। बजेट आउनु ठूलो कुरा नभएको भन्दै उहाँले यसको सफल कार्यान्वयन नै मुख्य चुनौती रहेको बताउनुभयो। आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले प्रदेशसभामा हिजो प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै उहाँले यस्तो धारणा राख्नु भएको हो। बजेटमा समावेश गरिएका कतिपय महत्वाकांक्षी योजनाहरू नारामै सीमित हुने खतर रहेको उहाँले औल्याउनुभयो। बजेट ल्याउँदा के आशाका बाटाहरू देखिन्छन्, तर ती आशा निराशामा बदलिने गरेका छन्। उहाँले भन्नुभयो, जनतामा रहेको निराशालाई चिरेर आशा जगाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। बजेटमा प्रयोग गरिएका मीठा शब्दभन्दा पनि परिणाममुखी कामको खाँचो रहेको उहाँको भनाई थियो। अब सिप परिचय नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण स्किल सर्टिफिकेशन अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। यसका लागि श्रमिकले परीक्षा शुल्क $50 र पूर्व सिकाई मान्यता शुल्क $50 गरी कुल $100 करिब ₹15,000 तिर्नुपर्ने हुन्छ। सिप प्रमाणीकरणका लागि श्रमिकले स्किल्स भेरिफिकेशन प्रोग्राम अनलाइन मार्फत आफ्ना आवश्यक प्रमाणहरू अपलोड गर्नुपर्नेछ। शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयले देशका विभिन्न 8 विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि उम्मेद्वारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै असार 13 15 गतेसम्म अन्तर्वार्ता सञ्चालन हुने जनाएको हो। मन्त्रालयको अनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राज शीर्षजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सबै उम्मेद्वारहरूको प्रस्तुतीकरण शिक्षा मन्त्रालयमै हुने जनाइएको छ। शिक्षा मन्त्रालयका अनुसार हाल देशभरका 15 विश्वविद्यालय उपकुलपति वा रजिस्ट्रार विहीन अवस्थामा निमित्तको भरमा सञ्चालन भइरहेका छन्, जसले शैक्षिक प्रशासन र दीर्घकालीन योजना कार्यान्वयनमा असर पारिरहेको छ। दुलीगौंडाका युवा व्यवसायी सरोज पौडेल सम्भवले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्यका सामग्री प्रदान गर्नुभएको छ। आज 43 जन्मदिनको अवसरमा शुक्ला गण्डकी 2 गासेपानी स्थित श्री मुक्तिनाथ शुक्ला गण्डकी जीवनधाम र सोही धामले सञ्चालन गरेको ज्ञान मार्ग गुरूकुल स्कूलमा पुगेर उहाँले करिब 21,000 रूपियाँ बराबरको दैनिक उपभोग्य सामग्री प्रदान गर्नुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेललाई चामल, तेल, दाल, आलु लगायत फलफूल प्रदान गर्नुभयो। वृद्ध पृदा र गुरूकुलका विद्यार्थी सहित यहाँ 27 आश्रय छन्। शुक्ला गण्डकी 12 कुखुरा पालन र शुक्ला गण्डकी 4 भित्री बजारमा थापा फ्रेस हाउस सञ्चालन गर्दै आएका पौडेलले जन्मदिनलाई सामाजिक क्षेत्रमा लगाएर मनाउने उद्देश्यले केही सहयोग लिएर आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस क्षेत्रलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेलले सबैको साथ र सहयोगले वृद्धाश्रम र गुरूकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो। मुस्ताङमा 2 सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिएका 30 सवारी साधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गोलमा जोमसोमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको 2 र 3 हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधनहरू नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सारकारले नेचुङले भन्सार जाँच पास गरेको जनाइएको छ। कोराला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारी साधनको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलले उक्त सवारी साधन नियन्त्रणमा लिएको थियो। कोराला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन 1 खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज साकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ 21 कास्की पर्वत र मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधनको स्थलगत अनुगमन गरी अनुसन्धान शुरूआत गरेको थियो। उक्त समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छैन, एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856020630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
14: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
18: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
20: सम्पर्क 0564142121, मोबाइल 9856035921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
22: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
23: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
22: मोबाइल 9856043952 र 9806656586।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
25: बाँकी समाचार। पोखरा मुगलिन सड़क खण्ड अन्तर्गत तनहुँमा निर्माणाधीन 4 लेन पुलको भौतिक प्रगति 85% पुगेको छ। ब्यास नगरपालिका 4 र 5 जोड्ने मादी नदीमाथि निर्माण भएको पुलको आर्थिक प्रगति भने 81.2% रहेको जनाइएको छ। हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर नेटवर्क आर्चको काम भइरहेको मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले बताउनुभयो। यो निर्माणाधीन पुलमा जम्मा 6 स्पान छन्। त्यसमध्ये बीचको 2 स्पानमा नेटवर्क आर्चको काम भइरहेको छ। उहाँले भन्नुभयो, एकातिरको कंक्रिट नेटवर्क आर्च बनिसकेको छ, अब त्यसलाई लोड दिएर स्ट्रेसिङ गरी टेका फुकाउने काम हुन्छ भने अर्को आर्चको काम पनि भइरहेको छ। उक्त पुल निर्माणको लागि 2079 साउनमा सम्झौता भएको थियो। 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 ठेक्काको म्याद सकिएपछि आगामी 2083 असार 19 सम्मका लागि म्याद थप भएको थियो। थप भएको म्यादमा पुलको काम सम्पन्न नहुने देखिएपछि निर्माण व्यवसायले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको उहाँले बताउनुभयो। निर्माणधीन पुल 315 मिटर लामो र 23 मिटर चौडाइको हुनेछ। 1,21 करोड़ रूपियाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल पृथ्वी राजमार्गको सबभन्दा लामो आर्क डिजाइनको 4 लेनको हुनेछ। हाल नदीमाथि रहेको 2 लेनको पुल 370 मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब 50 मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो। जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखरिन गाउँपालिका 2 स्थित खोला गाउँका कृषकलाई 50% अनुदानमा 50 मौरीका घर वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार रोधी खोला कृषक समूह मार्फत कृषकलाई मौरीका घर हस्तान्तरण गरिएको हो। कृषि उद्यम विकास, रैथानी बाली प्रवर्धन, जलवायु मैत्री प्रविधि प्रवर्धन तथा निर्यात जन्य बाली प्रवर्धन कार्यक्रम अन्तर्गत घर वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमान र जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले संयुक्त रूपमा कृषकलाई मौरीको घर हस्तान्तरण गर्नुभयो। मौरी पालन व्यवसायको विस्तार गरी कृषकको आमदानी वृद्धि गर्ने तथा व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा मौरीका घर वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। रोधीखोला कृषक समूहका अध्यक्ष निर्वाद गुरूङले अनुदानमा प्राप्त भएका घरले स्थानीय किसानलाई मौरी पालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको उल्लेख गर्नुभयो। लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्णखोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा संचालित पशु पूर्णखोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्लास्थित भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पहिलो चरणमा बेसरको वडा नम्बर 10 सहित 4 गाउँपालिका र दोस्रो चरणमा बेसर सहित चारवटा नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो। जिल्लामा सम्पन्न पशु पूर्णखोप कार्यक्रम अन्तर्गत करिब 2,00,000 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। स्थानीय तहमा सञ्चालन भएको खोप कार्यक्रम अन्तर्गत 1,49,020 पशुलाई 1,75,040 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अभियानमा सबभन्दा बढ़ी मध्य नेपाल नगरपालिकामा मात्र 36,342 डोज खोप लगाइएको छ। लमजुङमा निर्माणाधीन मर्स्याङदी करिडोर 220 केबी राष्ट्रिय प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध 12 वर्षपछि हटेको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 3 खुदीदेखि बेसर नगरपालिका 1 उदयपुर सब स्टेशनसम्मको करिब 10 किलोमिटर क्षेत्रमा स्थानिक अवरोधका कारण निर्माणमा बाधा पुगेको थियो। प्रसारण लाइनबाट प्रभावित स्थानीय र आयोजनाबीच जिल्ला प्रशासन कार्यालयमा अवरोध हटाएर निर्माण अघि बढ़ाउने विषयमा 12 बुधे सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालका अनुसार प्रशासनको रोहभरमा आन्दोलनरत पक्षका तर्फबाट अधिकार मंच एफीपीक लमजुङ र नेपाल विद्युत प्राधिकरणको मर्स्याङदी करिडोर 220 केबी प्रसारण लाइन आयोजनाबीच सहमति भएको छ। प्रभावित स्थानीय बासिन्दालाई समेट्दै आदिवासी जनजाति समुदायका तर्फबाट खेमजोङ गुरूङको नेतृत्वमा फ्री फायर एण्ड इन्फर्मड कन्सेन्ट एपीकको माग गर्दै आयोजनाको निर्माण कार्यमा अवरोध पुर्याइएको थियो। धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध ताल बाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको 6 दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम शुरू भएको छ। पोखरा महानगरपालिकाको पोखरा भ्रमण वर्ष र नेपाल पर्यटक यातायात व्यवसाय संघ एनटीबीएको संयुक्त आयोजनामा यो यात्रा शुरू भएको हो। मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेक्साइड स्थित फेयतालको बीचमा रहेको तालबाराई मन्दिर परिसरबाट टोलीले यात्राको शुभारम्भ गरेको छ। 6 दिने यस विशेष भ्रमणका क्रममा सहभागीहरूले पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर र यात्राको रूपमा पर्ने अन्य विभिन्न मठ मन्दिरहरूको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाहिरी धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिएको छ। यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि महानगरले विशेष पहल गरिएको बताउनुभयो। संचारकर्मीहरूको एक टोलीलाई सम्बोधन गर्दै उहाँले धार्मिक क्षेत्रको भ्रमणपछि प्राप्त हुने वस्तुनिष्ठ रिपोर्टका आधारमा महानगरले नयाँ कार्ययोजना बनाउने जानकारी दिनुभयो। पर्यटन क्षेत्रका सवारी व्यवस्थापन गर्ने साथीहरू र संचारकर्मीहरूको टोलीले स्थलगत भ्रमण गरी त्यहाँको वास्तविक अवस्था, यात्रुहरूले भोग्नु परेका समस्या, आवास र खानाको व्यवस्थाबारे विस्तृत अध्ययन गर्नेछ। पोखराको लेकसाइड स्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले खाद्य स्वच्छता तथा गुणस्तर मूल्यांकनमा अति उत्तम श्रेणीको 3 तारे हरियो स्टिकर र प्रमाणपत्र पाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान भन्ने नारासहित गरेको स्थलगत अनुगमन तथा मूल्यांकनमा 100 मध्ये 92 अंक पाएर रिसोर्टले उक्त मान्यता पाएको हो। होटल रेस्टुरेन्ट चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरीकरण कार्यविधि अनुसार गरिएको मूल्यांकनमा टेम्पल ट्रीले उक्त अंक पाएको हो। मूल्यांकनका क्रममा पानीको भण्डारण व्यवस्था, पानी परीक्षण सम्बन्धी कागजात, कर्मचारीको तालिम र स्वास्थ्य परीक्षण प्रमाणपत्र, फ्रिज तथा भान्साको तापक्रम व्यवस्थापन, खाद्य पदार्थको भण्डारण अवस्था, उपकरणहरूको सरसफाई र बाहिरी वातावरणहरूको सरसफाई लगायत पछिको अध्ययन गरिएको थियो। शेयर बजार लगातार 4 कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.31 अंकले घटेर 2,705.45 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्। यस्तै 15 कम्पनीको शेयर भने घटबढ़ भएका छैनन्। आज सयपत्री हाइड्रोपावरको शेयर झण्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर 15% बढ़ेका छन्। आज निफ्टीसँगै कारोबार कम्पनी घटेको छ। हिजो 4,41 करोड़को कारोबार भएकोमा आज 355 कम्पनीका 1,07,00,000 कित्ता शेयर 4,04,00,000 रूपियाँमा किनवेच भयो। अन्तर्राष्ट्रिय समाचार। इजरायलबाट फेरि लेबनानमा हमला भए अमेरिकासँगको युद्ध विराम सम्झौता उल्लंघन भएको मानिने इरानले चेतावनी दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले मंगलबार यस्तो चेतावनी दिएको बीबीसीले समाचार लेखेको छ। यो सम्झौतालाई 2 भागमा देख्न सकिन्छ, जसमा विदेश मन्त्री अराघचीले भन्नुभएको छ, एक भागमा इरान र हिजबुल्लाह छन् र अर्को ती अमेरिका र इजरायल। युद्ध पूर्ण रूपमा रोकिन लेबनानमा लड़ाई रोकिनुपर्छ। यदि इजरायलले लेबनानमा हमला वा जमीनमाथि कब्जा कायम राख्छ भने सम्झौताको उल्लंघन मानिने उहाँले चेतावनी दिनुभयो। इरान र अमेरिका बीच सम्झौता भए पनि इजरायलका कैयौं नेताले त्यसलाई स्वीकार गरेका छैनन्। उता इजरायली सेनाले दक्षिणी लेबनानमा चरमपन्थीमाथि अझै पनि हमला जारी राखेको छ। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जून 22 टेलिग्रामलाई प्रतिबन्ध लगाएको समाचार संस्था एपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा रद्द भएको थियो। खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। समूह आईको यो खेल राति पाउने 1 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। फ्रान्सले सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको छ। फ्रान्सले पछिल्ला 7 मध्ये 4 संस्करणमा फाइनल खेलेको छ। फ्रान्सेली टोलीलाई माइकल ओलिस, केलियन एम्बाम्पे, ओलिभियर गिरोड जस्ता खेलाड़ीले अझै बलियो बनाएको छ। फ्रान्स फिफा वरियताको दोस्रो स्थानमा छ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमने सामने हुन लागेका हुन्। यसअघि सन् 2002 विश्वकपमा सेनेगलले फ्रान्सलाई 1-0 गोलले हराएको थियो। 24 वर्ष अघि फ्रान्सलाई हराउँदै टोलीका महत्वपूर्ण सदस्य रहेका टेप थियाप अहिले सेनेगलका प्रशिक्षक हुनुहुन्छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम पूर्वचेकका लागि थुनामा। चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा उद्धार। 5 भारतीय पक्राउ। सिप परीक्षा नगरी भोलिदेखि साउदीले कामदार नलाने। सरकार मौन। मुस्ताङमा नियन्त्रणमा लिएका बिवारी गाड़ी फुकुवा। दुलेगौंडाका युवा व्यवसाय पौडेलद्वारा आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्यका सामान प्रदान। इजरायलले लेबनानमा हमला जारी राखे सम्झौता उल्लंघन मानिने इरानको चेतावनी। र फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दै। हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन नम्बर 0564142333। मोबाइल 98678687।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौंडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0965905511।
7: वर्षा यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
25: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856779787।
11: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
25: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
11: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
25: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
11: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौ। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
25: थप जानकारीको लागि 0665-63-130।
11: कृषि विकास कार्यालय तनहुँ, दमौली।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
26: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
27: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
28: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
27: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
28: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0665-414-411, मोबाइल 9560-22938 र 9800-28-22938।
25: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
29: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
25: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
29: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
25: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
29: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
30: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
31: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु

0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने?
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सर्टिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
9: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी,
10: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल नम्बर 98560443।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
12: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: आपको इंटरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463211।
2: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654143177, मोबाइल नम्बर 98564443।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाएर झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बर इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
17: अजम्बर इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बर इन्टरप्राइजमै जाऊ।
18: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
18: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक।
19: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0635702025, मोबाइल 98560338, 98461656058।
20: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
19: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
19: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
19: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
19: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660969, 98067725229।
19: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332022, 98087979142।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि, दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन, हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
6: 9857062068।
8: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
9: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
9: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
8: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
9: थप जानकारीको लागि 0635631130।
8: कृषि विकास कार्यालय तनहुँ, दमौली।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856600778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856633398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ। तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू

0: धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: उसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबनानको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनान राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबनानमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरूद्ध कारवाही गर्न सिंगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरूतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबनानबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लड़ाई भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबनानमाथिको कुनै पनि इजरायली हमला वा लेबनानको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग डेढ़ वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा तीन वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोविड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पूर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बाल बालिकाहरू प्रभावित भएका श्रृंखलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साबरी लामुसीलाई बर्खास्त गरेको छ। स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ़ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चीनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधि मण्डल बीच हिजो साँझ भएको वार्तापछि बेइजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एण्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनको लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसै त सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढ़ाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केही बेर अघि हामीले बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी शुरूमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौँ।
2: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो, विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सड़कहरू गुणस्तरीय बनाउनुपर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
0: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रम अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चीनको सोच धारणा कस्तो पाइयो?
2: चीनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ द्विपक्षीयको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तीनप्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
0: जस्तो बीआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख बीआरआई शब्द उल्लेख गरेको पनि देखिदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
2: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन, त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छ फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
0: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
2: भएको छैन।
0: अनि एउटा अन्तिममा कार्यभाग राब्दुज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढ़ी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चीनले नरुचाइरहेको भन्ने संकेतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
2: त्यसलाई चाहिँ अब नेपाल र चीनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
1: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिश सरकारले ध्यान मोड्न खोजेको ब्रिटिश गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिश रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
3: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिश सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिश रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एण्ड पीपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छनृ तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिश सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तीनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक मा ब्रिटिश सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
4: 11 बुढे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनेट पेन्सन र एफोर्डेबल सोल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर ठोकाउनुहुन्छ।
3: ब्रिटिश गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिश गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
5: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
3: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्यूज नेपाली युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिश सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। सञ्जय ढकाल, बीबीसी काठमाडौँ।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरूद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढ़ी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लड़ाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्स बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वाशिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहू इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वाशिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहूले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
0: बिरामी परीक्षण
3: निशुल्क औषधि वितरण
0: प्रयोगशाला सेवा
3: पञ्चकर्म पूर्व कर्म
0: बस्ती कर्म
3: शिरोधारा
0: नस्य कर्म जलनीति
3: छार सूत्र सेवा
0: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
0: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन योग
3: अग्निकर्म मर्म चिकित्सा
0: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0635364383
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
5: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
6: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
8: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
9: नेपाल सरकार विज्ञापन हो
10: ओइ वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
0: स्मृति फेन्सिल दुलेगौड़ा भीमसेन मंदिर संगै स्वदेश तथा विदेश आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
12: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0625707044
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856779787।
14: नौनी दाई वनमा त आगो लागेछ, निभाउन जाऊ न।
15: हो त हो, यी त सुनिनु नपर्ने सिङ्गो बनै सका पनि हो।
16: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि।
19: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
20: ओमकार।
19: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
20: ओमकार।
19: अनि घरमा पूजा सामग्री पनि छैन भने
20: ओमकार।
19: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
20: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
19: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
21: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिन् कि क्या हो?
15: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ।
16: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
22: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
23: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
24: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
22: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 9856062676।
25: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल नम्बर 9856044343। ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
25: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुप्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9868168887।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ

0: टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
2: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98562630।
3: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
4: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0-65-563-130।
4: कृषि विकास कार्यालय तनहुँ, दमौली।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: हजुर, दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175

0: शुक्ला गंडकी एफएम 97.6
1: शुक्ला गंडकी टाइम चेक
2: यति बेला रातिको ठिक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको छ। प्रहरीले काठमाडौँबाट सकुशल उद्धार गरेको हो। अपहरणमा संलग्न रहेको आरोपमा 5 भारतीय पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयमा जुटेको टोलीले नियन्त्रणमा लिएको हो। गण्डकी प्रदेश गण्डकी प्रदेश सरकारले सोमबार संसदमा पेश गरेको बजेट वक्तव्यमा गडबडी भएपछि संसद र मन्त्रीहरूबीच खलबली मचिएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचन्दले आगामी आर्थिक वर्ष 2083/84 बजेट सोमबार संसदमा पेश गरेको बजेटमा उद्योग तथा पर्यटन क्षेत्रको सिलिङ र वक्तव्यमा हिसाब गडबडी भएको हो। अर्थमन्त्री शेरचन्दले 32.99 करोड रूपियाँको बजेट सार्वजनिक गरेको थियो, जसमा उद्योग तथा पर्यटन क्षेत्रका लागि 2 अर्ब रूपियाँ विनियोजन गरेको अर्थमन्त्री शेरचन्दले उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले वेबसाइटमा राखेको वक्तव्यमा पनि उद्योग र पर्यटन क्षेत्रको बजेट 2 अर्ब नै विनियोजन गरिएको उल्लेख छ, जबकि निधि तथा योजना आयोगका उपाध्यक्ष समय जगत्तोको समितिले उद्योग तथा पर्यटन मन्त्रालयलाई शुरूमा 64.42 करोड रूपियाँको सिलिङ दिएको थियो भने बजेट फाइल गर्दा सम्म यो बजेट बढ़ेर 92.49 करोड पुगेको थियो। अर्थमन्त्री शेरचन्दले उद्योग तथा पर्यटन क्षेत्रलाई विशेष जोड़ दिँदै कृषि भूमि व्यवसाय तथा सहकारी मन्त्रालयकै बराबर हुने गरी जोड़ दिएर 2 अर्ब रूपियाँ विनियोजन गरेको बताउनुभयो। अर्थमन्त्रीले 2 अर्ब विनियोजन गरेको छु भन्दा पर्यटन मन्त्री सुधा रिमाल नै अचम्म भन्नुभयो। मन्त्रालयबाट बजेट र कार्यक्रम पठाउँदा 92.5 लाख पठाएकोमा 2 अर्ब कसरी आयो, कसले हाल्यो त यत्रो बजेट, अन्य मन्त्रीहरूमा समेत मुखामुख गरे, बजेटको सिलिङ र टुंग्याइएको बजेटबाट जानकारी पाएका सांसदहरू समेत मुखामुख गर्न थाले, केही सांसदहरूले त फोन नै गरेर पनि सोध्न थाले, 92.5 करोड़को बजेट कसरी 2 अर्ब पुग्यो त, सरकारका मन्त्री सांसदहरूमै खलबल शुरू भयो। सोमबार साँझ नै अर्थमन्त्री पर्यटन र सचिवहरूको समेत छलफल भयो। पर्यटन क्षेत्रमा 2 अर्ब रूपियाँ पनि भने पनि अनुसूचीमा 92.5 करोड़ नै थियो। बजेट वक्तव्यमै 2 अर्ब रूपियाँ उल्लेख भएपछि यसलाई कसरी मिलाउने मन्त्री र सचिवहरू बीच नै मुखा खासा खुसो चल्यो। खासा भएको के हो त, यसलाई कसरी मिलाउने भन्ने खोज्नतिर कर्मचारीहरू लागि उद्योग र पर्यटन क्षेत्रसँग जोड़िन सक्ने अन्य मन्त्रालयका कर्मचारीहरू समेत जोड़ेर 2 अर्ब पुर्याउने गरी लिस्ट तयार गरियो। संसदीय दलका नेता पञ्चाराम गुरूङले गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका छन्। बजेट आउनु ठूलो कुरो नभएको भन्दै उहाँले यसको सफल कार्यान्वयन नै मुख्य चुनौती रहेको बताउनुभयो। आर्थिक मामिलाका मन्त्री जित बहादुर शेरचन्दले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै उहाँले धारणा राख्नु भएको छ। बजेटमा समावेश भएका कतिपय महत्वाकांक्षी योजनाहरू नारामा सीमित हुने खतरा रहेको भने उहाँ आउनुभयो। बजेट ल्याउँदा केही आशाका बाटाहरू देखिन्छन्, तर ती आशा निराशामा बदलिने छन् उहाँले भन्नुभयो। जनतामा रहेको निराशालाई चिटेर आशा जगाउने गरी काम गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। बजेटमा प्रयोग गरिएका मिठा शब्दमा पनि परिणाममुखी कामको खाँचो रहेको उहाँको भनाइ छ। दुलेगौड़ा युवा व्यवसायी सरोज पौडेल सम्भवले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्य सामग्री प्रदान गरेका छन्। मंगलबार 43 औं जन्म जयन्तीको अवसरमा शुक्ला गण्डकी 2 ग्यासी पानी स्थित श्री मुक्तिनाथ शुक्ला गण्डकी चियावन धाम र सोही धामले संचालन गरेको ज्ञान मार्ग गुरूकुल स्कूलमा पुगेर उहाँले करिब 21,000 रूपियाँ बराबरको दैनिक उपभोग्य सामान प्रदान गर्नुभएको हो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेललाई चामल, तेल, दाल, आलू र फूलहरू प्रदान गर्नुभयो। वृद्ध वृद्धा र गुरूकुलका विद्यार्थीहरू सहित यहाँ 27 जना आश्रित छन्। शुक्ला गण्डकी 12 कुखुरा पालन र शुक्ला गण्डकी 4 भित्री बजारमा थापा प्रेस हाउस सञ्चालन गर्दै आएका पौडेलले जन्मदिनलाई सामाजिक क्षेत्रमा लगाएर मनाउने उद्देश्यले केही सहयोग लिएर आएको बताउनुभयो। आगामी दिनमा पनि यस क्षेत्रलाई सकेको सही गर्ने प्रतिबद्धता जनाउनुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेलले सबैको साथ र सहयोग लिएर आश्रम र गुरूकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो। मुसाङ दुई सातादेखि सशस्त्र प्रहरी नियन्त्रणमा लिएका बीवाईटी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बलले नेपालले जनसङ्घ र कोरोनाका नियन्त्रणमा लिएका ती सवारी साधन आइतबार सधैँ फुकुवा गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा जनसङ्घले जनाएको छ। मुस्ताङले उत्तरी कोरोनाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्ता वाई डी कम्पनीका 775 विद्युतीय सवारी साधनहरू नेपाल भित्रेका थिए। ती मध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँच पास गरेको जनाएको छ। कोर्ला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारी साधनको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंका सशस्त्र प्रहरी बलले उक्त सवारी साधन नियन्त्रणमा लिएको थियो। कोर्ला नाकाबाट यी सबै विद्युतीय सवारी साधनलाई साइमन इंकले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनहरूको कैफियत नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग र निजी तथा सञ्चालन शाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज साकेको संयोजकत्वमा 3 सदस्यीय गठन छानबिन समिति गठन गरेको थियो। सरकारद्वारा गठित छानबिन समितिको टोलीले जेठ 21 गते कास्की पर्वत र मुस्ताङको जनसङ्घ र कोलानाका मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सवारी साधनको स्थलगत अनुगमन गरी अनुसन्धान शुरूआत गरेको थियो। उक्त समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोलानाकाबाट नेपाल भित्रेका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ। लिम्पुवरा सडक खण्ड अन्तर्गत 9 निर्माणधीन 4 लेन पुलको भौतिक प्रगति 85% पुगेको छ। व्यास नगरपालिका 4 र 5 जोड्ने माथि नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक प्रगति भने 81.2% रहेको जनाएको छ। हाल दुबईको फाउण्डेशनको काम सकिएर नेटवर्क आर्ट्सको काम भइरहेको मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले बताउनुभयो। यो निर्माणाधीन पुलमा जम्मा 6 स्थान छन्। त्यसमध्ये 20 2 स्थान नेटवर्क आर्ट्सको काम भइरहेको छ। उहाँले भन्नुभयो एकातिरको कंक्रिट नेटवर्क आर्ट्स भनिसकेको छ, अब त्यसलाई लोड दिएर स्ट्रिङ गरी टेका पुर्याउने काम हुन्छ भने अर्को आर्चरीको काम पनि भइरहेको छ। उक्त पुल निर्माणका लागि 2079 साउनमा सम्झौता भएको थियो। 3 वर्षभित्र सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत वर्ष भदौ 21 ठेकाको म्याद सकिएपछि 2019 गतेसम्मका लागि म्याद थप भएको थियो। म्याद थप भएको म्यादमा पुलको काम सम्पन्न नहुने देखिएपछि निर्माण व्यवसायले दोस्रो पटक म्याद थप गरेको थपका लागि निवेदन दिएको उहाँले बताउनुभयो। निर्माणाधीन पुल 315 मिटर लामो र 23 मिटर चौडाइको हुनेछ। 1.21 करोड़ रूपियाँ म्याट सहित लागतमा निर्माण भइरहेको पुलका पृथ्वी सरको सम्बन्धा लामो 8 डिजाइनको 4 लेनको हुनेछ। हाल नदीमाथि रहेको 2 लेनको पुल 370 मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब 50 मिटर दूरीमा नयाँ पुल निर्माण भइरहेको छ। जिल्ला कृषि विकास कार्यालय कनौलिया बुखेरनी गाउँपालिका 2 स्थित खोला गाउँका कृषकलाई 50% अनुदानमा 50 वटा मौरीका घ्याड वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 2082/83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार रोदी खोला कृषक समूह मार्फत कृषकलाई मौरीका घाड हस्तान्तरण गरिएको हो। कृषि उद्योग विकास रैथा नेवारी प्रबन्धन जलवायु मन्त्री प्रविधि प्रबन्धन तथा निर्यात जन्य बाली प्रबन्धन कार्यक्रम अन्तर्गत घाड वितरण गरिएको जिल्ला प्रहरी कार्यालय विकास कार्यालय कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमन र जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख पशुराम अधिकारीले उक्त रूपमा विकासलाई मौरीका घाड हस्तान्तरण गरिएको थियो। मौरी पालन व्यवसायको विकास विस्तार गरी कृषिको आमदानी वृद्धि गर्ने तथा व्यवसायका कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा मौरीका घाड वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। लगजुङका सबै स्थानीय तहहरूमा सातवार्ती वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा सञ्चालित पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्रका अनुसार पहिलो चरणमा विश्वहरूको वडा नम्बर 10 सहित चारवटा गाउँपालिका र दोस्रो चरणमा विशेषता सहित चारवटा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो। जिल्लामा सम्पन्न पशु खोप कार्यक्रम अन्तर्गत करिब 2,00,000 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। लमजुङमा निर्माण दिन मसाङदी कोरी रेल 220 केपी राष्ट्रिय प्रसारणलाई निर्माण भइरहेको अवरोध बाहिर 12 वर्षपछि हटेको छ। लमजुङको मसाङदी गाउँपालिका 3 खुदीदेखि बेसी शहर नगरपालिका 1 उदिपुर सबसम्मको करिब 10 किलोमिटर क्षेत्रमा स्थानीय अवरोधका कारण निर्माणमा बाधा पुगेको थियो। प्रसारण लाइनबाट प्रभावित स्थानीय र आयोजना बीच जिल्ला प्रशासन कार्यालयमा अवरोध हटाएर निर्माण अघि बढ़ाउने विषयमा 12 बजे सहमति भएको हो। धार्मिक पर्यटन प्रबन्धन गर्ने देशका साथ पोखराको प्रसिद्ध दरबारा मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डासम्मको 6 दिने धार्मिक तथा भ्रमण पर्यटकीय भ्रमण कार्यक्रम शुरू भएको छ। पोखरा नगरपालिकाको भ्रमण पोखरा भ्रमण वर्ष र नेपाल पर्यटन यातायात व्यवसाय संघ एनटीबीए को संयुक्त आयोजनामा यो यात्रा शुरू गरिएको हो। मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेक्सारी स्थित फेवातालको बीचमा रहेको तालबराई मन्दिर परिसरबाट टोलीले यात्राको शुभारम्भ गरेको छ। 6 दिने यस विशेष भ्रमणका क्रममा सहभागी पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर यात्राको रूपमा पनि अन्य विभिन्न मठ मन्दिरको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा अति उत्तम श्रेणीको 3 तारे हरियो स्टिकर र प्रमाणपत्र पाएको छ। खाद्यान्न प्रविधि तथा गुणनियन्त्रण कार्यालयले सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने राजित गरेको स्तरगत अनुगमन तथा मूल्याङ्कनमा 100 मध्ये 92 अङ्क पाएर रिसोर्टले उत्तम मान्यता पाएको हो। होटल रेस्टुरेन्ट चमेन गृह तथा क्यान्टिन व्यवसाय स्तरीकरण कार्यविधि अनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रीले उक्त अङ्क पाएको हो। मूल्याङ्कनका क्रममा पानीको भण्डारण व्यवस्थापन पानी परीक्षण सम्बन्धी कागजात कर्मचारीको तालिम र स्वास्थ्य परीक्षण प्रमाणपत्र फ्रिज तथा भान्साको तापक्रम व्यवस्थापन खाद्य पदार्थको भण्डारण अवस्था उपकरणहरूको सरसफाई र बाह्य पर्यावरणको सरसफाई लगायतका पक्षहरूको अध्ययन गरिएको थियो। अवस्थम लाजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने जेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै महरीमा पनि विदा हुने अहिले चाहन्छु। आजको लागि पनि हाम्रा निर्धारित समय सकिएको छ। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। 3 जेलसम्मको लागि सपरिवार आवेदन दिनुहोस्। राम्रोसँग झाडोकाको चुक्को लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै शरीरमा बदल बाँध्ने राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SSUKLAGANDAKI@gmail.com

0: शुक्लागण्डकी एफएम 97.6
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्लगण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानी एमबी बैंक र दुलेगौडा पोलिक्लिनिक को बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
4: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्नु होला?
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 9856050834।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
7: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स।
6: शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आज आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: शुक्ला गण्डकी एफएम 97.6
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रीय
11: अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असार महिनाको 3 गते बुधबार ज्येष्ठ शुक्ल पक्षको द्वितीय तिथि तृतीय तिथि अंग्रेजी मिति अनुसार जून 17 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज विश्व खडेरी रोकथाम दिवस सूर्यदय बिहान 5:09 भयो भने सूर्यास्त साँझ 7:02 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम पूर्वक्षका लागि थुनामा, चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, 5 भारतीय पक्राउ, सिप परीक्षण नगरी आजदेखि साउदी अरबले कामदार नलाने, सरकार मौन, मुस्ताङमा नियन्त्रणमा लिएका बीवाईडी गाड़ी फुकुवा, दुलेगौड़ाका युवा व्यवसायी पौडेलद्वारा आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्यता सामग्री प्रदान, इजरायलले लेबनानमा हमला जारी राखे सम्झौता उल्लंघन मानिने इरानको चेतावनी, र फिफा विश्वकप फुटबलमा सेनेगल विरूद्ध फ्रान्स विजयी एम्बाप्पे बने फ्रान्सका लागि सबैभन्दा बढ़ी गोल गर्ने खेलाड़ी।

0: विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई प्रपक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिली रत्न श्रेष्ठको हिज लासले बयान र थुन्चेक सम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई मंगलबार असार 2 पूर्व पक्षका लागि थुनामा राख्न आदेश गरेको दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतम विरूद्ध पनि भ्रष्टाचारका अभियोग थियो। अख्तियारले गौतमबाट 6,73,649,648.59 रूपियाँ असुल गरी असुल उपर गरी सजाय गर्न मागदाबी सहित अख्तियारले मुद्दा चलाएको थियो। अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहर बमोजिम हुने गरी हाल प्रतिवादी संजीव गौतमलाई थुनुवा पुजी दिई थुनामा राख्न आदेशमा भनेको छ। चितवन वातावरणमा परेका बालकको सकुशल उद्धार गरिएको छ। प्रहरीले काठमाडौँबाट सकुशल उद्धार गरेको हो। अपहरणमा संलग्न रहेका आरोपमा 5 भारतीय पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो। गण्डकी प्रदेश सरकारले सोमबार संसदमा पेश गरेको बजेट वक्तव्यमा गडबड़ी भएपछि सांसद र मन्त्रीहरू बीच खलबली मचिएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचनले आगामी आर्थिक वर्ष 2083-84 लागि सोमबार संसदमा पेश गरेको बजेटमा उद्योग तथा पर्यटन क्षेत्रको सिलिङ र वक्तव्यमा हिसाब गडबड़ी भएको हो। अर्थमन्त्री शेरचनले 32,99,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको थियो, जसमा उद्योग तथा पर्यटन क्षेत्रका लागि 2 अर्ब रूपियाँ विनियोजन गरेको अर्थमन्त्री शेरचनले उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले वेबसाइटमा राखेको वक्तव्यमा पनि उद्योग तथा पर्यटन क्षेत्रको बजेट 2 अर्ब नै विनियोजन गरिएको उल्लेख छ, जबकि नीति तथा योजना आयोगका उपाध्यक्ष समय जगतको समितिले उद्योग तथा पर्यटन मन्त्रालयलाई शुरूमा 64,76,42,000 रूपियाँको सिलिङ गरेको थियो भने बजेट फाइल गर्दासम्म यो बजेट बढ़ेर 92,49,00,000 पुगेको थियो। अर्थमन्त्री शेरचन्दले उद्योग तथा पर्यटन क्षेत्रलाई विशेष जोड़ दिँदै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै बराबर हुने गरी जोड़ दिएर 2 अर्ब रूपियाँ विनियोजन गरेको बताउनुभयो। अर्थमन्त्रीले 2 अर्ब विनियोजन गरेको छु भन्दा पर्यटन मन्त्री यशोदारीमाललाई अचम्म पर्नुभयो। मन्त्रालयबाट बजेट र कार्यक्रमहरू पठाउँदा 92,90,00,000 पठाइएकोमा 2 अर्ब कसरी आयो, कसले हाल्यो त यत्रो बजेट, अन्य मन्त्रीहरूमा समेत मुखामुख गरे, बजेटको सिलिङ र टुंगाइएको बजेट बारे जानकारी पाएका सांसदहरू समेत मुखामुख गर्न थाले। केही सांसदहरूले त फोन गरेर पनि सोध्न 92,90,00,000 बजेट कसरी 2 अर्ब पुग्यो त, सरकारका मन्त्री र सांसदहरूमै खैला बैला शुरू भयो। सोमबार साँझ नै अर्थमन्त्री पर्यटन र सचिवहरूको समेत छलफल भयो। पर्यटन क्षेत्रमा 2 अर्ब रूपियाँ भने पनि अनुसूचीमा भने 92,90,00,000 नै थियो। बजेट वक्तव्यमै 2 अर्ब रूपियाँ उल्लेख भएपछि यसलाई कसरी मिलाउने, मन्त्री र सचिवहरू बीचमा नै खास खुस चल्यो, खास भएको के हो त, यसलाई कसरी मिलाउने भन्ने खोज्नतिर कर्मचारीहरू लागे। उद्योग र पर्यटन क्षेत्रसँग जोड़िन सक्ने अन्य मन्त्रालयका कर्मचारीहरूमा समेत जोडेर 2 अर्ब पुर्याउने गरी लिस्ट तयार गरियो। राप्रपा सांसद दलका नेता पञ्चाराम गुरूङले गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका छन्। बजेट आउनु ठूलो कुरो नभएको भन्दै उहाँले यसको सफल कार्यान्वयन नै मुख्य चुनौती रहेको बताउनुभयो। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै उहाँले यस्तो धारणा राख्नु भएको हो। बजेटमा समावेश गरिएका कतिपय महत्वाकांक्षी योजनाहरू नारामै सीमित हुने खतरा रहेको उहाँले ल्याउनुभयो। बजेटले आउँदा केही आशाका पाटाहरू देखिन्छन्, तर ती आशा निराशामा बदिने गरेका छन्। उहाँले भन्नुभयो, जनतामा रहेको निराशालाई जिरेर आशा जगाउने काम गर्नु पर्नेमा उहाँले जोड़ दिनुभयो। बजेटमा प्रयोग गरिएका मीठा शब्द भन्दा पनि परिणाममुखी कामको खाँचो रहेको उहाँको भनाई छ। अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक अब साउदी अरब जान नपाउने भएका हुन्। साउदीको नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण स्किल सर्टिफिकेशन अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी अरब सरकारले श्रम भिसा प्राप्त गर्न सिप परीक्षण प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। यसका लागि श्रमिकले परीक्षा शुल्क 50 अमेरिकी डलर र पूर्व सिकाई मान्यता आरपीएल शुल्क 50 अमेरिकी डलर गरी कुल 100 अमेरिकी डलर करिब 15,000 रूपियाँ तिर्नुपर्ने हुन्छ। सिप प्रमाणीकरणका लागि श्रमिकहरूले स्किल भेरिफिकेशन प्रोग्राम एसभीपी अनलाइन मार्फत आफ्ना आवश्यक प्रमाणपत्रहरू अपलोड गर्नुपर्नेछ। शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयले देशका विभिन्न 8 विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि उम्मेद्वारहरूको प्रमाणीकरण तथा अन्तर्वार्ताको मिति तय गरेको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै 7-13 गतेदेखि 15 गतेसम्म अन्तर्वार्ता सञ्चालन हुने जनाएको हो। मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सबै उम्मेद्वारहरूको प्रस्तुतिकरण शिक्षा मन्त्रालयमै हुने जनाएको छ। शिक्षा मन्त्रालयका अनुसार हाल देशभरका 15 विश्वविद्यालय उपकुलपति वा रजिस्टरविहीन अवस्थामा निमित को भरमा सञ्चालन भइरहेका छन्, जसले शैक्षिक प्रशासन दीर्घकालीन योजना कार्यान्वयनमा असर परिरहेको छ। भुलेगौड़ा युवा व्यवसाय सरोज पौडेल सम्भवले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्यका सामग्री प्रदान गरेका छन्। मंगलबार 43 औं जन्मदिनको अवसरमा शुक्ला गण्डकी 2 घाँसे पानी स्थित श्री मुक्तिनाथ शुक्ला गण्डकी जीवनधाम र सोही धामले सञ्चालन गरेको ज्ञान मार्ग गुरूकुल स्कूलमा पुगेर उहाँले करिब 21,000 रूपियाँ बराबरको दैनिक उपभोग्य सामान प्रदान गर्नुभएको हो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेललाई चामल, तेल, दाल, आलू र फलफूल प्रदान गर्नुभयो। वृद्ध वृद्धा र गुरूकुलका विद्यार्थी सहित यहाँ 27 जना आश्रित छन्। शुक्ला गण्डकी 12 मा कुखुरा पालन र शुक्ला गण्डकी 4 भित्री बजारमा थापा प्रेस हाउस सञ्चालन गर्दै आएका पौडेलले जन्मदिनलाई सामाजिक क्षेत्रमा लगाएर मनाउने उद्देश्यले केही सहयोग लिएर आएको बताउनुभयो। उहाँले आगामी दिनमा यस क्षेत्रलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेलले सबैको साथ र सहयोगले वृद्धाश्रम र गुरूकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो। मोसाङमा 2 सालदेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुका गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोङसोङ र कोराना नाकामा नियन्त्रणमा लिएका ती सवारी साधन आइतबार साँझदेखि फुका गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गोलमा जोङसोङले जनाएको छ। मोसाङको उत्तरी कोराना नाका हुँदै गत जेठको 2रो र 3रो हप्ता बीवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधनहरू नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार दरपास गरेको जनाएको छ। कोरोना नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारी साधनको पैठारी प्रक्रिया कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलले उक्त सवारी साधन नियन्त्रणमा लिएको थियो। कोरोना नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इकले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनहरूको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभागको नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज साक्यको संयोजकत्वमा 3 सदस्य छानबिन समिति गठन गरिएको थियो। सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ 21 मा कास्की पर्वत र मुस्ताङको जोमसुङ र कोरोना नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधनहरूको स्थलगत अनुगमन गरी अनुसन्धान शुरूआत गरेको थियो। उक्त समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरोना नाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ। मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत तनहुँमा निर्माणाधीन चार लेन पुलको भौतिक प्रगति 85% पुगेको छ। व्यास नगरपालिका 4 र 5 ओर्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक प्रगति भने 81.2% रहेको जनाएको छ। हाल दुवै तर्फको फाउन्डेशनको काम सकिएर नेटवर्क आर्चको काम भइरहेको मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो। यो निर्माणाधीन पुलमा जम्मा 6 वटा स्पान छन्। त्यसमध्ये 20 को 2 वटा स्पानमा नेटवर्क आर्चको काम भइरहेको छ। उहाँले भन्नुभयो, एकतिरको कंक्रिट नेटवर्क आर्च बनिसकेको छ, अब त्यसलाई लोड गरी स्टेसिङ गरी टेका पुर्याउने काम हुनेछ भने अर्को आर्चको काम पनि भइरहेको छ। उक्त पुल निर्माणका लागि विक्रम सम्वत 2079 साउनमा सम्झौता भएको थियो। 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 ठेक्काको म्याद सकिएपछि आगामी 2023-83 असार 19 सम्मका लागि म्याद थप भएको थियो। थप भएको म्यादमा पुलको काम सम्पन्न नहुने देखिएपछि निर्माण व्यवसाय अहिले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको उहाँले बताउनुभयो। निर्माणाधीन पुल 115 मिटर लामो र 23 मिटर चौडाईको हुनेछ। 1 अर्ब 21 करोड़ रूपियाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको 4 लेनको हुनेछ। हाल नदीमाथि रहेको 2 लेनको पुल 370 मिटर लम्बाईको छ। सोही पुल भन्दा करिब 50 मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ। जिल्ला कृषि विकास कार्यालय तनहुँले आबुखरी गाउँपालिका 2 स्थित खोला गाउँका कृषकलाई 50% अनुदानमा 50 वटा मौलिका घर वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार रोधी खोला कृषक समूह मार्फत कृषकलाई मौलिका घर हस्तान्तरण गरिएको हो। कृषि उद्यम विकास रैथा नेपाली प्रबन्धन जलवायु मन्त्री प्रविधि प्रबन्धन तथा निर्यात जन्य बाली प्रबन्धन कार्यक्रम अन्तर्गत खार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमन र जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख पशुराम अधिकारीले संयुक्त रूपमा कृषकहरूलाई मौरीका घर हस्तान्तरण गर्नुभएको थियो। मौरी पालन व्यवसायको विस्तार गरी कृषकको आमदानी वृद्धि गर्ने तथा व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा मौरीका घर वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा संचालित पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्ला स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पहिलो चरणमा विशेष शहरका वडा 10 सहित 4 वटा गाउँपालिका र दोस्रो चरणमा विशेषहर सहित 4 वटा नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो। जिल्लामा सम्पन्न पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत करिब 2 लाख डोज खोप लगाइएको कार्यालयले जनाएको छ। स्थानीय तहमा सञ्चालन भएको खोप कार्यक्रम अन्तर्गत 1,49,020 पशुलाई 1,75,040 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अभियानमा सबैभन्दा बढ़ी मध्य नेपाल नगरपालिकाका मात्र 36,342 डोज खोप लगाइएको छ। लमजुङमा निर्माणाधीन मर्सङदी कोरिडोर र 220 केवी राष्ट्रिय प्रसारणलाई निर्माणमा भइरहेको अवरोध 12 वर्षपछि हटेको छ। लमजुङको मर्सङदी गाउँपालिका 3 खुदीदेखि बेसी शहर नगरपालिका 1 उदीपुर र सब स्टेशनसम्मको करिब 10 किलोमिटर क्षेत्रमा स्थानीयहरूको अवरोधका कारण निर्माणमा बाधा पुगेको थियो। प्रसारण लाइनबाट प्रभावित स्थानीय र आयोजना बीच जिल्ला प्रशासन कार्यालयमा अवरोध हटाएर निर्माण अघि बढ़ाउने विषयमा 12 बुधे सहमति भएको हो। प्रमुख जिल्लाधिकारी कृष्णप्रसाद खनालका अनुसार प्रशासनको रोभरमा आन्दोलनरत पक्षका तर्फबाट अधिकार मञ्च एफपिक लमजुङ र नेपाल विद्युत प्राधिकरणको मर्सङदी कोरिडोर 220 केवी प्रसारण लाइन आयोजना बीच सहमति भएको छ। प्रभावित स्थानीय बासिन्दालाई समेट्दै आदिवासी जनजाति समुदायका तर्फबाट खेमजङ गुरूङको नेतृत्वको फ्री प्रायर एण्ड इन्फार्म्ड कन्सेन्ट एफपिकको माग गर्दै आयोजनाको निर्माण कार्यमा अवरोध पुर्याएको थियो। धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको छ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम शुरू भएको छ। पोखरा महानगरपालिकाको पोखरा भ्रमण वर्ष र नेपाल पर्यटन यातायात व्यवसाय संघ एनटीबीएको संयुक्त आयोजनामा यो यात्रा शुरू भएको हो। मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड स्थित फेवातालको बीचमा भएको तालबराही मन्दिर परिसरबाट टोलीले यात्राको शुभारम्भ गरेको छ। यस भ्रमणका क्रममा सहभागीहरूले पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर यात्राको रूपमा पर्ने अन्य विभिन्न मठ मन्दिरहरूको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिएको छ। यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धन्दा चाचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि महानगरले विशेष पहल गरिरहेको बताउनुभयो। संचारकर्मीहरूको एक टोलीलाई सम्बोधन गर्दै वहाँले धार्मिक क्षेत्रको भ्रमणपछि प्राप्त हुने वस्तुनिष्ठ रिपोर्टका आधारमा महानगरले नयाँ कार्ययोजना बनाउने जानकारी दिनुभयो। पर्यटन क्षेत्रका सवारी व्यवस्थापन गर्ने साथीहरू र संचारकर्मीहरूको टोलीले स्थलगत भ्रमण गरी त्यहाँको वास्तविक अवस्था यात्रुको भोग्नुपर्नेका समस्या आवास र खानाको व्यवस्थाबारे विस्तृत अध्ययन गर्नेछ। यसले आगामी दिनमा पर्यटकका लागि थप सहज वातावरण बनाउन मदद पुग्नेछ। उहाँले भन्नुभयो, संघका अध्यक्ष रवि प्रसाद आचार्यले धार्मिक पर्यटन प्रबन्धनका लागि भ्रमण फलदायी हुने बताउनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्राम गोपाल हो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लास्का रंगीन तथा सादा जस्ता पाता, सिगन सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142345, 0654143345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्।
5: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 065-570-744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।

0: वारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरिज शुक्ला गण्डकी 4 दुलीगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
2: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9855600778।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
7: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। अब बाँकी रहेका खबरहरू। पोखराको लेकसाइड स्थित टेम्पल ट्री रेस्टुरेन्ट एन्ड स्पाले खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा अति उत्तम श्रेणीको 3 तारे हरियो स्टिकर र प्रमाणपत्र पाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारा सहित गरेको स्थलगत अनुगमन तथा मूल्याङ्कनमा 100 मध्ये 92 अंक पाएर रिसोर्टले उक्त मान्यता पाएको हो। होटल, रेस्टुरेन्ट, चमेना गृह तथा क्यान्टिन व्यवसाय र स्तरीकरण कार्यविधि अनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्री ले उक्त अंक पाएको हो। मूल्याङ्कनका क्रममा पानीको भण्डारण व्यवस्था व्यवस्था, पानी परीक्षण सम्बन्धी कागजात, कर्मचारीको तालिम र स्वास्थ्य परीक्षण प्रमाणपत्र, फ्रिज तथा भान्साको तापक्रम व्यवस्थापन, खाद्य पदार्थको भण्डारण अवस्था, उपकरणहरूको सरसफाई र बाह्य वातावरणको सरसफाई लगायत पक्षको अध्ययन गरिएको थियो। अन्तर्राष्ट्रिय समाचार। इजरायलबाट फेरि लेबनानमा हवाला भए अमेरिकासँगको युद्ध विराम सम्झौता उल्लंघन भएको मानिने इरानले चेतावनी दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघाचीले मंगलबार यस्तो चेतावनी दिएको बीबीसीले यस समाचारमा उल्लेख गरेको छ। यो सम्झौतालाई 2 भागमा देख्न सकिन्छ, जसमा विदेश मन्त्री अराघाचीले भनेका छन् एक भागमा इरान र हिजबुल्लाह छन् र अर्कोतिर अमेरिका र इजरायल। युद्ध पूर्ण रूपमा रोकिन लेबनानमा लड़ाई रोकिनुपर्छ। यदि इजरायलले लेबनानमा हमला वा जमीनमाथि कब्जा कायम राख्छ भने सम्झौताको उल्लंघन मानिने उहाँले चेतावनी दिनुभयो। इरान र अमेरिका बीच सम्झौता भएपछि इजरायलका कैयौं नेताले त्यसलाई स्वीकारेका छैनन्। उता इजरायली सेनाले दक्षिण लेबनानमा चरमपन्थीमाथि अझै पनि हमला जारी राखेको छ। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्न पत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जून 22 टेलिग्रामलाई प्रतिबन्ध लगाएको समाचार संस्था एपीले जनाएको छ। गएको महिना प्रश्न पत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा एनईईटी रद्द भएको थियो। यो परीक्षा अब जून 21 हुने तय भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। यस घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। एनईईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षा मध्ये एक हो। यो परीक्षामा 20 लाख भन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्ने गर्दछन्। खेल समाचार। सेलेगन विरूद्धको खेलमा फ्रान्स विजयी भएको छ। खेलमा फ्रान्स 3-1 गोलको विजयी भएको हो। फ्रान्सका लागि कप्तान केले इन एम्बापे र ब्राडली बाराकोलाले गोल गरे। खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। दोस्रो हाफको 68 मिनटमा एम्बापेले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको 82 मिनटमा फ्रान्सका ब्राडली बाराकोलाले गोल थपे। खेलको इन्जुरी टाइममा सेनेगलका इब्राहिमा बायमले गोल फर्काए। त्यसको केही